0: నీ వెళ్ళి గోరేట కామారు మంచి గడవడం మంచి రన్నీ
1: फ्रान्सले अर्कोमैनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी
2: रकटप इन टी20 क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
2: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सुबै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत कर रंगीन छर बरसिंग उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाउन लकी ड्रॉ कूपन अनि पाउन हो 3% एसी एक टन डबल डोर सहित इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउन हो एक जोड़ी को लागि 12 टूल यूरो पेंट्स घर मात्र होइन रंगाउन हो सपना
1: भर्ना खुल्यो
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्ष देखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तह में बीई सिविल बीई कंप्यूटर बी आर्किटेक्चर र बीआईटी विषय में भर्ना खुल्यो
3: संपर्क एक्मे इंजीनियरिंग कलेज वसुंधरा काठमाडौं
2: फोन नंबर 01-5670-924
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो
6: सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
7: कार्य कैरनमा अब खबरको सिलसिला गएको हप्ता 12 बालिकामाथि भएको बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन यो घटनापछि व्यक्तिगत गोपनीयताको विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छ त्यस्तै विद्यमान कानूनी प्रणाली समेतको विषयमा बहस शुरू भएको छ घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गरे तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार संचार माध्यम सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन् कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ गृहमन्त्री सुदन गुरूङ कानून मन्त्री सविता गौतम भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल महिला तथा बाल बालिका मन्त्री सीता वादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षर

0: बालिका र उनको परिवार को नाम उल्लेख गरिएको छ। कानून बनाने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पांच पांच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको हो। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 को दफा 6 ले गम्भीर प्रकृतिको अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर बलात्कारको घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन बनेको पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बारामा बालिका हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाउने गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। बारा प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। पछिल्लो पाँच वर्षको अपराध तथ्याङ्क केलाउँदा 7614 बालिका बलात्कारका घटनाबाट पीड़ित भएका छन्। यो कुल घटनाको 63.72% हो। बलात्कारपछि कतिपयको हत्या भएको छ। बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन। दिनमै चार बालिका बलात्कृत शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: तीन वर्षभन्दा लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पीपीए को पर्खाइमा छन्। पीपीए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौं रूपियाँको निजी लगानी समेत रोकिएको छ। सरकारले सन् 2035 सम्म 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पीपीए को अनिश्चिततामा परेका हुन्। नेपाल विद्युत प्राधिकरण संचालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्शन सम्झौता गरेका 54 आयोजनाका 4,966 मेगावाट विद्युतको पीपीए गर्ने निर्णय गरेको थियो। निर्णयपछि प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै आयोजनालाई प्रक्रिया अघि बढ़ाउने संकेत दिएको थियो। तर व्यवसायका अनुसार सम्पूर्ण विवरण बुझाउन 4 दिनको मात्र समय दिइएको थियो। छोटो समयमै ऊर्जा उत्पादकहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ़न सकेन। 4 दिनभित्र कागजात बुझाउन लगाइएका आयोजनाले निर्णयका लागि करिब 400 दिनसम्म कुर्नुपर्ने अवस्था आएपछि निजी क्षेत्र थप निराश बनेको छ। 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: यसैबीच चाडपर्व नजिकै गर्दा काठमाडौँको भिरकुटी मण्डपमा नाडा अटो शो 2026 आजदेखि शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। नाम चलेका 2 र 4 पाङ्ग्रे नयाँ ब्राण्ड सार्वजनिक गरिनेछ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा आजदेखि शुरू हुन लागेको अटो शो यही 14 गतेसम्म चल्नेछ। नाडा स्थापनाको 50 वर्षको गोल्डन जुब्ली पनि अटो शोमा सेलिब्रेशन गरिँदैछ।
1: मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा सूचीकृत नेपालका 25 म्यानपावर कम्पनी यो प्रणालीबाट बाहिरिने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि ती व्यवसायीले एसडब्ल्यूसीएमएसबाट आफ्नो नाम हटाउने भएका हुन्। मन्त्रालयमा भएको छलफलमा 25 म्यानपावरको नाम प्रणालीबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिनुभएको छ। यसका लागि सम्बन्धित म्यानपावर कम्पनीले नाम हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालमा रहेका 1,000 भन्दा बढ़ी म्यानपावर कम्पनी मध्ये 25 वटालाई मात्रै एफडब्ल्यूसीएमएसमा सूचीकृत गरी कामदार पठाउने अवसर दिएको थियो। सीमित म्यान पावर कम्पनीलाई मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोड़ने अवसर दिइएपछि व्यवसायले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले यो प्रणालीलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गर्दै आएका थिए।
0: कैरममा पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-6601 98578-3599 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: मेरो कपडा प्याकिङ गर्दै त सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333 493-555।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाया पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रीज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
9: MBL Auto Loan।
10: अब नया गाड़ी खरीद करना अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
9: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: अंतर्गत 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमाडौं
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कार्यक्रममा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क 15,000 मेगावाट बिजुली होल्ड 281 आयोजना पिपिएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि काठमाडौँमा शुरू हुँदै मलेसियामा कामदार पठाउन सूचीकृत 25 नेपाली कम्पनी सूचीबाट बाहिरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग एकातिर सिप अनुसारको काम नपाइनु र रोजगारीकै लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन् तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न भने सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 2081 सालदेखि सिप मेला आयोजना गर्दै आएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रममा चासो पनि उत्तिकै हुने गरेको छ। हजारौंले आवेदन दिनुले सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। साथै महेश केवालीले रोजगारदाता र बेरोजगारको खाडल कम गर्ने काम कसरी गर्नुहुन्छ भनेर महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीलाई सोध्नु भएको छ।
3: रोजगार डाटा इच्छा के छ त, मैले कस्तो जनशक्ति चाहिन्छ त, इन्डस्ट्री सर्च गर्यौँ अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाने तालिम, कस्तो खाने तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाने जनशक्ति चाहियो तपाईँलाई, त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस्, र त्यसको बेसिसमा बल्ल अनि बल्ल हामीले मान्छेहरूलाई चाहिँ हामीले यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरेको।
4: के फरक छ अघिल्ला दुईवटा संस्करणको तुलनामा तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ?
3: पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलटिङ थियो तर सबलाई ड्रिभनबाट गएको थियो, सेकेन्ड सिपमा चाहिँ डिमान्ड ड्रिभनबाट गयो। सिपमा थर्डमा चाहिँ स्पेसल तालिम लिन्छ र प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ, त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउनु हुन्छ, कोही चाहिँ अब लेबरिङ मात्रै गर्ने होला, म त बाहुला मात्रै बनायो भने त्यसो सर्टिफिकेट पायो कि, 390 घन्टा जानु परेन कि, सम्पूर्ण सिक्नु परेन, किनकि त्यो त एउटा बाहुला सिलाउनु मात्रै काम गरेको ब्याङ्क लेभलकासम्म होइन, त्यो एउटा जनशक्तिले अर्कोले चाहिँ अब लेटा मात्रै हाल्छ घाम्ने काम गर्छ, बाहिर पनि त्यो छ होइन, त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा बच्चा जान्छ निर्माण गर्ने इन स्पेसिफिक स्किल्स। हामी एक महिना पिरियडमा जुन स्किलमा जान्छौँ सर्ट पिरियड कुनै एक घन्टा पनि होला, कुनै चाहिँ 5 घन्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या। 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनाको हुन्छ, कुनै त 3 महिना 4 महिनाको हुन्छ, 1 महिना तालिम दिन्छ, घन्टाको हिसाबले दिन्छ, अब त्यसमा कोर्स पनि पुरा हुँदैन भने अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ। स्किलमा 3 कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ, रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि, एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सब्सिडी हुनु पर्यो। तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू गर्दैछौँ, कस्ता खालका सिपहरू सिकाउँदैछौँ, यहाँ कस्तो खाले त इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो विशेषमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ। अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै डिमान्डमा छ, नौवटा सेक्टरमा 36 विशेष कन्फर्म भएको छ। 2081 जनाले 82 जनाले रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो, ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको। अब 50% हारेर मात्रै रोजगारी सिधै नभएको अवस्था छ, तालिम दिए पश्चात कुनै डाइरेक्ट रोजगारीमा जानु भएको छ भने कुन छ अन्डर्स अफ ट्रेनिङलाई जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन्डर्स अफ ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ।
4: 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरेको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
3: एक डर पढाउने अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने सङ्घबाट सङ्घको नियोजन अनुसार चाहिँ प्रोसेसले पनि प्रोसेसभन्दा गर्दा बल्ल लोकल लेभल आउने नि त, तालिम दिँदैन कि, म त सङ्घ नीति नयाँ गरोस् र तल्लो लेभलमा जाने छु नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ तर त्यो एक जग्गा देखिँदैन कि, अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनबाट कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो, त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निभाओस्, करिकुलम डेभलपमेन्ट एकदर प्रणाली अनुसार नभएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
1: काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार अनि श्रम विज्ञ देवेन्द्र केसीसँग शीत मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आउँदो योजनाबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, जुम्ला हुङ्गाबाट स्याउ बेच्न शुरू भएको छ। विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने केही सहज भएको छ। किसानको बगैँचामा पुगेर दुईवटा सहकारी स्याउ खरिद गर्न थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको हो। चन्दननाथ बहुद्देश्य सहकारी र पञ्चेश्वर बहुद्देश्य सहकारीले किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिमिन वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।
1: कार्यक्रममा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धुलिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच के बाद डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्ड धनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
0: लक्ष्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बढ़दो तापक्रम, घट्दो हिमपात, तीव्र गतिमा भइरहेको हिमनदीको क्षय, अत्यधिक मनसूनी बाढ़ी र हिमताल विस्फोटको जोखिमका कारण हिन्दकोश हिमाल क्षेत्र संकटपूर्ण चरणमा प्रवेश गरेको छ। इसिमोटले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदन 2025 अनुसार जलवायु जन्य संकटका कारण हिमालबाट बग्ने नदीमा निर्भर करिब 2 अर्ब मानिस पानी, खाद्य र ऊर्जा सुरक्षाको गम्भीर जोखिममा छन्। प्रतिवेदनमा 2025 हिमाली क्षेत्रमा देखा परेको जलवायु जोखिमलाई सामान्य घटनाका रूपमा मात्र हेर्न नसकिने भनिएको छ। 12 प्रमुख नदीको जलाधार क्षेत्रमा अभूतपूर्व न्यून हिमपात, तीव्र मनसूनी बाढ़ी र हिमताल विस्फोटबाट जनधन र पुस्तौ लगाएर निर्माण गरिएका पूर्वाधारमा पुगेको क्षतिले हिमाली समुदायको बढ़दो जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। हिन्दकोश हिमाल क्षेत्रमा जलवायु तथा वातावरणीय जोखिम निरन्तर बढ़िरहेको छ। सन् 2025 यो वास्तविकतालाई अझ स्पष्ट पारेको इसिमोटका महानिर्देशक पेमा ग्याम्स्लोले प्रतिवेदनमा भन्नुभएको छ। नागरिकमा संकटमा हिमाल, घट्दै हिउँ, पग्लिँदै हिमनदी शीर्षकको खबर छ।
3: अब विदेशको खबर। फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल मैक्रोनको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बाल बालिका तथा किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यसै महिनाको शुरूमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि मैक्रोनलाई यस मुद्दामा अघि बढ़न अलबल परेको थियो। सरकारका प्रवक्ता मोद बुजुरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्रदेखि शुरू हुने बेलादेखि नै लागू हुने बताउनु भएको छ।
2: अब खेल सम्बन्धी खबर। नेपाल एले अस्ट्रेलियाको टप एन टी20 सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल एले डार्विनको क्रिकेट मैदानमा हिजो होबर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हरायो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल एले प्रतियोगितामा पहिलो जित पाएको हो। पहिलो दुई खेलमा नेपाल एलाई नर्दर्न टेरिटोरी स्ट्राइकले 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11ले 9 विकेटले हराएको थियो। तर नेपाल एले हिजो ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जित निकालेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। जवाफमा होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो।
3: अब केही खबर संक्षेपमा। गैराती, कर्णाली, गण्डकी र बागमती प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको शेरमाथाङमा

0: शाखाले जनाएको छ। आज कोशी बागमतीर गण्डकी प्रदेशको हिमालय र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको पनि नहर शाखाले जनाएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्नो प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। छाता ओढ्नु घाममा हीरा फोर्नु काममा
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन। पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल। दैनिक 4 बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
0: 15,000 मेगावाट बिजुली होल्ड। 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नारा अटोसो आजदेखि शुरू हुँदै।
1: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो। एकद्वार प्रणाली मार्फत 3 तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड़।
0: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने। नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
1: र टप इन T20 क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
0: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन। सरकारले ठूला व्यापारिक घरानालाई धरपकट गर्दै आएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ व्यापारी निवास लेखिएको छ। एकजना व्यापारी खाटबाट जुक्कै उठेर कतै हिँड्न खोज्दैछन्। उनलाई देखेपछि श्रीमतीले भन्दैछन्, किन तर्सिनु भा, एम्बुलेन्सको साइरन हो, पुलिसको गाड़ी होइन क्या। आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विश्वसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिनु

0: एक स्कूल नेपाल को सेकेण्ड होम प्रोग्राम को एकजना महिला कर्मचारी औषित भैया दरखास्त आह्वान करे इच्छुक तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का DOBSNEPL.com में प्रकाशित सूचना हेन अनुरोध कर
1: दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख
0: यदि तपाईको बच्चामा जन्मजात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
0: अंकमान 9852055768

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 भन्दा अगाडि 5 वर्ष र 2014 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जुन

0: पंजीकृत बनाने संबंधी सूचना। प्रदेश खेलकूद विकास कोशी प्रदेश जारी भएको खेल संघ संस्था को दर्ता नवीकरण संचालन तथा व्यवस्थापन संबंधी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिम में सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ संबंधित खेल का प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिक निर्वाह को जिम्मेवारी प्राप्त करी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि करी आफू दर्ता भएको समिति वा बोर्ड में सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र इस प्रदेश खेलकूद विकास बोर्ड में संपूर्ण खेल संघहरूको दर्ता भई नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्या बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गते सम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्र को प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्र को प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिम को प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्य को प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकाय को सिफारिश, सम्बन्धित जिल्ला खेलकुद विकास समिति को सिफारिश, सम्भव भएसम्म सम्बन्धित खेल संघ को सिफारिश। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युनिसिपल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा टेलिफोन नम्बर 0335-25711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-24-6 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य डाक्टर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सम्पर्क अधिकृतमा 50% कोटा आरोहीलाई दिन सगरमाथा आरोहीको माग। 8,000 मिटर भन्दा अग्ला थप 6 हिमालय अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी। संख्या 14 पुग्ने। गोरक्षे भाई अल्टिच्युड क्लिनिकबाट 1 वर्षको अवधिमा 234 जनाले लिए स्वास्थ्य सेवा। सांसद प्रकाश सिंह कार्कीद्वारा हिमाल दर्शन माध्यमिक विद्यालयलाई 63,000 बराबरको पाठ्य पुस्तक सहयोग। विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेजीको मार्गसहित ओखलढुङ्गामा हस्ताक्षर अभियान शुरू। समाधान भयो ऐसी खर्कको खानेपानी समस्या। कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत। र नेपाल एका लागि कुशलको सर्वाधिक रन। सगरमाथा आरोहीहरूले नेपाल सरकारले हिमालमा खटाउने सम्पर्क अधिकृत मध्ये 50% कोटा अनुभव

शेखर गेलजी शेर्पाले पनि सो मागमा आफ्नो संकोपूर्ण समर्थन रहेको जनाउनुभयो। यस्तै महासचिव साप कोटाले जोखिम मोलेर देशको नाम राख्ने आरबी तथा तिनका परिवारको भविष्य सुरक्षित गर्न मजबूत कल्याणकारी कोषको स्थापना, दुर्घटनामा परेका आरबीको निशुल्क एवं गुणस्तरीय उपचार, शहीद आरबीका बाल बालिका तथा उच्च शिक्षा र छात्रवृत्तिको पुनः ग्यारेन्टी गर्न सरकारसँग जोड़दार माग गर्नुभयो। सुरक्षित आरोहणका लागि आधुनिक प्रविधि, युक्त तालिम, पूर्वाधार विकास, शीघ्र उद्धार तथा राहत व्यवस्थापनका साथै ऐतिहासिक सामग्री र गतिविधि समेटिएको आरोहण संग्रहालय स्थापना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा कृतिमानी आरबी तथा सांसद मिङमा डेभिड शेर्पाले पर्यटन संशोधनको प्रक्रिया अघि बढ़ेकाले आरबीका हक हितका विषय समेटमा सामूहिक सुझाव पेश गर्न आग्रह गर्नुभयो। वर्तमान सरकार पर्यटन विकासमा गम्भीर भएकाले ऐनमा आरबीका मुद्दा समेटमा आफूले पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। यसै बीच नेपाल पर्वत आरोहण संघले 8000 मिटर भन्दा अग्ला थप 6 वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष फुर्गेलजे शेर्पाले यस्तो जानकारी दिनुभएको हो। उहाँले थप 6 वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार यो प्रक्रिया सफल भए 8000 मिटर भन्दा अग्ला हिमालको संख्या 20 पुग्ने, जसमध्ये 8000 मिटर भन्दा अग्ला 14 वटा हिमाल नेपालमै हुने उहाँको भनाई छ। उहाँले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यसमा सरकार, पर्वतारोहण सम्बन्धी संघ संस्था तथा सरकारवालाको संयुक्त योगदान रहेको समेत बताउनुभयो। अध्यक्ष शेर्पाले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघ विसंग र मासुरो जस्तो सम्बन्ध भएको बताउँदै नेपाल पर्वतारोहण संघ स्थापना कालदेखि नै देशको वर्तमान क्षेत्रको विकासमा सक्रिय रहेको बताउनुभयो। नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्न समेत नेपाल पर्वतारोहण संघको भूमिका रहेको उहाँले बताउनु भएको छ। सोरू खुम्बुको खुम्बु पासी लामो गाउँपालिकाद्वारा संचालित गोरक्षेप हाई अल्टिच्युड क्लिनिकबाट कुल 234 जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्। आर्थिक वर्ष 2082-83 अवधिमा उच्च हिमाली क्षेत्रमा आवतजावत गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूलाई लक्षित गरी संचालन गरिएको यस मौसमी क्लिनिकबाट सेवा लिनेहरूमा स्वदेशी नागरिकको संख्या उल्लेख्य रहेको गाउँपालिकाले जनाएको छ। प्राप्त तथ्याङ्क अनुसार क्लिनिकमा उपचार गराउने कुल 234 जना मध्ये 148 जना नेपाली र 86 जना विदेशी नागरिक छन्। लिंगका आधारमा हेर्दा सेवा लिनेहरूमा 186 जना पुरूष र 48 जना महिला छन्। नेपाली बिरामीहरूमा 140 जना पुरूष र 8 जना महिला छन् भने विदेशी बिरामीहरूमा 46 जना पुरूष र 40 जना महिला छन्। गाउँपालिकाले नेपाली नागरिकहरूका लागि यो स्वास्थ्य सेवा पूर्ण रूपमा निशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ। अर्कोतर्फ विदेशी पर्यटकहरूका लागि भने 50 अमेरिकी डलर शुल्क तोकिएको छ। विदेशी पर्यटकहरू प्राय आफै स्वास्थ्य बीमाको माध्यमबाट सेवा लिने गर्छन् र जटिल तथा गम्भीर स्वास्थ्य अवस्था सूचना भएको खण्डमा सोही बीमा मार्फत उनीहरूले उद्धार तथा थप उपचारको व्यवस्था मिलाइएको छ। उक्त क्षेत्रमा गाउँपालिकाले आकस्मिक तथा साधारण ओपीडी सेवा समेत नियमित रूपमा प्रदान गर्दै आएको छ। खुम्बु पासुङ नामो गाउँपालिकाको वार्षिक तथ्याङ्क अनुसार साउन 2082 2083-84 सम्मको अवधिमा कुल 5638 जनाले नयाँ ओपीडी सेवा लिएका छन्, जसमा 2770 जना महिला र 2868 जना पुरूष रहेका छन् भने 3092 जनाले पुराना बिरामीका रूपमा पुनः सेवा लिएका छन्। यसै गरी सोही अवधिमा 853 जना नयाँ र 694 जना पुराना बिरामी गरी कुल 1547 जनाले आकस्मिक स्वास्थ्य सेवा प्राप्त गरेका छन्। अत्याधिक उचाइमा रहेको गोरक्षेप क्लिनिकले लेख लाग्ने हाई अल्टिच्युड सिक्नेस तथा अन्य स्वास्थ्य समस्याबाट प्रभावित पदयात्री र स्थानीय वासीका लागि वरदान साबित हुँदै आएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु स्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि पाठ्य पुस्तक सहयोग गर्नुभएको छ। नेचा सोल्यान गाउँपालिका तीनमा रहेको उक्त विद्यालयका कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीहरूका लागि उहाँले 63,000 रूपियाँ बराबरका विभिन्न विधाका पाठ्य पुस्तकहरू खरिद गरी हस्तान्तरण

भएको हो। हस्तान्तरण गरिएका पाठ्य पुस्तकहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र आचार्यले ग्रहण गर्नु भएको थियो। सांसद कार्कीले निर्वाचनका क्रममा आफू निर्वाचित भएमा प्रतिनिधि सभा सदस्यता प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिई सुरोकन सुरुखुम्बुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने सार्वजनिक प्रतिबद्धता चुनाउनु भएको थियो। सोही घोषणा अनुसार क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उहाँले आफ्नो सेवा सुविधा बापत प्राप्त रकमबाट यो शैक्षिक सामग्री उपलब्ध गराउनु भएको जनाइएको छ। विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, डेडिकेटेड तथा फ्रन्टलाइनको दक्षता असुल गर्नुपर्ने र लोड सेडिङको अन्त्य गर्नुपर्ने माग सहित ओखलढुङ्गामा हस्ताक्षर अभियान शुरू गरिएको छ। उज्यालो नेपाल पार्टीले गत 5 गतेदेखि जिल्लामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको जनाएको छ। विद्युत उपभोक्तामाथि महसुलका नाममा थप आर्थिक भार परेको भन्दै उपभोक्ताका विभिन्न माग सम्बोधन गर्न सरकारलाई दबाव दिने उद्देश्यले अभियान शुरू गरिएको हो। अभियानमा विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्नुपर्ने, डेडिकेटेड तथा फ्रन्टलाइन प्रयोग बापतको बखेउता रकम प्रभावकारी रूपमा असुल गर्नुपर्ने र नियमित तथा भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्दै लोड सेडिङको अन्त्य गर्नुपर्ने माग अघि सारिएको छ। खोटाङको अल्छिल खर्क गाउँपालिकामा 3 खानेपानी आयोजनाबाट 300 बढ़ी उपभोक्ता लाभान्वित भएका छन्। अल्छिल खर्क गाउँपालिका 2 बाका चोल र अल्छिल खर्क गाउँपालिका 7 माक्पामा संचालित खानेपानी योजनाबाट 370 घरका स्थानीय लाभान्वित भएका हुन्। उपभोक्ता र एक्सन फर नेपालको त्रिपक्षीय लागतमा बाका चोलमा लुबेरा बादल खानेपानी आपूर्ति योजना र झाँक्रीबाँस खानेपानी आपूर्ति योजना तथा माक्पामा रोनी खोला नोरिङ खानेपानी आपूर्ति योजना सञ्चालनमा ल्याइएको हो। 3 आयोजनाबाट उपभोक्ताको घर र सार्वजनिक स्थलमा गरी 372 धारा निर्माण भएको अल्छिल खर्क गाउँपालिका अध्यक्ष वीरेन्द्र राईले जानकारी दिनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हेमन्त कुमार कार्कीले विश्वास कुमार पाएका छन्। सोमबार बसेको प्रदेश सभा बैठकबाट उहाँले विश्वास कुमार पाउनु भएको हो। उहाँको पक्षमा 57 मत खसेको छ भने विपक्षीमा 22 मत खसेको छ। प्रदेश सभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन्। नेपाली कंग्रेसका सांसदहरूले भने विपक्षीमा मतदान गरे। कोशी प्रदेश सभामा नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य छन्। राप्रपाका सांसदहरू भने तटस्थ बचे। कोशीमा राप्रपाका सभामुख सहित 5 सदस्य छन्। जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बू अनुपस्थित भएन। 93 प्रदेश सांसद रुवाईकोमा एकजनाले जाजिना नदिएकाले अहिले 92 सदस्य छन्। सोमबार प्रदेश सभा बैठकमा 83 सदस्य उपस्थित भएका थिए। नेपाल एले अस्ट्रेलियामा 4 टी20मा होबार्ट हुरिकेन्स ए विरूद्ध 154 रन बनाएको छ। होबार्ट हुरिकेन्स 180 तर फिल्डिङ गरेको थियो। नेपाल एले एकको लागेको सघोर्तेले सर्वाधिक 39 रन बनाएका थिए। मोहन यादवले 31 अनि शाहले 28 लोकेश शर्माले 20 रन बनाए। नेपाल एले पछिल्लो दुवै खेलमा ब्याटिङ र बोलिङमा कमजोर प्रदर्शन गरेको थियो। बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले पराजित भएको खेलमा नेपालले 900 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्ट्री स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अगस्त बिहान 7 बजेको सोलु समाचार सहकारी नमस्कार।

0: सवारी साधनको हिँडो त्यो त्रिभुवन सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
1: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
2: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ध्यान बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98582 80222, साथै 98010208 95 मा मिस कल गर्नुहोस्, नगतै तपाईँलाई फोन आउनेछ।

0: गत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: मानव देश विखान तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखान र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Daily Mail।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: यौन हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा रहेकोमा जारी सन्देश
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: चारै तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राख्ने सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: खुला दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साथ 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका सात गारमा जोरबौद्ध सुलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: किन खोज्नु भएको होला हजुर
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नबोलाउनु न हजुर
0: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियौ

0: सवारी साधन को इंजिन और तेजी त्रुटिपूर्ण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र तेजी को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय फिराक लगाउँछ। और प्रिंट म्यूजिकर को रोकों सवारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भाउचर गर्न अघि सवारी कर तथा दस्तुर एक गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय फिराक गर्यो।
1: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुर को जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
1: जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
2: ल अब आँखा खोला त
1: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी

0: कुंडू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: टाइम चेक सूर्या फैन स्टूडियो टाइम
2: इट्स 8 AM दिन को 8 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुदकुंड नगर पालिका 5 सोलु खुम्बू
3: नमस्कार कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ म महेश केवाली देश विदेशको रोजगारी र व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे देशमा रोजगारीका अवसर सीमित हुनु सिप अनुसारको काम नपाइनु र रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन् अर्थात एकातिर काम खोज्ने जनशक्ति छ अर्कोतिर कामका लागि आवश्यक जनशक्ति खोजिरहेको रोजगारदाता छन् तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न सकेको छैन यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सिप मेला अभियानलाई अघि बढ़ाएको छ विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रमले धेरैलाई आकर्षित समेत गरेको छ हजारौंले आवेदन दिनुले पनि सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ तर आवेदन दिने ठूलो संख्याको तुलनामा सीमित व्यक्तिले मात्रै तालिम पाउने अवस्था केही तालिममा न्यून उपस्थिति तालिमपछि रोजगारीमा जोड़िनेको वास्तविक संख्या र कार्यक्रमको प्रभावकारिता जस्ता प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन् आजको देश परदेशमा हामी सिप मेलाको वर्तमान अवस्था प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग विस्तृतमा कुराकानी गर्दैछौ के छ तालिमको कार्यवस्था त के छ यसैबाट सुरु गरौं
4: हस् धन्यवाद सर सिप मेलाको कुरा गर्दाखेरि तेस्रो पटकमा हामी जनेकोमा छौं पहिलो सिप मेला र दोस्रो

0: फरक तरिकाले अलि बल्कमा अलि मासमा चाहिँ तालिम दिनु भनेर तपाईँले दुई वर्ष अगाडि पहिलेदेखि चाहिँ यो कार्यक्रम सुरु गर्नुभयो. के कन्सेप्ट थियो, कसरी सुरु गर्यो प्लानिङ अथवा यो विचार चाहिँ कसरी आयो?
1: पहिलो त म अलिकति डाटामा जान चाहे होइन, जस्तो नेपालको सन्दर्भमा हेर्नु हो भने वार्षिक रूपमा चाहिँ हाम्रो 5,000 जना 5,00,000 जनशक्तिहरू श्रम बजारमा प्रवेश गर्छ. त्यसमध्ये डेटालाई हेर्ने हो भने मतलब 2.5 लाखको हारिमा मात्रै तालिम दिन सक्ने क्षमता नेपालसँग छ, जसमा अब खर्च कुरा गर्ने हो भने मतलब लगभग 20 अर्बभन्दा बढी खर्च भएको देखिन्छ. र सञ्चालकको हिसाबले कुरा गर्ने हो भने सङ्घले प्रदेशले र यसरी त लगायत प्राइभेट संस्थाहरू डेभलपमेन्ट पार्टनर्सहरू विभिन्न यो निकायहरू अन्तर्गत चाहिँ तालिमहरू सञ्चालन भएको पाइन्छ. तथापि यसको चाहिँ दीर्घकालीन भनौँ न इम्प्याक्ट चाहिँ अझै पनि राम्रोसँग देखिएको छैन. अझ विशेष गरी हामी वैदेशिक रोजगारको सम्बन्धमा कुरा गर्ने हो भने दैनिक लगभग सिबिएसको डेटाई अनुसारले कुरा गर्ने हो पनि र नागरिक रिपोर्टलाई हेर्दा पनि लगभग 1,000 जना जति चाहिँ दैनिक वैदेशिक रोजगारमा जान्छन् होइन, त्यसमध्ये हेर्ने हो भने 20% मात्रै स्किल म्यान पावर चाहिँ वैदेशिक रोजगार गएको देखिन्छ. 80% चाहिँ अनस्किल म्यान पावरहरू वैदेशिक रोजगार गएको देखिन्छ. भनेपछि यो ठुलो ग्याप एकातिर छ भने हाम्रो नेपालमा चाहिँ सञ्चालित तालिमहरूको जुन एकरूपता चाहिँ छैन. त्यसमा विभिन्न कारणहरू छन् होइन, यसमा चाहिँ अब एम नै हाम्रो टिबेट एम नै आएको छैन र अहिले अब एमबिकिएफको सिस्टम जुन नेपाल सरकारले लागू गर्न खोजेको छ त्यो पनि अहिले अब पाइपलाइन नै छ. अब यादव कुराहरूले गर्दा पनि हामीसँग चाहिँ कस्तो खाले जनशक्ति निर्माण गर्ने, कस्तो खाले तालिम सञ्चालन गर्ने भन्ने विषयमा विभिन्न तहमा अन्यल छ र विभिन्न तरिकाले आफ्नो तरिकाले तालिम सञ्चालन गरेको अवस्था छ. र यति हुँदा पनि हाम्रो सिट मेलामा चाहिँ हाम्रो कन्सल्ट कसरी आयो भन्ने सन्दर्भमा चाहिँ यो त पहिलो कुरा चाहिँ सिट पोस्ट हो भन्ने कुरा चाहिँ पहुँच एउटा विकास गरौँ होइन भन्ने नै हो सबभन्दा पहिलो इनिसियलमा चाहिँ. र त्यसपछि चाहिँ सिट पछि जसलाई रोजगारीसँग जोड्नको लागि चाहिँ हामीले रोजगारदातालाई एकै थलोमा चाहिँ राखेर तालिम सञ्चालन गर्यो भने कमसे कम डिमान्ड र सप्लाईको ग्यापलाई चाहिँ कम गर्न सकिन्छ र भोलि त्रिवन रूपमा चाहिँ रोजगारीमा लान सकिन्छ भन्ने पहिलो प्राथमिकता हिसाबमा हामीले तालिम सञ्चालन गरेको हो, सिपमेला सञ्चालन गरेको हो. तर विजन चाहिँ हाम्रो पहिलो नेतृत्वको विजन अनुसार नै हामी कार्यक्रम अगाडि बढायो.
0: देवनजी तपाईँले एउटा रोचक प्रसङ्ग उठाउनु भयो, 5,00,000 जनशक्ति श्रम बजारमा वार्षिक रूपमा आउनुहुन्छ र त्यसको ठ्याक्कै आधा चाहिँ नेपालका सबै निकायहरूले उहाँहरूलाई तालिम दिन सक्ने योग्यता छ भनेर बताउनुहुन्छ.
1: क्षमता
0: हजुर, मैले कता कता सुनेको थिएँ काठमाडौँमा मात्रै 40-45 लाखको जनशक्ति छ. त्यो काठमाडौँको कुरा गर्दाखेरि काठमाडौँको मात्रै बेरोजगारको संख्या भन्दाखेरि काठमाडौँको मात्रै चाहिँ कति रहेछ?
1: त्यस्तो एक्ज्याक्ट डाटा न हामीसँग छ न नेपाल सरकारले नै गोप बनाएको छ भनेपछि यो डेटा हामीसँग एलमासेसन छैन अहिलेसम्म. होइन हामीले आफूले अहिलेको सेकेन्ड इयरदेखि हाम्रो पोर्टलको विकास त गऱ्यौँ होइन, त्यसमा चाहिँ अहिले हामीले चाहिँ कति डेटा जति आगो डेटा आगोको आधारमा चाहिँ हामीले डेटाहरू कलेक्सन गरेछौँ होइन, रोजगारीको अवस्था र इन्डस्ट्रीको अवस्थाहरू चाहिँ हामीले अहिले सुरु गरेको छौँ. तर नेसनल डेटा चाहिँ छैन. अब हामीले हेर्ने हो सिबिएस डेटा माइग्रेसन रिपोर्ट यस्तै अनुसारले गर्ने, तर एक्ज्याक्ट डेटा चाहिँ छैन.
0: यस सजिलो तरिकाले बुझ्दाखेरि काठमाडौँ महानगरपालिकाभित्रकै व्यक्तिहरूलाई अलिकति बढी प्राथमिकता दिइन्छ र त्यसको अवस्थालाई अलिकति अध्ययन गरेर त्यसो अनुसारका आवश्यकता अनुसारका तालिमहरू कक्षाहरू चाहिँ हामी सञ्चालन गर्छौँ. त्यो कुराकानी गर्दाखेरि जस्तै यो जनशक्ति चाहिँ श्रम बजारमा त्यहाँ भएका रोजगारदाताहरूले कस्तो खोजिरहेछन् त र रोजगारी खोज्ने व्यक्तिहरूले चाहिँ कस्तो रोजगारी खोजिरहेछन् त्यसको तालमेल चाहिँ कसरी मिलाउँछौँ हामीले?
1: हो मुख्यतः त हामीले डिमान्ड र सप्लाई नै भन्छौँ होइन. हामीले अब तालिम प्राप्त जनशक्तिलाई सप्लाईको रूपमा जान्छ भने अनि मार्केटले जे खोजेछ त्यो डिमान्ड भयो, अनि त्यो डिमान्ड र सप्लाईको ग्यापलाई फुलफिल गर्नलाई हामीले तालिम दक्ष जनशक्ति निर्माण गर्नको लागि चाहिँ स्किल डेभलपमेन्ट गर्ने हो. र यो सन्दर्भमा चाहिँ अब हामीले अहिले काठमाडौँ महानगरपालिकाले सुरु गरेको विशेष गरी सिपमेलाकै कुरा गर्ने हो भने पहिलो सिपमेलामा हामीले पहिला सप्लाई बेच्नु भयो किनभने यहाँको जनशक्तिलाई कस्तो खाले चाहिँ तालिमहरू आवश्यक छ अथवा उहाँको इन्ट्रेस्ट के छ भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई पहिला आह्वान गऱ्यौँ र त्यसको बिचमा चाहिँ तालिमको विषयहरू चाहिँ निर्माण गऱ्यौँ होइन, विषयहरू चाहिँ

0: सफर गरेर उहाँलाई उहाँलाई जे हुन्थ्यो त्यसको विषयमा चाहिँ हामीले तालिम सञ्चालन गरेको अवस्था थियो. त्यो भनेको एकदम एक्ज्याक्टली सफर जीवनमा गयो. सफर जीवन जाँदाखेरि चाहिँ अब त्यो ग्यापलाई फुलफिल गर्न अझै सकस भयो भनौँ न. अब त्यसपछि तालिम सञ्चालन गएपछि कहाँ छ रोजगार डाटा कता हुनुहुन्छ डिमान्ड कस्तो छ भन्ने विषयमा लाँदाखेरि चाहिँ त्यो ग्याप क्रिएट गर्यो. त्यसलाई चाहिँ हामीले त्यो पहिलो वर्षको हाम्रो जुन कमजोरी छ त्यसलाई चाहिँ हामीले सच्याएर सेकेन्डमा चाहिँ हामीले सेकेन्डमा चाहिँ हामीले डिमान्ड बेसमा गयौँ, डिमान्ड ड्रिभनमा गयौँ. जसरी पहिला हामी व्यक्तिको इच्छा होइन कि रोजगार डाटाको इच्छा के छ त, उहाँले कस्तो जनशक्ति चाहिन्छ त भन्ने विषय मुख्य विषयवस्तु राखेर हामीले पहिला इन्डस्ट्री सर्च गर्यौँ. अनि इन्डस्ट्रीद्वारा चाहिँ कस्तो खाले तालिम कस्तो खाले तालिम दिएर तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई होइन. अब त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस् त्यहाँ गएर हामीले चाहिँ डेटा कलेक्ट गर्यौँ र त्यसको बेसिसमा बल्ल हामीले ट्रेड डिफाइन गर्यौँ, अकुपेसन डिफाइन गर्यौँ र अनि बल्ल हामीले के अरे उसलाई पर्सेप्टहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ हामीले बल्ल अप्लाई गर्नलाई यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिग्नललाई चाहिँ सञ्चालन गरेको.
1: के खोजेको हो त बजारले पहिला आवश्यकता गरेपछि त्यसको फुलफिलमेन्टलाई तपाईँहरू अलिकति प्रायोरिटाइज गरेर सञ्चालन गर्नुभयो. एउटा रोचक प्रसङ्ग भने जस्तै मैले डिकेहरूसँग कुराकानी गर्दाखेरि के भन्नुहुन्छ भन्दाखेरि अवसर त व्यापक छ नेपालमा, अवसर व्यापक छ होइन, तर हामीलाई चाहिँ स्किल जनशक्तिको आवश्यक हो त्यो चाहिँ छैन भन्ने गुनासो एउटा सुनिन्छ. तर काम खोज्ने मान्छेले चाहिँ के भन्नु भन्दाखेरि अब त्यो जागिरै छैन, जागिरै छैन, अब मास्टर्स पास गरेको छ, स्नातक गरेको छ, स्नातकोत्तर गरेको छ, 15-20 हजारमा रिसेप्सनमा बस्नु पर्नु हुन्छ, जागिरै छैन, पैसै छैन भन्छन् क्या. यो तालमेल चाहिँ किन मिलेको छैन खासमा?
0: त्यो चाहिँ हजुरले एकाडेमिक टिभी सेक्टर नभएकन चाहिँ एकाडेमिक हाम्रो फर्मल एजुकेसनमा पनि त्यो देखिन्छ. तर फर्मल एजुकेसन नछोडेर हामीले टेक्निकल एजुकेसनमा हेर्नु भने पनि त्यो ज्ञान देखिन्छ. जस्तो यता तालिम सञ्चालन भइरहेको छ, स्किल डेभलपमेन्टका कामहरू भइरहेको छन् भने तर इन्डस्ट्रीले त्यो चाहिँ दक्ष जनशक्ति पाइरहेको अवस्था छैन होइन. त्यो भनेको मिसम्याच भयो. त्यो रिजन के हो भन्दाखेरि चाहिँ हामीले जुन जसरी हामीले स्किल डेभलपमेन्ट हामी निर्माण गर्छौँ होइन, दक्ष जनशक्ति निर्माण गरेर जाँदाखेरि इन्डस्ट्रीको निडलाई फुलफिल नगरिकन आफ्नो तरिकाले सञ्चालन गर्छौँ कि तालिमहरू. उहाँलाई के चाहिन्छ त्यो बेसमा त तालिम सञ्चालन गर्नुपर्ने हुनु पनि. तर त्यो यो रिजन के भन्दाखेरि हाम्रो इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै छैन भने निम्न छ. र हामीले तालिम सञ्चालन गर्दाखेरि तालिमको प्री ड्युरिङ र पोस्ट ट्रेनिङ हुन्छ तिनटै अवधिमा, तालिम सुरु हुन अगाडि र तालिम पश्चातको जुन त्यो पिरियड हुन्छ त्यसलाई चाहिँ रोजगारदाताको प्रत्यक्ष कोअर्डिनेसनमा चाहिँ संयन्त्रमा चाहिँ हामीले तालिम सञ्चालन के अरे करिकुलम निर्माण पनि गर्नुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ. त्यो अगाडि एक्ज्याक्ट बल्ल म्याच हुन्छ नि त. अहिले मिसम्याचको अवस्था हो त्यो. त्यो टेक्निकल एजुकेसनमा छ, फर्मल एजुकेसन पनि छ.
1: काठमाडौँमा जागिर पाउन खोज्न चाहिँ कति गाह्रो छ, त्यो खोज्नेहरू चाहिँ कति रहेछन्? त्यो अघिल्ला 2 वर्षको त्यो हाम्रो सर्वेले चाहिँ के देखायो?
0: हेर्दाखेरि अब तालिम त हामीले सिक्नुलाई भएको अरू पनि रेगुलर तालिमहरू काठमाडौँ महानगरपालिकाबाट सुरु भएकै छ होइन. हेर्दाखेरि चाहिँ इन्डस्ट्रीलाई चाहिने जनशक्तिहरू अझै फुलफिल गर्न बाँकी नै छ. जस्तो हामीले इन्डस्ट्रीलाई नै अगाडि राखेर मेन एक्टरको रूपमा राखेर नै हामी तालिम सञ्चालन गर्छौँ. तर यसमा चाहिँ अब न्यू टेक्नोलोजी आएछ. जस्तो पहिला तालिम सञ्चालन गरिरहेको जस्तो किसिमको तालिमहरू सञ्चालन भएको छ त्यसलाई चाहिँ अहिलेको टेक्नोलोजीसँग एडप्टेसन हुने गरेर नयाँ तालिमहरू सिर्जन गरेर हामी पक्कै पनि उनीहरू सेल हुन सक्छन्. होइन भने तालिम मात्रै हिसाबले स्काटर बेसमा हामीले तालिम सञ्चालन गऱ्यो भने त्यसले रोजगारदाताको चाहिँ डिमान्डलाई चाहिँ फुलफिल गर्न सक्दैन. र अहिलेको काठमाडौँ बेसमा चाहिँ हामीले कोसिस गरिरहेका छौँ सिग्नललाई पनि अहिले हामीले नयाँ तरिकाले इनोभेटिभ थर्ड सिग्नललाई बारेमा त पछि कुरा गरेर गराउँला. तर त्यसलाई पनि सेकेन्डमा भएका कमी कमजोरीलाई पनि अहिले हामीलाई इम्प्लिमेन्ट गरेर नयाँ तरिकाले हामी जान चाहिरहेका छौँ. जसले गर्दाखेरि त्यो भनौँ न रोजगारदातासँग चाहिँ रोजगारदातालाई चाहिने जनशक्तिहरूको लागि चाहिँ हामीले दक्ष जनशक्ति निर्माण गर्न सकौँ.
1: रिवनजी मलाई अलिकति उत्सुकता लाग्यो. अब तेस्रो आउँदैछ भन्ने कुरा हामीले अघि कुराकानी पनि गरिसकेका छौँ. के फरक छ अघिल्ला 2 संस्करणको तुलनामा तेस्रो सिक्नुलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ, अलिकति बताइदिनुहोस् न.
0: हजुर, हामी नयाँ प्रयास गरेका छौँ. पक्कै पनि सिक्नुलाई काठमाडौँ महानगरपालिका सञ्चालन गर्दा पक्कै पनि यो इनोभेटिभ न्यू टास्क थियो होइन. र जुन तरिकाको एउटा भनौँ न देशभरिमा चर्चा पायो र अरू पालिकाहरूले पनि यसलाई होइन एउटा लिँदै उहाँले पनि तालिम सञ्चालन गर्नुभएको छ भने पक्कै पनि यसलाई राम्रो मेसेज दिएको छ टिभी सेक्टरमा. र पहिलो सिक्नेमा मा हाम्रो लागि पनि एउटा पाइलटिङ थियो र त्यसमा चाहिँ विशुद्ध सप्लाई ड्रिभनमा हुन त त्यहाँ इन्डस्ट्री लिमिटेडमा पनि थियो तर सप्लाई ड्रिभनबाट गएको थियो अनि सेकेन्ड सिफ्टमा चाहिँ डिमान्ड ड्रिभनबाट गयो जसले चाहिँ हामीले प्रत्यक्ष रोजगार इन्डस्ट्रीलाई रोजगारदातालाई नै हामीले मेन एक्टरको रूपमा राखेर अगाडि बढायौँ भने अब यसले गर्दा पनि सायद धेरै कुराहरू छ जस्तो नेपालमा हामीले जुन तालिमहरू सञ्चालन गर्दाखेरि एउटा जुन सिटिभिटी जुन हाम्रो मेन बडी छ टिबेटको नेपालको लागि त्यहाँहरूको त्यो उहाँलाई हेर्दाखेरि त्यो हेर्दाखेरि पनि हाम्रो करिकुलममा जो 390 घण्टा हुनुपर्ने लेभल 2 में 1696 हुनुपर्ने भने लगायत जुन एउटा रेस्ट्रिक्सन छ बााउन्ड्री छ त्यो बााउन्ड्रीलाई त्योभन्दा बिहान गएर हामीले चाहिँ अहिले नयाँ कन्सेप्ट हुनु सिक्किममा थर्डमा चाहिँ भोलि भनौँ स्पेसल तालिम लिन्छ र डाइरेक्ट प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ त्यो चाहिँ माइक्रो क्रेडेन्सियल को कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ त्यो हजुर त्यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल एउटा चाहिँ गार्मेन्ट इन्डस्ट्री छ होइन गार्मेन्ट एउटा ट्रेनिङ छ गार्मेन्ट ट्रेनिङ सिक्किमलाई करिकुलमले के भन्छ भने 390 घण्टा पुरा भएपछि मात्र देवलाङको तालिम दिन सक्छ भन्ने छ अब हामी कसरी माइक्रो क्रेडेन्सियल कसरी जान्छ भन्दाखेरि त्यहाँ हामी विभिन्न मोडल हुन्छ नि त होइन 10 वटा 20 वटा मोडल हुन्छ सबै मतलब सर्ट प्यान्ट अथवा सिओ सबै कुरा एकैचोटि त्यो करिकुलममा हुन्छ तर त्यसलाई फरक तरिकाले जाँदाखेरि के गर्ने भन्दाखेरि माइक्रो क्रेडेन्सियल जाँदाखेरि चाहिँ एउटा स्पेसिफिक टास्क लिन्छ एउटा हुन्छ त्यो टास्क चाहिँ पुरा गरेपछि त्यो चाहिँ त्यसको लागि पर्फेक्ट भयो फर इक्जाम्पल गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो एउटा भनौँ न सिलाउने मात्रै भनौँ न यो बाहुला सिलाउने मात्रै एउटा भयो कोही चाहिँ बटन मात्रै लाउनुहुन्छ कोही चाहिँ अब होइन लेबलिङ मात्रै गर्ने होला ती कुरा हुन्छ नि त्यो एउटा स्पेसिफिक उसले मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो कि ऊ जस्तो त्यो घण्टा 390 घण्टा जानु परेन कि सम्पूर्ण सिक्नु परेन किनकि त्यो त भोलि अहिले इन्डस्ट्रीमा जाँदा पनि म थुप्रै इन्डस्ट्रीमा गएँ गार्मेन्टमा उनीहरूले एउटा स्पेसिफिक तालिम मात्रै उनीहरूले मात्रै काम गरिरहेको छन् कि जस्तो अब एउटाले बाहिर सिक्नु मात्रै काम गरेको बिहान बेलुकासम्म होइन त्यो एउटा जनशक्तिले अर्कोले चाहिँ अब लेटा मात्रै पनि हाल्छन् हाम्रो काम गर्छ बाहिर पनि त्यो छ होइन अब यो हाम्रो म्याच गर्ने भनेको जस्तो अस्ट्रेलियाको जुन हाम्रो टिबेट सिस्टम छ त्यो अनुसार नेपाललाई म्याच गर्छ कि त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा बच्चा जान्छ पनि हार्ड गर्ने इन स्पेसिफिक स्किल्स त्यो चाहिँ हामीले के गर्यो भने अब त्यो कन्सेप्ट चाहिँ अहिले युएसमा लागू गर्छौँ कि हामी 1 महिना पिरियडमा चाहिँ हामीले अब 2 मोडलमा 2 मात्रै तालिम सिक्ने हो कि 3 मात्रै स्किलमा जाने हो कि जुन स्किलमा जान्छौँ सर्ट पिरियड कुनै 1 घण्टा पनि होला कुनै चाहिँ 5 घण्टाको होला कुनै चाहिँ 4 हप्ताकै होला त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या भोलि मार्केटमा जाँदा त्यो बिगोस् भनेपछि हरेक एङ्गलबाट हेर्दा पनि हिजो पर्फेक्ट अब युआर सिए विल बी पर्फेक्ट भन्ने हिसाबले चाहिँ हामीले तपाईँसँग हजार माइक्रो क्रेडेन्सियलमा गएको छौँ अब अहिले जाँदैछ भनौँ न सेकेन्डमा चाहिँ 100 आवर्सको हामीले कोर्स गरेको थियौँ त्यसमा चाहिँ मोरल बेसमा जाँदाखेरि चाहिँ कति कुराहरू अब बाहिर हुन त प्रश्नहरू धेरै छन् किनभने यसमा यो नयाँ आयाम पनि हो र भोलि जाँदा मार्केटमा जाँदाखेरि ए यो त मार्केट अनुसार चाहिँ गएको छैन जुन करिकुलम अनुसार गएको छैन भन्ने थियो।

अब कफीकै उदाहरण दिँदा पनि जस्तो तिनवटा स्किलमा तिनवटा कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ रिस्किल र अपस्किलिङ कुरा हुन्छ कि। अब माइग्रेसन के गर्छ भन्दाखेरि चाहिँ एउटा स्किल तालिम चाहिँ 100%

गर्नु पर्यो होइन, त्यो कुरा अब ठुलो इन्डस्ट्रीमा देखिन्छ होइन। सानसानोमा चाहिँ जस्तो अब के अरे बारिस्ता लिनेले बाटो लिन सिकोस् होइन, भोलि अब खाना पकाउन सिकोस् भन्ने छ एउटालाई चाहिँ एउटा के अरे रेस्टुरेन्ट भयो, तर हामी चाहिँ त्यसलाई स्लाइसिङ गरेर जानुपर्छ कि जस्तो अलिअलि सिकेर जाँदाखेरि त्यो कहिले पठाउन जाँदैन, तर सडन पेनमा हुने स्किलहरू त्यो 100% सिक्छ, त्यसको लागि एक दिन लाग्ने हो कि एक महिना लाग्ने त्यो सिक्छ, तर

I'm going to go to the hospital.

0: अब रहयो बाँधपतिर भने दुई सयमा भन्दा दुई सयमा भन्दा फेरि उसले अफिस सिक्छ अनि अब हामी चाहिँ अहिले के गर्दैछ भने सर्टेन टाइममा 100% चाहिँ स्किलफुल होस् र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्क एउटा बनाऊ जसले गर्दा उसको स्किल्सहरू चाहिँ जोडिन जाओस् जस्तो आज चाहिँ मैले बारिस्ता सिकेर भने बारिस्तामा लगभग एउटा चाहिँ क्याप्युसिनो मात्र बनाउन सिक्यो भने भोलि लाटे बनाउन सिकाउला अथवा चाहिँ के अरे अमेरिकन बनाउन सिकाउला फर इक्जाम्पल होइन तिनवटा छ तर उसले चाहिँ एक घन्टामा चाहिँ म अब क्याप्सिनो मात्रै सिक्छु अब म चाहिँ तिनभन्दा छैन भने एक घन्टा चाहिँ अहिले उसले सिक्यो सो ओके त्यो लाटे बनाउनु पठाउनु सर्टिफा पायो सर्टिफा भयो र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्कमा इन्क्लुड भयो यदि यो सिक्यो पिएससी बनेको छ अब दुईवटा स्किल सिकेपछि मात्रै तिनवटा स्किल सिकेपछि मात्रै ऊ स्किल त दिन पाउँछ भने फेरि के गर्छ सर्टिन टाइमपछि उसलाई चाहिँ त्यो स्किल दिँदाखेरि चाहिँ ओके भोलि अब अमेरिकन सिकेला अब पर्सि फेरि अर्को अर्को तालिम मिला होइन अब त्यो 398 पुऱ्याएर पनि हामीले त्यसलाई अन्तिममा चाहिँ स्किल टेस्ट गरेर सर्टिफाई गर्न सक्छौँ यो किसिमले गर्यो भने अब अहिले जति सिक्यो त्यो सेलेर भइहाल्यो भोलि नयाँ स्किल सिक्यो भने फेरि सिक्छ त फेरि सिक्छ तर यसले चाहिँ अब दुईवटा तालिम सिक्यो यसले तिनवटा सिक्यो भने यो क्रेडिट ब्याङ्कको कन्सेप्ट चाहिँ आउनु जरुरी छ अहिलेसम्म त्यो कन्सेप्ट छैन र काठमाडौँ महानगरपालिकाले इनिसिएट गरेको छ यदि यो भएर नेसनल लेभलमा चाहिँ एक्सेप्टेबल भयो भने चाहिँ यसरी चाहिँ हामीले टाइम बााउन्डेज भएर होइन अब सर्ट पिरियडमा अब त्यो कुरा भएन बिसवटा सिक्नुपर्छ बिसवटा सिकेर स्कुल दिउँ अनि पास गरौँ त्यो भने चाहिँ सर्टिफाई त गरौँ तर त्यसले चाहिँ मार्केटको डिमान्ड पुरा गर्न सक्दैन
1: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू गर्दैछौँ कस्ता खालका सिपहरू सिकाउँदैछौँ
0: यसमा चाहिँ अलिकति नयाँ तरिकाले इनोभेटिभ तरिकाले नै हामीले सोचेर अहिले महत्वपूर्ण कन्सेप्टमा आएको छौँ हामी होइन त्यो पक्कै पनि लागू हुन्छ अहिले थर्ड सिक्मिलामा र त्यस लगायत अहिले चाहिँ हामी विशेष गरी काठमाडौँमा वासीहरूलाई बढी फोकस गरेर सञ्चालन गरेको हुनाले नयाँ कस्तो खाले हो यसले के खोज्छ भन्दाखेरि चाहिँ त्यो विशेषमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै फ्लरिस छ एकदमै डिमान्डमा छ त्यसलाई मुख्यत त्यो हुन्छ र अरू जुन ट्रेडिसनल वेबाट हुने तालिमहरूलाई पनि हामी माइक्रो क्रेडिसन अन्तर्गत चाहिँ सेलेबल हुने हिसाबले स्पेसिफिक स्किल सिकाउने र भोलि मार्केटमा चाहिँ सेल हुने हिसाबले चाहिँ तालिम सञ्चालन गर्ने यो नयाँ कन्सेप्ट अनुसार चाहिँ हामी अगाडि बढेका छौँ
1: ठ्याक्कै कति क्षेत्र भन्ने चाहिँ निर्धारण भइसकेको छ कि त्यो सालमा
0: छ अहिले चाहिँ हाम्रो विगतमा हेर्दाखेरि चाहिँ दसवटा स्किल दसवटा सेक्टरमा चाहिँ लगभग 37 तालिम दिएको थियौँ अहिले चाहिँ हाम्रो नयाँ सेक्टरमा चाहिँ 36 विशेष कन्फर्म भएको छ
1: नयाँ थपिएको छ अघिल्लोको तुलनामा जस्तै अब अघिल्लोचोटि चाहिँ यो डकर्नेसी गर्नेहरूको हेर्दाखेरि अलिकति उपस्थिति कमै थियो यतापट्टि यो भनौँ न यो पूजापाठकोमा अलिकति बढी नै थियो अब आइटीमा त सधैँ भने पनि भइरहेको हुन्छ ब्युटिसियन महिलाहरूको क्षेत्रहरूमा पनि राम्रै थियो ती थपबाट भएका छन् कि
0: छ थप भएको छ पहिलाको उयोहरू तालिमहरू त्यसलाई हाम्रो विषयहरू घटेका छन् र नयाँ विषयहरू थपिएका छन् र हजुरले राम्रो प्रसङ्ग भन्नुभयो जस्तो डकर्नेको कुरा हेर्नुभयो डकर्नेमा चाहिँ अब मान्छेको नाम होइन
1: फेरि स्कोप चाहिँ छ है त्यस
0: हाई स्कोप छ इन्डस्ट्री खोजिरहेको छ त होइन अब जहाँ पनि भयो चाहिँ तालिम सिक्ने मात्रै रोजेर लाग्यो त त्यो त ढोका खुला छ त 100% इम्प्लोइमेन्ट छ तर किन आएन त भनेपछि त्यो के अरे जुन हुन्छ नि पार्टिसिपेन्टको चाहिँ इन्ट्रेस्टले पनि रोजगारीलाई जुन तालिमलाई चाहिँ असर गर्दो रहेछ कि अब इन्ट्रेस्ट यता आइटीतिर अथवा अरू कुनै विषयमा छ भने दिनभन्दा त ग्याप एउटा हुनुको एउटा मुख्य कुरा छ रेलमा पनि एउटा चाहिँ हो
1: त्यही त त्यो अघिल्लोचोटिको कुराहरू गरौँ न दुईवटा संस्करण हामीले पुरा गरिसक्यौँ होइन त्यो संस्करण पुरा भइसकेपछि कति व्यक्तिहरू चाहिँ रोजगारीसँग जोडिनुभयो त्यो पनि अलिकति कौतुहलका मान्छेहरू हो किनकि हामीले 2081 82 जनाले 2082 जनाले रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो ठ्याक्कै सबैले रोजगारी पाए जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको
0: डेफिनेटली हो होइन त्यो त पक्कै पनि त्यो हुन्छ नि है किनभने तालिम दिने नै रोजगारको लागि हो तर हामीले हेर्दाखेरि चाहिँ अहिलेसम्मको डेटा हेर्दाखेरि हाम्रो 50% भएर चाहिँ मात्रै रोजगारी सिर्जना भएको अवस्था छ र यसमा चाहिँ अब हामी प्रयास गर्छौँ किनभने हाम्रो डेटा पनि हामीसँग अहिले कलेक्सन भएको छ डेटाहरू कलेक्सन गर्दैछौँ भनौँ न हाम्रो एउटा चाहिँ पोर्टल बनेको छ जसमा चाहिँ रोजगारी र सेल्फ इम्प्लोइमेन्ट र सेल्फ इम्प्लोइमेन्ट गरेर चाहिँ 50% हाराकीमा छ तर त्यो बढाउने क्रम छ अब यसमा चाहिँ

0: पठाइरहेको रहेको अवस्था छ। एजुटिक पुर्याउँदाखेरि चाहिँ हामीले एउटा जुन पार्टनर अर्गनाइजेसन हामीले सहयोग लिएर छौँ मिनिमम अहिले त ट्रेनिङमा चाहिँ यो नेपाल सरकारको मिनिमम पारिश्रमिकको हिसाबले 18,000 अन्तिममा चाहिँ ट्रेनिङ सकेको थियो होइन 18,000 पहिले नै हाम्रो एनुअल भएको हुनाले 18,000 रुपियाँ चाहिँ 9,000 चाहिँ हाम्रो मानव अन्तर्गत त्यो संस्थाले बिहार गर्ने दिने र 9,000 चाहिँ इन्डस्ट्रीले दिने हिसाबले 18,000 मिनिमम चाहिँ पारिश्रमिक पाओस् एज अ अन्डरटक ट्रेनिङ भन्ने त्यस हिसाबले पनि त्यो एउटा वेबाट पनि हामी गएको छौँ जसले गर्दाखेरि 6 महिना तालिम दिन्छन् मिनिमम 8,000 पाउँछन् र 6 महिना पश्चात चाहिँ रोजगारीमा चाहिन्छन् त्यो छ अनि कोही चाहिँ प्रत्यक्ष रोजगारीमा अथवा स्वरोजगारमा छोडिनु भएको छ।
1: त्यो तालिमको फर्म जुन भरिन्छ नि त्यो पनि व्यापकले अलिक धेरै संख्याले भर्नु रहेछ नि त्यो झन्डै झन्डै दोस्रो मात्र 50,000 भन्दा पनि माथि नै भइसकेको थियो कि कतिले भर्नुभयो 60 त्यस्तै
0: अनि यस्तो छ अब फर्स्टमा एकदमै हाम्रो इनिसियल फर्स्ट सिक्किमलाई 2081 कुरा गर्दाखेरि चाहिँ 68,866 थियो त्यो त आज पनि याद छ त्यसजना फर्म भर्नुभएको थियो तर हाम्रो क्यापेसिटी भनेको 25-75 भन्दा माथि छैन धेरै दिन 3,000 हो तर 25-75 भन्दा माथि हाम्रो क्यापेसिटी हुँदैन उसमा सिक्किममा तर हामी त्यो बेला फर्म भर्दाखेरि अनि पछि डुप्लिकेसन पनि आयो किनभने हामीसँग प्रोपर अनलाइन डेटाबेस थिएन त्यो हिसाबले अब कति फर्म पनि भर्नु कति चाहिँ डबल फर्म हो त्रिपल फर्म हो त्यो हिसाबले चाहिँ धेरै मिसम्याच भएको थियो र त्यसलाई चाहिँ त्यो मिसम्याचलाई कम गर्न हामीले पोर्टल निर्माण गऱ्यौँ होइन सेकेन्ड सिटलाई चाहिँ 20,000 हाराजीमा चाहिँ अनलाइन आवेदन परेको छ अनलाइनबाट चाहिँ हेर्दाखेरि अहिले पनि उहाँहरू हुनुहुन्छ अब हामीले सेकेन्ड सिटलमा जम्मा 2500 हारामा दिउँ तालिम होइन अब त्यो मास छ हामीसँग त्यो मास चाहिँ हामीसँग छ अहिले सिक्किममा थर्डमा उहाँहरूलाई नै प्राथमिकता दिनुभयो विशेष काठमाडौँ मानहरू मासीलाई प्राथमिकता राखेर हामी तालिम सञ्चालन गर्छौँ र त्यसबाहेकको चाहिँ कोही जानुहुन्छ कोही नयाँ हुनुहुन्छ नि त अनि त्यो अनुसार हामीले अब सूचना खोलिसकेको छैन सूचना खोल्छौँ र उहाँहरूलाई पनि राख्छौँ र नयाँ फर्मबाट पनि हामी आवेदनहरू चाहिँ कलेक्ट गर्छौँ
1: भनेपछि सिपको खोजी गर्नेहरू त व्यापक हुँदो रहेछ काठमाडौँ महानगरभित्र कसरी मिलाउने यो त हामीले 25,000-3,000 तालिम दिन्छौँ रोजगारीसँग जोड्छौँ होइन अब के भन्ने सफल भन्ने असफल भन्ने के भन्ने
0: यो एउटा हाम्रो प्रयास हो किनभने एउटा नयाँ इनिसिएटिभ गरेको छ अब अहिलेको हजुरले अब नेपालको सन्दर्भमा तालिमको क्षेत्रले हजुरले एकदमै न्यानो हेर्नुभयो भने हजुर हेर्नुहुन्छ विभिन्न डिमान्ड पार्टनर्सहरू नेपाल सरकारले सञ्चालन गरेको तालिमहरू हजुरले हेर्नुभयो भने त्यहाँ चाहिँ डेभलपमेन्ट हाई छ इभन तालिम पश्चात चाहिँ अन्डर अफ ट्रेनिङ जोडिएका कुराहरू भोलि तालिम पश्चात चाहिँ इम्प्लोइमेन्ट गएका कुराहरू र मेसेजमा जुन तालिमहरू देखिन्छन् त्यसको एकरूपताका कुराहरू हरेक कुरा हेर्दाखेरि धेरै मिसम्याच देखिन्छ होइन र त्यसलाई चाहिँ हामीले एउटा सिस्टमेटिक तरिकाले जाउँ भन्ने हिसाबले एउटा कुरा छ हाई एक्सेसको रूपमा गयौँ होइन अब 20,000-25,000 तालिम लिएर इन्ट्रेस्ट छ तर 25,000 हारिमा मात्रै हामीले हाम्रो क्यापेसिटी छ भन्दाखेरि यो एउटा नमुना बनाओस् र प्रत्येक भन्ने काठमाडौँ मात्रै होइन प्रत्येक ठाउँमा पालिकामा यसको लागू होस् जसले गर्दाखेरि हाई लेभलमा चाहिँ तालिमहरू सिक्ने जनशक्तिहरूलाई चाहिँ तालिम प्राप्त गरौँ भन्ने हो। अब यसमा सिक्नेलाई कुरा गर्दाखेरि चाहिँ सिक्नेलाई बाहेक हामी अन्त पनि तालिम छ अरू पनि तालिम चल्छ रेगुलर होइन यो चाहिँ अलिक केन्द्रीकृत भएर सबै छामा जाओस् भन्ने हिसाबले पनि हो यो कस्तो छ भने हाई एक्सेस भयो होइन हाई एट्र्याक्सन पनि भयो क्या यसमा अनि राम्रो पर्छ के छ भन्दाखेरि हामीले रोजगारदाताले सँगै तालिम पनि उहाँहरूले दिउँ रोजगारी पनि सिर्जना गरौँ आफूले चाहिने जनशक्ति आफै सिर्जना गरौँ भन्ने हिसाबले पनि उहाँहरूले तालिम नै उहाँहरूलाई के अरे सँगै लगाएर हामीले तालिम सञ्चालन गरेको धेरै कम त छ यो संख्याको हिसाबले धेरै कम छ नेपाली सन्दर्भमा अघि भने 50% मात्रै हाम्रो सीमा छ जब जुन तरिका चाहिँ वार्षिक रूपमा चाहिँ जनशक्तिहरू ह्युमन रिसोर्स रूप मार्केटमा आइरहेका छन् तिनीहरूलाई चाहिँ कोट गर्नको लागि पनि हामीसँग क्यापेसिटी धेरै कम छ त हाम्रो इनिसिएटिभ हामीले मात्रै होइन कि सबै पार्टीलाई लागू गरौँ र अहिले त सँगैबाट पनि त्यो कुराहरू आएको छ होइन तपाईँ पनि सिक्किममा लगायतका अरू तालिमसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ अब त्यसपछि नै लागू गरेर चाहिँ इम्प्लोइमेन्ट रोजगारी सिर्जना गर्ने अवसरहरू निर्माणको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ होइन सङ्घबाट पनि छ प्रदेशबाट पनि छ स्थानीय तहबाट पनि छ तर हाम्रो इन्सिडेन्ट चाहिँ यसले नयाँ रूपमा चाहिँ सङ्घतिर चाहिँ फिजिएर काम गरौँ जसले गर्दाखेरि आफूलाई चाहिने स्थानीय जनशक्ति मिलाएको लागि सो आज के अरे त्यहीँबाट नै स्थानीय तहबाट नै उनीहरूलाई स्किल ह्युमन रिसोर्स डेभलपमेन्ट होस् भन्ने तरिकाले नै हामीले सोच गरेर यो एक किसिमको मोडल हो।
2: कार्यक्रम देश परदेशमा हामी काठमाडौँ महानगरपालिकाको शीत मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: एमबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: कृषि मन्त्र नाग सिंह।
3: पशुमा किर्णको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: Sei Vapora Kastabijar Zano Radio Network. उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिकाको शीत मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं। अरू पालिकाहरूमा चाहिँ एउटा तालिम आयोजना गर्ने अनि त्यो तालिममा दोहोरिएर तिरेर एउटै व्यक्तिहरू पटक पटक जाने अनि बजारसँग पनि नजर दिने, हेर्दाखेरि त आफ्नै तरिकाले आफ्नो मनपर्ने तरिकाले भत्ता खाने तरिकाले चाहिँ उहाँहरूले तालिम सञ्चालन गर्नुभएको छ। यसमा भत्काउनु पर्ने कुनै पनि कुरा छैन, किनकि मान्छेले सोध्छन् कति भत्ता आउँछ म तालिम गयो भनेर सोद्धा रहेछन्, मैले प्रत्यक्ष भेटेको पनि छु। किन यो समस्या बढ्यो अब अहिले चाहिँ
1: के भनेको चाहिँ अवेरनेस छ यसमा चाहिँ खासमा टिभी सेक्टरमा हेर्नु भने यो तालिमको विषयलाई नयाँ कुरा हजुरले भनेको जस्तै सबैतिर त्यो एकरूपता छैन होइन, आफ्नो मनपर्ने छ भनौँ न आफ्नो अब स्थानीयमा उहाँलाई कुन मन पर्यो त्यो अनुसारको तालिम सेवा प्रदायक संस्थाबाट तालिम प्रदायक संस्थाबाट के कुराहरू उहाँले गेन गर्नुहुन्छ, नलेज लिनुहुन्छ, इन्फर्मेसन लिनुहुन्छ र तालिम सञ्चालन गर्नुहुन्छ। त्यो मुख्यतः भनेको त हामीसँग पूर्व करिकुलम छैन होइन, कुन करिकुलम कुन विषयमा चलाउनु त तालिम भोलि रोजगारीसँग जान त एउटा अर्को छुट्टै बाटो छ, तर कसरी एकरूपता अनुसार कसरी तालिम सञ्चालन गर्नु भनेर प्रोपर करिकुलम छैन क्या। भनेको अब एमएसएसमेन्सल अकुपेसनल करिकुलम त स्ट्यान्डर्ड त छ, तर त्यसमा चाहिँ विशेष भएर जस्तो यो सबभन्दा गर्नुपर्ने के भने नगरपालिकाले हो क्या, नगरपालिकासँग सम्बन्धित वार्डले चाहिँ वार्डसँग चाहिँ एकरूपता काम गर्ने हो। अनि एउटा चाहिँ एमएसएस एउटा चाहिँ करिकुलमको चाहिँ फ्रेमवर्क उसले बनाउँछ, नगरपालिकाले गराउँछ र त्यही अन्तर्गत चाहिँ सबै वडाहरूलाई चाहिँ डिस्ट्रिब्युट भयो भने त्यही अन्तर्गत जस्तो मैले हेर नगरपालिकाले सञ्चालन गरेको चाहिँ प्लानिङ तालिम चाहिँ त्यही तालिम चाहिँ वडाले तालिम सञ्चालन गर्नु परेन नि त, हामी त्यो अर्को विषय गर्नु परेन। जस्तो उहाँले जस्तो तालिम उहाँले सञ्चालन गरे पनि हाम्रो सञ्चालन पनि दुईवटाको तालिमको चाहिँ एउटै होस्, सेभेन होस्, भोलि मैले चलाउने तालिम र तालिम र उहाँले चलाउने तालिम एउटै होस्, त्यो किसिमको चाहिँ करिकुलम डेभलपमेन्ट भएको देखिन्न, एकरूपता भनौँ न कोअर्डिनेसन भएको देखिन्न। त्यो कुरा लोकल गभर्मेन्ट मात्रै छैन, त्यो कुरा नेसनल गभर्मेन्ट छ। हजुरले हेर्नु भयो भने शिक्षाले एक तरिकाले तालिम सञ्चालन गरेको छ, श्रम मन्त्रालयले अर्को तरिकाले तालिम सञ्चालन गरेको छ।
0: विज्ञले त मलाई यतिसम्म भन्नुभयो कि हाम्रो तालिममा यति खर्च भइरहेको छ, हाम्रो श्रम मन्त्रीकै छलफलको कार्यक्रम थियो त्यति बेला चाहिँ जति खर्च हाम्रो तालिम दिँदाखेरि भइरहेको हुन्छ त्यति त्यसको लागि त बरु एउटा यो तालिम मन्त्रालय सञ्चालन गरौँ न भन्ने चाहिँ उहाँ अलिकति व्यापक चर्चामा पनि आउनुभएको थियो त्यो कुरा गरिसकेपछि। त्यही भएर मन्त्रीजीले चाहिँ अब अनावश्यक तालिमहरू बन्द गरौँ भन्ने कुराहरू गर्नुभएको थियो। अब ठ्याक्कै भनौँ न अझ अलिकति छक तपाईँले दिइसक्नु भएको छ, तालिम लिइसकेपछि 50% त हामीले रोजगारी पाइरहनु भएको छ भन्ने कुरा गर्नुभएको थियो, त्यो 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनुको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
1: अहिलेको समयमा त मेरो चाहिँ नेसनल रूपमा चाहिँ एक किसिमको चाहिँ एउटा सोलिड एउटा चाहिँ फ्रेमवर्क बनाउनु जरुरी छ होइन, एउटा मेकानिजम बनाउनु जस्तो जसले त एक दर पाउनु होस् कि एक दर पाउने अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर किनभने सङ्घबाट सङ्घको नियन्त्रण अनुसार चाहिँ प्राधिकरणले गर्ने के अरे स्टेटले गर्ने हो प्रोभिन्सले गर्ने पोलिस अन्तर्गत बल्ल लोकलले गर्दा हुने नि त त्यो तालिम दिँदैन कि मतलब यो फ्रेगमेन्टेड छ क्या, त्यो फ्रेगमेन्टेडलाई हामी एकरूपतामा चाहिँ एकरूपता तरिकाले एक दर प्रणाली अन्तर्गत चाहिँ जानु पर्यो कि। अब कस्तो हुन्छ जस्तो उनीसँग सँगै के गर्ने हो त सँगै त नीति निर्माण गर्ने हो नि त होइन, उनीहरू तालिम नै सञ्चालन गर्नु भएन होला नि त, सँगै नीति निर्माण गरोस् र तल्लो लेभलमा जानेको छ नि त, अनि त्यसपछि प्रदेशले पनि तालिम सञ्चालन गरेको छ तर त्यो एकजना देखिँदैन कि उहाँले त मोनिटरिङ गर्ने होला होइन र यो चाहिँ भएन भनेर सुधार दिनु होला फिडब्याक दिनु होला। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनबाट कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निभाओस्, करिकुलम डेभलपमेन्ट गरोस्, बजारलाई चाहिने करिकुलमहरू डेभलपमेन्ट गरोस् होइन, बजारको माग अनुसार त्यो अनुसारको चाहिँ करिकुलम सेट गरिदिने हो। जस्तो नयाँ काठमाडौँ महानगरपालिकालाई काठमाडौँमा चाहिँ कुन करिकुलम आवश्यक छ भने काठमाडौँ महानगरपालिका आफैले तालिम के अरे करिकुलम निर्माण गर्न सक्छ कि, तर त्यसको लागि त फ्रेमवर्क एकम त हुनु पऱ्यो नि त। त्यो चाहिँ एउटा नेसनल फ्रेमवर्क चाहिँ संविधान आउनु पर्यो होइन, त्यसको विषयमा चाहिँ बल्ल करिकुलम चाहिँ लोकल लेभलले गर्नुपर्छ। अब माथि के अरे सङ्घमा चाहिँ करिकुलम काम गर्दैछ होइन, त्यो चाहिँ अब काठमाडौँबाट पनि एउटै छ र भोलि जुम्लाको लागि पनि एउटै छ कि, अन्त जुम्लाको लागि त्यो करिकुलम काम लाग्छ त काठमाडौँ लाग्ला होइन, जुम्लाको लागि चाहिने कार्यक्रम करिकुलम छ जो जुम्लालाई नै बनाउनु पर्यो नि त। त्यहाँको लागि युनिभर्सिटीको लागि भयो, त्यहाँको लागि रिसर्च इन्स्टिच्युटको लागि भयो, त्यो कस्तो खाले चाहिँ के अरे युनिभर्सिटी निर्माण गर्नु भन्ने कुरा त करिकुलम डिफाइन गर्छ नि त। त्यो करिकुलम त्यही निर्माण गर्नु पर्यो, फ्रेमवर्कै एउटा हुनु पर्यो त। अनि त्यो फ्रेमवर्क एउटा भएपछि मैले यहाँ निर्माण गर्ने कार्यक्रम के अरे करिकुलम र त्यहाँ निर्माण गर्ने करिकुलमको एउटा चाहिँ स्ट्यान्डर्ड एउटा हुन्छ, नेसनल स्ट्यान्डर्ड चाहिँ सँगले बनाउनु पर्यो। अनि त्यो एकरूपता भएर मात्रै बल्ल एकदार पढाइन जान्छ। अनि हेर्दाखेरि अन्यसँग हेर्दाखेरि फर्म पनि छैन क्या, तपाईँहरूको नेसनल टिकट फन्ड कहाँ छ होइन, विचार यसका त छ क्या, त्यो भन्छ नि यो के अरे मौसम खेती जस्तो कि होइन, आज अलिकति बजेट राख्नु छ होइन, अब त्यो अहिले भन्नु वाडामा पनि अथवा पनि सर्टेन टाइममा गर्छ अन्त सक्यो क्या, त अब जहिले बजेटमा तरिक छ हजुर। अनि बज यो भनेको त आज गर्ने अनि भोलि नगर्ने होइन नि त, यो त कन्टिन्युस प्रोसेस हो नि त। स्किल डेभलपमेन्ट डेभलपमेन्ट कन्टिन्युस प्रोसेस हो। आज तपाईँले तालिम चिनाएर सिक्नुभयो भने भोलि त्यसलाई चाहिँ तपाईँले योभन्दा अब बजारको दिनमा छ त त्यसलाई अपग्रेड गर्नु पर्यो, तपाईँले नै चाहियो क्या। अब भोलि त तपाईँले त्यो मार्केट अनुसार त्यो कुरा नहोला, तपाईँले सिकियो तालिम सिक काम नै लाग्ला, अब नयाँ तालिम लिनु पर्यो नि त, अब नयाँ तालिम तपाईँले लिनु पर्यो भनेपछि यो त कन्टिन्यू प्रोसेस हो। स्किलिङ रिस्किलिङ अपस्किलिङ त कन्टिन्यू प्रोसेस हो नि, एउटै व्यक्तिलाई पनि र विभिन्न कति त पाउँछ छैन, हेर्नु न अब एक्सेसै छैन क्या। त्यो किसिमको चाहिँ हामीले एउटा फ्रेमवर्क नबनाएसम्म एकदार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्क्याटर चाहिँ भइरहन्छ, यो स्क्याटर चाहिँ छ फ्रेगमेन्टेड चाहिँ एकदमै हेभी छ,
2: चाहे त्यो नसँग होस् चाहे त्यो लोकल
1: यो गुनासोले पाटो छैन। जस्तै 80% बजारमा रोजगारीको सृजना गर्ने भनेको निजी क्षेत्रले गरिरहेछ नेपालमा होइन, अब त्यो निजी क्षेत्र हरेक ठाउँ छ, हरेक पालिकामा छ, त्यहाँ निश्चित दक्ष व्यक्तिहरू छन्। अब त्यो उहाँहरूको भनाइ

0: व्यवस्था क्लास लिने व्यवस्था चाहिँ गर्दिनुस् भन्ने पटक पटक भन्दाखेरि पालिकाहरूले नसुनेको अवस्था छ। पालिकाहरूले एक्लै गर्न सक्नुहुन्छ होइन, त्यो त इन्डस इन्डियन नगरसँग त्यो राम्रो राम्रो रिजल्ट हुँदैन, त्यसले कानुन फेसदेखि नै इन्डस्ट्री इन्डियन हुनु जरुरी छ क्या। अनि यसमा पनि हेर्नु जुन करिकुलम निर्माण देख्नुहुन्छ नि, त्यो करिकुलम त सबभन्दा फर्स्टमा हुनु पर्यो नि त, अनि त्यसपछि पनि तालिम हुन्छ क्या। करिकुलम निर्माण गर्दाखेरि इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै मिल्न छ क्या, गएर हाजिर मात्र गर्ने होइन, प्रविधिले हाजिर गरौँ न, मेरो नाम चाहिँ इन्डस्ट्रीमा राख्नुपर्छ भन्ने साथीहरू त्यहाँ गएर हाजिर गरिन्छ, अनि त्यसपछि उहाँहरू आउँदैन, अथवा चाहिँ मेन व्यक्ति आउँदैन होइन, कुनै एउटा चाहिँ कस्तो भने उहाँको रिप्रेजेन्टेटिभ आउने क्या। त्यो हिसाबले गर्दाखेरि एउटा कुरा त इन्डस्ट्री दोष लागेको होइन, इन्डस्ट्री पनि डाइरेक्टली इन्भल्भ हुनु पर्यो, त्यसमा इन्ट्रेस्ट हुनु पर्यो क्या। र जसले करिकुलम बनाउने, करिकुलम बनाउँदा पनि त्यसको इन्भेस्टमेन्ट अनिवार्य बनाउनु पर्यो, अप्सनल रूपमा लिनु भएन, अनि बल्ल पनि उहाँलाई चाहिने जनशक्ति निर्माणको लागि चाहिँ बल हुन्छ। अनि अर्को कुरा चाहिँ उहाँको कुरा पनि सुनिनु पर्यो क्या, इन्डस्ट्री भन्ने कुरा पनि सुनिनु पर्यो। हामीले चाहिँ बोलाउँछ सानो गर्छौँ, अनि त्यसपछि आफ्नो कुरा चाहिँ अब इन्डस्ट्री एउटा कोठामा बसेर चाहिँ करिकुलम निर्माण गरिदियो भने भोलि त्यसले दिनतिर त इम्प्याक्टफुल हुँदैन होइन। त्यो भएर इन्डस्ट्री इन्भेस्टमेन्ट त्यहाँ मात्रै होइन, सबै ठाउँमा हो। जस्तो पालिकामा अहिले गुनास हजुरले कुराहरू गर्नुभएको त्यो कुरा होइन, हामीले अब म पनि अब एउटा टिबीको विद्यार्थी मास्टर टिबेट गऱ्यो के भएर त्यो गर्दाखेरि हामी कर्म निर्माणदेखिको विषयमा कुरा गर्दाखेरि चाहिँ हामी प्रत्यक्ष रोजगारदाताको सँग मात्रै गर्नुपर्छ भनेर हामी इनिसियल फेजबाटै त्यो कुरा गरेछौँ कि। भनेपछि त्यो यदि त्यो इन्डस्ट्रीको ग्याप, इन्डस्ट्रीको रिप्रेजेन्टेटिभको ग्याप भयो भने त्यसले भोलि दीर्घकालीन रूपमा चाहिँ त्यसले चाहिँ लङ टर्ममा जान सक्दैन, इम्प्लोइमेन्टमा चाहिँ डेफिनेटली ग्याप क्रिएट चाहिँ गर्छ।
1: हजुर, अब आउँदै गरेको सिक्नेलाको बारेमा पनि अलिकति कुराकानी गर्यो, अलिकति थोरै हामी अगाडि जोड्यौँ पनि, कहिलेदेखि सञ्चालन हुँदैछ, कतिलाई तालिम दिने योजना छ, कतिलाई रोजगारी दिने योजना छ, के छ
0: अहिलेको? अब 2083मा चाहिँ 2083 तालिम दिने योजना छ, र मङ्सिर 5-7 गते मङ्सिरमा चाहिँ हामीले तालिम सञ्चालन गर्ने कि कहिलेसम्म गर्ने कि भन्ने हिसाबले चाहिँ इनिसियलको अहिले प्लान भएको छ होइन, फर्स्ट ड्राफ्ट बनेको छ। अब हेरौँ, हाम्रो मङ्सिरमा चाहिँ हामी जनकमा छौँ र यसमा चाहिँ अब अलि भनेको थियो अलिकति इनोभेटिभ तरिकाले पहिलाका कमी कमजोरीहरूलाई हटाउँदै भोलि प्रत्यक्ष रोजगारीमा जोड्नको लागि चाहिँ कसरी सकिन्छ होइन भन्ने हिसाबले हामी एकदमै अगर लागि परेका छन्। करिकुलम पनि हामीले त्यही अनुसारले माइक्रो क्रेडेन्सियलको अवधारणालाई राखेर नै तालिमको करिकुलम निर्माणको लागि पहल अगाडि बढेको छ। यसरी हेर्दाखेरि चाहिँ अब पक्कै पनि हाम्रो मङ्सिरमा चाहिँ पहिलाभन्दा बेस्ट चाहिँ विशेष निर्माण गर्नको लागि र पहिला देखेका प्रश्नहरूको उत्तर पनि हुने हिसाबले हामी अगाडि बढाउने सोचमा छौँ।
1: अब पालिकाको कुरा गर्दाखेरि हामीले कार्यक्रम त गरिरहेका छौँ होइन, अनि अरू पालिकाहरूको पनि कुराकानी गरौँ। काठमाडौँभित्र पनि, महानगरभित्र पनि जति 32 वडा छन् त्यहाँ पनि तालिम व्यवस्थित रूपमा भएका छैनन् क्या। अब कतिपय त अब त्यो अघिल्लो प्रसङ्ग जोडिन्छ, यसमा 2013 तालिम लिन आउने, भत्ताको लागि मात्र तालिम लिन आउने, प्रतिनिधिले आफ्नो चिनेको मान्छेले तालिम दिने, त्यस्ता गतिविधिहरू भइरहेछन्। उहाँहरूसँग सम्बन्ध भएको छैन छैन हाम्रो
0: छ लास्टमा हामीले सिक्नुलाई गर्ने अब हाम्रो रोजगार आयोजित काट्नुको संयोग समिति योजना छ, त्यो अन्तर्गत चाहिँ नै हो यो तालिमहरू सञ्चालित भएको। त्यसलाई चाहिँ हाम्रो अब आगामी वर्षमा अघिल्लो वर्षै अघिल्लो आर्थिक वर्षमै हामी वार्डसँग बस्यौँ, वार्डका प्रतिनिधिहरूसँग बसेर चाहिँ अब यो

त्यसले भोलि तपाईँहरूलाई बेनिफिट दियोस्, भोलि तालिम दिन्छ, तालिमलाई तालिम भन्ने कुरा त छैन, तालिम दियो भोलि त्यसले के गर्छ के छ त मैले सोध्यो भने तपाईँले तालिम दिनुभएको छ, कतिजना तालिम दिनुभएको छ थाहा छैन, इम्प्लिमेन्टको जानकारी पाउनुभएको थाहा छैन, त्यो डेटा बेस पनि हाम्रोबाट बसोस्। अब अहिले रोजगार आयोगका हाम्रो समृद्धि अन्तर्गत चाहिँ डेटा पनि डेटा बेस पनि बनाउने जुन पोर्टल छ त्यसलाई चाहिँ अलिकति अझ व्यवस्थित गरेर लाउने र त्यहाँलाई चाहिने कुन तालिम चाहिन्छ, जस्तो अब वार्ड नम्बर एकलाई कुन तालिम चाहियो भने मानवमा आएर सोध्छ, एक मिलियो तालिम सम्झाउनु छ, यसको लागि करिकुलम चाहियो, ट्रेनिङ प्लान चाहियो भने मानवसम्म मान्छ र मानवले सजेस्ट करिकुलम गर्छ। अनि हामी रोजगार आयोगका हाम्रो समृद्धिमा हामी सातजना कोअर्डिनेटर छौँ, फोकल पर्सन सहित हामी आठजना, सातजना तालिम सम्झ

0: दुईटा एउटा हामी समक्ष प्रूफ भयो, धेरै पोजिटिभ पनि हुनु भएको छ अनि कोलकाता चाहिँ बोलाउनु पनि भएको छ होइन। अनि हामी उहाँलाई अब अहिले सिक्नुलाई गर्दा पनि उहाँलाई पहिलो प्राथमिक उहाँलाई राखेर अब यसरी चाहौँ हामीले गरेको तालिम र तपाईँले गरेको तालिम कमसेकम एउटै होस् न। मैले प्लम्बिङ चलाउँछु ठिक छ, म मेरो क्षेत्रमा चलाउँछु, तपाईँको एक नम्बरमा चलाउनुहोस् अब दुई नम्बरमा चलाउनुहोस्, तर त्यहाँ एक नम्बरमा चलाएको दुई नम्बर चलाउनु एउटै हुनु पर्यो। त्यो एउटै भएर एक नम्बरको चलाएको तालिम फेरि पनि फेरि दुई नम्बरले त्यही तालिम चलाउनु परेन नि त। त्यो हेर्नु के अरे त्यसमा फाइनेन्सियल पनि लस भएन, हजुर डुप्लिकेसन भएन, डुप्लिकेसन नहोस्, तपाईँले तर चलेन हामी तर चाहिँ तालिम एउटै होस् डुप्लिस अहिले महानगरभित्र भनेर चाहिँ हामीले अगाडि बढेको छ। तपाईँ पनि पोजिटिभ नै कुरा अगाडि बढेको छ, उहाँले आफ्नो नियन्त्रण पनि नचलाउनुहोस्। उहाँ छ हामी हाम्रो तरिकाले हाम्रो हामी सँगै बसेर एउटा एउटा फ्रेमवर्क बनाऊ, एउटा चाहिँ राम्रो एउटा योजना बनाऊ, त्यो अनुसार अगाडि बढाउँ भनेर भन्दाखेरि त्यो भयो भने चाहिँ डुप्लिकेसन र पैसाको भनौँ न त्यो खर्च हुने यतिको अनावश्यक पैसाहरू खर्च हुने चाहिँ कामहरू चाहिँ बन्द हुन्छ।
1: अब सर भनेको यो शिक्षालाई रोजगारीसँग जोड्ने काठमाडौँ महानगरपालिकाले हेप्पी फ्राइडे अन्तर्गत बुक फ्री फ्राइडे अन्तर्गत चाहिँ विभिन्न सिक्नुलाई कार्यक्रमहरू भनौँ अरू ज्ञान एक्स्ट्रा किताब भन्दा बाहिरका कुराहरू पनि सिकाउने गर्नु भएको छ। विद्यार्थीहरूको रुचि अनुसार सिपलाई अलिकति प्रवर्धन गर्ने हाम्रो उद्देश्य त्यसमा पनि छ। अब जुन 5 लाखको तथ्याङ्क भन्नुभयो नि, खासमा चाहिँ यो 10 लाख आउँदो रहेछ नि सुनाम बजारमा। यो नर्सरी क्लासमा चाहिँ सबै अल्टुगेदर कुराकानी गर्दाखेरि चाहिँ 10 लाखको भर्ना हुँदो रहेछ, अनि त्यो ड्रप आउट हुँदा हुँदा हुँदा हुँदा 10 कक्षामा 12 कक्षासम्म पुग्दाखेरि 5 लाखको दक्ष पढेका मान्छेहरू चाहिँ 5 लाख पाउँदो रहेछ। अब बाँकी 5 लाख पनि छ नि सुनाम बजारमा होइन। अब काठमाडौँ महानगरपालिकाले त भनौँ अब सकेको जति गरिरहेको छ त्यो छँदैछ। त्यो विद्यार्थीहरूको एउटा गुनासोको पाटो चाहिँ के छ भन्दाखेरि वास्तविक तथ्याङ्क चाहिँ 10 लाख रहेछ क्या पछाडि होइन। उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हामीले पढेको कुरा व्यवहारमा चाहिँ लागू गर्न सकेका छैनौँ हामी। हामीलाई चाहिँ स्कुल लेभलदेखि नै त्यो एउटा इन्भाइरोमेन्ट वातावरण बनाइदिएको भए चाहिँ हामीले पढ्थ्यौँ पनि कमाउँथ्यौँ पनि, किनकि प्लस टू पास गरिसकेपछि विद्यार्थीलाई के हुँदो रहेछ भन्दाखेरि म पनि इन्डिपेन्डेन्ट हुँ, आफ्नो खुट्टामा उभिन सक्यो, घरबाट पैसा माग्नु लाज लाग्छ भन्छन् कि विद्यार्थीहरू। त्यो लेभलमा चाहिँ विद्यार्थीहरूको एउटा सोचाइ आउँदो रहेछ। अब यस चरणमा शिक्षालाई चाहिँ रोजगारीसँग जोड्नु हुन त गरिरहेका छौँ अझ व्यापक रूपमा गर्ने खालको हाम्रो योजना छ कि छैन?
0: पहिलो कुरा त के अरे स्किल र एजुकेसनलाई इन्टिग्रेट गर्ने हो पहिलो प्राथमिकता भनेको, शिक्षालाई सिपसँग जोड्ने र सिपलाई चाहिँ रोजगारसँग जोड्ने है, रोजगारलाई उत्पादनसँग जोड्ने भन्ने हिसाबले यो अनुसारले अगाडि बढेको हो। इन्टिग्रेट चाहिँ हुनुपर्छ क्या, शिक्षा फरक तरिका जाने र अर्को चाहिँ यो तालिम चाहिँ टिचर सेक्टर चाहिँ फरक फरक धार हो भन्ने होइन कि, त्यो इन्टिग्रेट गरेर गर्छ नि हो। त्यो कुरा चाहिँ सरले भने जस्तै एउटा चाहिँ एक लेभलबाट नै पनि एकदमै तल्लो ग्राउन्डबाट नै सुरु हुनुपर्छ, निशुल्क बजारै सुरु हुनुपर्छ, प्राइमेरी लेभलबाट सुरु हुनुपर्छ। अब त्योभन्दा अलि अगाडि इन्ट्रेस्टिङ कुरा गर्ने हो भने चाहिँ एक कक्षामा भर्ना भएका विद्यार्थीहरू 10 कक्षासम्म आइपुग्दाखेरि लगभग लगभग 33% चाहिँ ड्रप आउट हुँदैन, 33% 10 कक्षामा पुग्दैनन् कि होइन। अब तपाईँ अझ इन्ट्रेस्टिङ कुरा त 12 सम्म पुग्ने भने एक कक्षामा भर्ना भएका विद्यार्थीहरू 12 कक्षासम्म आइपुग्दाखेरि तपाईँ 60% चाहिँ छोडिसक्यो भन्दा क्या बिचमै 12 कक्षामा पुग्ने हेर्नु कत्रो जनसङ्ख्या छ। त्यो जुन चाहिँ यो अनौपचारिक क्षेत्रमा छ कि, न तिनीहरूसित पढाइ छ, न तिनीहरूसित स्किल छ, त्यत्र जनशक्तिहरू हामी कहाँ छन् त, श्रम बजारमा छन्, श्रम बजारले त त्यसलाई त चिनेको छैन, अनौपचारिक रोजगार क्या भनेको उनीहरूलाई केही पनि छैन, न तिनीहरूलाई चाहिँ प्रोपर तलब आउँछ होइन, स्यालेरी आउँछ, न उनीहरू कुनै सामाजिक सुरक्षा कोषमा आबद्ध छन्, कुनै एउटा इक्विपमेन्ट छैन कि, अनौपचारिक क्षेत्रमा काम गरेको छ। यत्र मायाले यो सँगसँगलाई जोड्न सक्ने चाहिँ तालिम नै होइन। त्यो तालिमलाई चाहिँ हामीले व्यवस्थित रूपमा लान सकेन भने पक्कै भने यसले चाहिँ भनौँ न सङ्गीत बाटो चाहिँ समात्दैन।
1: यो रोजगारी वैदेशिक रोजगारीमा जाने तथ्याङ्कहरू पनि बेला बेला पटक पटक सुनिन्छन् कि नयाँ सरकार आयो खै के गर्यो त नयाँ सरकारले 5

0: लाग छ बारे साच्चै घटनामा भूमिका खेल्नको लागि चाहिँ सम्भव छ पालिका स्तरबाट
1: त्यो बारे रोक्नको लागि
0: त्यो सम्भव भन्दा त अब बजार मार्केटले अब किनभने अहिलेको हुनुसक्छ जहाँ उहाँहरूलाई आवश्यक पर्छ होइन मेरो विचारले उहाँहरूलाई जहाँ छ त्यो जानु क्या तर जाँदाखेरि अब सम्मानित रोजगारी भएर छौँ मेरो चाहिँ त्यो धारणा छ कि डिसेन्ट इम्प्लोइमेन्टमा जाउँ जहाँसुकै जाउँ संसारको जहाँसुकै जानु उहाँहरूलाई एक्सेस छ तर भन्नु भएर हामीले रिजिट भएर यही ठाउँ गर्नुपर्छ भन्ने होइन तर जहाँ जाउँ एज अ व्यक्ति उहाँ चाहिँ एकदमै सम्मानित रोजगारीमा चाहिँ जाउँ भन्ने हो अब अहिले कुरा गर्दाखेरि नेपालमा चाहिँ सबैभन्दा हामीलाई चाहिँ कम्फर्टेबल लाग्ने नेपाल हो नि त होइन आफ्नो जन्मभूमि नेपालमा चाहिँ उनीहरूलाई चाहिँ

सालसम्म टाइम त लाग्छ तर त्यसलाई चाहिँ हामी भएकोलाई पनि सामान गर्न सकिरहेको छैन क्या भनेको हामी जति सके हाम्रो इन्डस्ट्री छौँ इन्डस्ट्री नभएर गएको होइन क्या सानो पनि धेरै इन्डस्ट्री जुन कुरा सेलेबल हुन्छ हाम्रो इन्डस्ट्री छैन त्यो बाहिर होइन ठुलो ठुलो इन्डस्ट्री हो कम होला तर सानो नजाला सानो इन्डस्ट्री छ नि त जसमा चाहिँ तालिम गरेपछि रोजगारीको अवसर सिर्जना हुनसक्छ होइन त्यो वातावरण छ त्यसैको लागि हामीले काम त गरेका छौँ अब मेरो जहिले एक्सेस चाहिँ सबैलाई दिनुपर्छ र मान्छे स्वतन्त्र प्राणी हो त्यो जहाँ पनि जान सक्यो तर जहाँ जानु दक्ष भएर जाउँ जस्तो

0: बसाउनु हुँदैछ। अब महानगरपालिकाको एउटा प्रतिनिधिको हिसाबले भन्नुपर्दाखेरि आम नागरिकहरूलाई जो रोजगारीको खोजीमा हुनुहुन्छ, जो आफू दक्ष बन्न चाहनुहुन्छ, समग्रलाई के सन्देश दिनुहुन्छ?
1: पहिलो त स्किल भन्ने कुरा चाहिँ होइन, त्यो सबैजना गर्नु पर्यो, चाहे त्यो पहिलो इम्प्लोइमेन्ट होस् या सेल्फ इम्प्लोइ आफै गरेको होस् या आफ्नै लागि पनि होइन, आफ्नै सेल्फ डेभलपमेन्टको लागि पनि त्यो जरुरी छ, त्यो स्किल हुनु जरुरी छ होइन। र अर्को कुरा चाहिँ सिकेर के घाटा हुँदैन कि होइन, सिक्नलाई चाहिँ पर्यो होइन। यो हाम्रो जस्तो हामी चाहिँ सबैहरूलाई सिक्नै हो क्या, नयाँ नयाँ सिप सिकौँ, अपर्च्युनिटी क्रिएट गरौँ, त्यो हाम्रो ह्युमन डेभलपमेन्टको लागि चाहिँ, हाम्रो ग्रोथको लागि चाहिँ एकदमै राम्रो हो। तर सिप सिक्नुहोस् भन्छु एउटा कुरा होइन, अरू कुरा चाहिँ कमसेकम तर सिप सिक काम गर्दाखेरि एकदमै अवस्थित नगर्नुहोस्, काम गर्नुहोस् तर एकदमै सम्मानित रोजगारीको लागि गर्नुहोस् कि, तपाईँलाई तपाईँको अवेर हुनुहोस् रुएमआई भन्ने कुरा हुनु पर्यो, तपाईँको पूर्व सिप सिक्नु पर्यो, त्यो सिप अनुसारको तपाईँले पारिश्रमिक पाउनु पर्यो होइन, अनि तपाईँले पाउनु सरकारले दिने अरू सुविधाहरू पनि हजुरको हक हो, त्यो पाउनु पर्यो, अधिकार पनि पाउनु पर्यो, त्यसको लागि चाहिँ लाग्नु पर्यो होइन। अनावश्यक रूपमा चाहिँ अब बिना अरूको मतलब लाउँदैमा चाहिँ अरूले भनेको सुनेको हिसाबले मात्रै तपाईँहरू अगाडि नभन्नुहोस्, कमसेकम हिसाब डेटाको हिसाबमा जानुहोला, अथवा चाहिँ तपाईँलाई चाहिँ आफूलाई जे राम्रो लाग्छ त्यसमा चाहिँ पर्फेक्ट भएर लाग्नुहोस् कि, त्यो म दिन चाहन्छु। र अहिले अलिक सर्नु भनेको अलिकति पर्सनलाई चाहिँ जोड्न मिल्न लाग्यो, यो धेरै कुरा छ क्या, जस्तो सिपसिप बाहिर जाने कुरा अघि सरले गर्नुभएको नि, बाहिर जानेलाई के गर्ने, त्योभन्दा ठुलो त बाहिरबाट आउने सबैलाई व्यवस्थित गर्नु, रिटर्निङहरूलाई, रिटर्निङ नागरिकहरूलाई कम छ, त्यो व्यवस्थित गर्नु ठुलो च्यालेन्ज हो क्या, तपाईँको उहाँहरूसँग त सिप पनि हुन्छ एउटा, उहाँहरूसँग त पुँजी पनि हुन्छ होइन, सदुपयोग गर्न सक्नुभन्दा अझै हुन्छ, उहाँले रोजगारी पनि सिर्जना गर्न सक्नुहुन्छ, त्यो एउटा छ। तर त्योभन्दा अगाडिको पाटो मैले हेर्छु कि, जस्तो उहाँ कुनै सिप सिक्नु भएको पर्फेक्ट हुन्छ, पैसा पनि छ पर्फेक्ट छ होइन, अनि त्यो यहाँ ल्याएर त्यो सिप चाहिँ यहाँको रेकमेन्डेसन छैन क्या, जस्तो सिपमा विभिन्न कुनै सिप सिक्नुभयो, मानव सिकर तालिम सिक्नुभयो अथवा कुनै नयाँ तालिम सिक्नुभयो जुनको लागि चाहिँ यहाँ कुनै स्पेसल छैन क्या, त्यसको रेगुलेसन छैन कि, त्यो पछि के भने उहाँको सिकेको त्यत्रो वर्ष लगाएर 10-20 वर्ष लगाएर सिकेको सिप त यहाँ त काम लागेन नि त होइन, त्यो रेगुलेसन पनि हुनु जरुरी छ, त्यसको लागि चाहिँ एउटा चाहिँ फ्रेमवर्क बन्न जरुरी छ। जस्तो अहिले हाम्रो एमएक्युएफ छ, नेसनल क्वालिफिकेसन फ्रेमवर्क चाहिँ बन्दैछ होइन, त्यसले चाहिँ कमसेकम एउटा चाहिँ वाटरको काम गर्छ होइन, त्यसलाई चाहिँ कस्तो भने आरपिएल सिस्टम पनि आएको छ, रेकग्नेसन प्रायर लर्निङ भनेर आएको छ, जसले चाहिँ पुराना जस हुन्छ नि दही बनाउनेदेखि लिएर पुराना परम्परागत तालिमहरू लिएको हुन्छ नि, त्यसलाई रेकग्नाइज गरेर सर्टिफाई गर्ने काम गरे भने विदेशबाट आएको जो सिपलाई पनि नेपालमा रेकग्नेसन गर्नु जरुरी छ, त्यो भएन भने त्यो त्यतिकै मर्छ क्या, त्यो हो। अर्को कुरा भनेको यहाँ अब अहिले पक्कै पनि वैदेशिक मैले सुनेको छु, वैदेशिक रोजगार जान चाहिँ के अरे सर्टिफिकेसन अनिवार्य गर्नुपर्छ, कमसेकम जाँदाखेरि चाहिँ सिकेर जाउँ होइन, भोलि तपाईँले 40,000 जानुहुन्छ भने 60,000-80,000 रुपियाँ चाहिँ कमाउनुहोस् त्यो सिप सिकेर, अनि लेबरमा गएको लागि त के भएको छ भन्नु, त्यसमा 1 महिना 2 महिना 3 महिना सिप सिकेर जानुहोस् न, सर्टिफाई भएर जानुहोस्, त्यसको रेगुलेसन भए पनि होस्, त्यो नेसनल फ्रेमवर्क बन्नु जरुरी छ क्या, त्यो यहाँ चाहिँ सरकारले त्यसरी हेर्नु पर्यो कि, जोडेर अनिवार्य जस्तो अब अनिवार्य रूपमा चाहिँ तालिम पश्चात चाहिँ सर्टिफिकेसन मात्रै होइन, त्यसमा स्किलको चाहिँ अपडेट, जस्तो कुनै क्रेडिट कार्ड अथवा कुनै एउटा ब्याङ्क होइन, क्रेडिट ब्याङ्क अथवा चाहिँ सेफ ब्याङ्क भनौँ न, के त्यस्तो मेकानिजम बनाउँ जसले गर्दाखेरि चाहिँ अनलाइन होस् कि, यहाँबाट त्यतिकै के अरे विथआउट तालिम चाहिँ सिप नसिकिन लेबर नजाउँ, त्यो सङ्ख्या घटाउनु पर्यो, उताबाट आएका रिटर्निङहरूलाई पनि यहाँ स्पेस दिनु पर्यो, उहाँलाई पुरोपुर स्पेस हुनु पर्यो, उसको सिपको रिकग्नेसन हुनु पर्यो होइन, अनि यहाँका भएका रोजगारदाताहरूलाई पनि यहाँको युनिसेस डेभलप गरेर चाहिँ त्योसँग अलाइन गरेर मिलायो भने चाहिँ निकै भएसँग यसको चाहिँ मैले राम्रो देख्छु।
0: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय जानकारीको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
2: हस्, थ्याङ्क यू भेरी मच, यो स्टुडियोसँग आएर मेरा विचार शब्दहरू राख्न पाएँ, आफ्नो कुरा राख्न पाएँ, हजुरलाई धेरै धन्यवाद। हस्, थ्याङ्क यू।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उजाला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे कुराकानी गर्यौं। सामाजिक परिवेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालोonline.com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाली पनि बिदा।

0: सुनोतन मेरे कपड़ा प्याकिङ गर्दिउँ त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सेमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आन्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0557-494-333 4-93-555
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
2: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 0-9-2-5-8-8-8 अन्त मुक्तिमा 12-8-8-8

0: सवारी साधनको हिँडो ट्रेफिक रुखोकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्रेफिकको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।

0: प्रोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 9 AM बिहानको 9 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू
3: नमस्कार मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तातो पानी नाका जोड्ने सड़क तोहीको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परामर्श। मुखको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सक्यौं। गुलीको ल्यान्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै र प्रिमियर लीगमा चेल्सीको विजय शुरूआत। पहिरोले अवरूद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजनकारले चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। बाटल्याङमा सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। मोटेकोशी गाउँपालिकाले कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गर्न थालेका हुन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोकको 12 बिचीबाट लिपिङ बस पार्कसम्म गाड़ी आवाजावत गर्ने अवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै चीनसँगको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने भएको भनाइ छ। लिपिङमा पहिरोले सड़क मुनिको जमीन बगाएको र भटेपछि नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ। नयाँ ट्र्याक मार्फत सड़क सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो। अन्तर्राष्ट्रिय राजमार्ग झण्डै 1.5 महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ। लिपिङ पारी झण्डै 85 कन्टेनर अझै अल्पत्र छन्। पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाड पर्व दशैं तिहारका लागि सामान आयात

अक्षय कुमार श्रेष्ठले बताउनु भएको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही

हटाएको र यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भावना पनि गर्न सरकारले सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादनमा तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरम, रौपहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नगरप्रासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार को तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जयले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य

0: 오히려 삿다리로 끌어내는 게 나라는 것 같아요. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजे भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: कृषि र भेटनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशकभन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्वीलो इतिहास बोकेको नेपाल भेटनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-2161 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धुती पटुका र इजारको गाँठो हुँदै गार्ड हुनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू।

काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि नाडा अटोत्सव 2026 शुरू हुँदैछ। 18 संस्करणको नाडा अटोत्सवमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। नाडाले आफ्नो 50 वार्षिक उत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारी समेत दिएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ

उहाँमा मोबिलिटी एक्सपो चलेको थियो। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना ताज गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनु भएको थियो। प्रदेश सभा नियमावली 2074 नियम 6 उपनियम 3 बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभयो। मुख्यमन्त्री थापालाई विश्वासको मत दिने विशेष गरी राप्रपा भित्रको खिचलोले अप्ठ्यारो पारिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले थापा नगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

तपाईँको साथ यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनीतिक तथा नैतिक संकट छ। एमाले राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हुनु परेको छ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी कुर्नाकीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 जनाको ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुप्रिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपडीहरू पुरिएका थिए, यसले 30 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसरी नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो, तर पहिरो जाँदा धेरै मानिस त्यहीँ रहेकोले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो रिस्क बनेको थियो। गिनी फलाम, सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरिबीको रेखा मुनि रहेको छ। खेल खबर। पाँच थरको फालिलुङ गाउँपालिका आठ आकाशीमा भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीकारले पाँच थरले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा बर्बर सिंगर चयन क्लबलाई 4-1 हराउँदै प्रहरीले उपाधि जितेको हो। उपाधि विजेता पाँच थर प्रहरीले नगद 1,05,000 रूपियाँ तथा उपविजेता बर्बर सिंगर चयनले 55,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। हरेक वर्ष भदौ 1 हुने भदौरे मेलाको अवसरमा फुटबल प्रतियोगिता पनि गर्ने गरिन्छ। यस वर्ष पुरूषतर्फ 32 र महिलातर्फ 4 टोली सहभागी थियो। मिनिस्टर बहुद्देश्य कृषक संघले मेला आयोजन गरेको हो। खेलकै अर्को खबरमा इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीले विजय शुरूआत गरेको छ। मैराती भएको खेलमा चेल्सीले फुलामा 3-2 हराएको हो। चेल्सीका लागि मोर्गान रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले 1-1 गरे। पेड्रोले खेलको 31 सेकेण्डमा गोल गरेका हुन्। मोर्गान एस्टन भिल्लाबाट हालै चेल्सीमा भित्रिएका खेलाड़ी हुन्। फुलामका लागि जोस किङ र गोन्जालो गार्सियाले 1-1 फर्काए। जीतसँगै चेल्सीले 3 अंक जोडेको छ। चारबन्दीभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य खबर फेरि एकपटक। तातोपानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा खुल्यो।

0: क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकेनन्। गुरुङको यान्तिमा पहिरोले पुरिएर तीस जनाको ज्यान गयो। डोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै र प्रिमियर लिगमा चेल्सीको विजय शुरूआत।
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष ग्यालबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा संचालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98150156 98148445 र 98427785 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलिरी। सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महाकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसाका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने बेहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। सब जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98427097 97 63 97 104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु। सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्बिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोइटो प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्पिडमा हुँदा अझै भए बुबा आमा दुईजना नै सुकिन्छ।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
3: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
1: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
3: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0735-25711 वा सूचना अधिकारीको नम्बर 9852-8280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0835-24 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: 点。
1: Lucky is sponsored by Versa Electronic and Service Center. Sunu dot kundu nagar palika pass solleri sunu khubo. Lucky.
2: गुड मर्निङ नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लक्कीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौं सुन्दिनुहुन्छ यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफी मेक 101.3 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुनिराख्नु भएको छ र प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका राय र फेरि पनि उपस्थित भइसकेका छौं आज त्यतिखेर हामी ढिलो कार्यक्रम लिएर आएका छौं थोरै हाम्रो समस्या भएको कारणले गर्दाखेरि र आज चाहिँ हामी समयमै कार्यक्रमलाई चाहिँ लिएर उपस्थित हुन सकेनौं त्यसमा हामी क्षमा प्रार्थी छौं र कार्यक्रममा सहभागिता गराउन चाहनुहुन्छ भने 9764950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहे यदि कार्यक्रमलाई सुन्दैनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे महिनाको अन्तिममा लक्की विजेता भन्ने भावना पनि धेरै मात्रामा रहेको हुन्छ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु र टेलिफोनमा कोही मित्र हुनुहुन्छ भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहे 9764950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिकेर सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं कार्यक्रममा सहभागिता जनाउनुहोला आफूराफत कार्यक्रममा सहभागिता जनाएर आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ र विशेष कार्यक्रम लोकी आजबाट मात्र तपाईँ पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम लोकीले तपाईँले धेरै मात्रामा सहयोग गर्नेछ हामीले सोधिरहेको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू रहेको हुन्छ है त र कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र केही प्रश्नलाई म निरन्तरता दिन चाहन्छु है प्रश्न यसो रहेको छ भ्रष्टाचार अवधारणा सूचाङ्क 2025 अनुसार नेपालको त्यो स्थानमा रहेको छ यसको सही उत्तर रहेको छ 109 रहेको छ है र अर्को र ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् 2026 फेब्रुअरी 10 सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाङ्क 2025 नेपालले यो वर्ष 34 अंक प्राप्त गरेको हो नेपालले गत वर्ष पनि 34 अंक नै प्राप्त गरेको थियो र गत वर्षको तुलनामा अंक सम्मान भए पनि नेपालको वरियता भने खस्किएको छ गत वर्ष 107 स्थानमा रहेको नेपाल यस वर्ष 109 स्थानमा चाहिँ रहेको छ र अर्को प्रश्नलाई निरन्तरता दिन चाहन्छु सरकारले जंगली रातो बाँदरलाई पूर्ण कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 साल माघ 29 गते रहेको छ जुन चाहिँ सरकारले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली 2030 दिएको अधिकार प्रयोग गरी जंगली रातो बाँदरले किसानको खेतबारीमा आई बाली नाली वा जनधनको हानि नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई दपाउन लखेप्न वा पक्रन सक्नेछ है र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यसो रहेको छ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विक्रम सम्वत 2082 माघ 29 सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्य सम्पादन मूल्यांकनमा पहिलो स्थानमा रहन सफल प्रदेश कुन हो यसको सही उत्तर रहेको छ सुदूरपश्चिम प्रदेश रहेको छ जुन चाहिँ 45.70 अंक रहेको छ है त जुन चाहिँ प्रदेश र स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि अनुसार कुनै पनि प्रदेशले 50% अंक कटाउन सकेका छैनन् यो मूल्यांकन आगामी आर्थिक वर्ष 2083-84 बजेटमा वित्तीय सम्मानीकरण अनुदान सिफारिश गर्दा लिने आधार मध्ये एक आधारको रूपमा प्रयोग हुनेछ र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ अमेरिकी र रूस बीच आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो यसको सही उत्तर रहेको छ सन् 2026 फेब्रुअरी 5 रहेको छ है र अझै भनी हामी कार्यक्रम रोकेको पहिलो अनि छोटो विश्राम जानेछौ है तपाईँहरूले 9764950 लाइनमा कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे अहिलेलाई पनि हामी छोटो विश्राम
3: सूचना सूचना सूचना
0: वर्षमा चुम्बसात पुल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एचआरडीसी काफ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
0: अङ्कमा 9853055768
5: के भयो? के को हल्ला खल्ला भयो?
6: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
5: हैन, किन माइले भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: voice to your heart. Zulu FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu dut kundu nagar palika paas solleri sunu khumbo. Lucky.
2: कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह फिल्म 101.2 मेगाहर्ट्जमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ। सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। केही प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष 2082-83 पहिलो छ महिनामा नेपालबाट कति रेमिटेन्स बाहिरिएको छ? यसको सही उत्तर रहेको छ 6,98,26,00,000 रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार। आज अलिकति साथीहरूको फोन लाइन चाहिँ डिस्कनेक्ट भइरहेको छ है त। कृपया निष्कर्ष नगरिदिनु होला भने चाहे अलिकति नेटवर्कको समस्या पनि हुन सक्छ। नेटवर्क हुने ठाउँमा गएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त। र केही प्रश्नलाई निरन्तरता दिन चाहे आईसीसी टी20 विश्वकप 2026 दशौं संस्करणको आयोजना मिति कुन हो? यो प्रश्न म साथीलाई सोध्नेछु। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
3: नमस्कार।
2: कहाँबाट बोल्दिनुहुन्छ? प्रेम प्रसाद भण्डारी। ओके, प्रेमजीको लागि पहिलो प्रश्न राख्न चाहे आईसीसी टी20 विश्वकप 2026 दशौं संस्करणको आयोजना मिति कुन रहेको छ? आईसीसी टी20 विश्वकप 2026को आयोजना मिति कुन रहेको छ? हजुर, तपाईँले मिति भन्नु पनि हुन्छ है। पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, दक्षिण एसियाली राष्ट्र बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाई बहुमत ल्याउन सफल पार्टी कुन हो? आस भन्नुहुन्छ, बंगलादेश नेशनलिस्ट पार्टी रहेको छ है। राख्न चाहे करिब 1500 वर्ष पुरानो अर्धवृत्तकार बुद्ध मन्दिर कहाँ फेला परेको थियो? कटारीबाट प्रेम प्रसाद भण्डारी। प्रेमजीले पनि प्रयास गरेर भने साथी छुटी सक्नु भएको छ। आउन सक्नुहुनेछ 97.5 लाइनमा। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ। पुनः प्रयास चाहिँ गर्नुहोला भन्न चाहे, प्रयास गर्न चाहिँ कहिले पनि नभुल्नुहोला भन्न चाहे। प्रयास नै सबैभन्दा ठूलो कुरा हो है त। र प्रश्न रहेको छ, करिब 1500 वर्ष पुरानो अर्धवृत्तकार बुद्ध मन्दिर कहाँ फेला परेको थियो? यसको सही उत्तर रहेको छ तिलौरा कोट कपिल वस्तु, जुन चाहिँ विक्रम सिंह 2082 माघमा चाहिँ फिला परेको थियो भने कपिल वस्तु शहरको तिलौरा कोटमा यो अद्वितीय मन्दिरको खोजले यस क्षेत्रको बौद्ध सम्पदाको समृद्धि तथा दक्षिण एसियाका प्राचीन बौद्ध तीर्थ मार्गमा यसको महत्वलाई थप पुष्टि गर्नेछ। सय विघा क्षेत्र फल उगटेको तिलौरा कोटमा हाल करिब 34 बिघा क्षेत्रमा मात्र उत्खनन भइरहेको छ। र अर्को प्रश्न राख्न चाहे, फ्रान्सको राजक्रान्तिपछि त्यहाँको शासन सत्ता कसले सम्हालेका थिए? यसको सही उत्तर रहेको छ नेपोलियन बोनापार्ट रहेको छ। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, नेपालको तराई भावर दोलभित्र मधेस आदिमा उस कुन प्रकारको हावापानी पाइन्छ? यसको सही उत्तर रहेको छ उष्ण मनसुनी हावापानी रहेको छ। पहिरा आउन सक्नुहुनेछ 97964950 सत्तरीको लाइनमा कोही मित्र हुनुहुन्छ भन्दैथे। शान्तिको फोन डिस्कनेक्ट भइसकेको छ र प्रश्न यसो रहेको छ, सङ्की राज भनी श्री पाँच सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राज भनी कसलाई चिनिन्छ? श्री पाँच राजेन्द्र रहेको सही यसको सही उत्तर छ। अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, सरकारले कुन प्रदेशबाट क्षयरोग मुक्त नेपाल अभियानको शुरूआत गरेको हो? यसको सही उत्तर रहेको छ कर्णाली प्रदेश रहेको सही। र अर्को प्रश्न रहेको छ, नेपालमा बाल अदालत कहिलेदेखि सञ्चालन भएको हो? जुन चाहिँ विक्रमसम्म 2082 साल वैशाख 2 गते बादेखि नेपालमा चाहिँ बाल अदालतको सञ्चालन ल्याएको थियो है त। र अर्को प्रश्न यसो रहेको छ, नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको? जुन चाहिँ विक्रमसम्म 2081 चैत्र 2 गते रहेको छ। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, नेपालमा पहिलो पटक चालक सम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? जुन चाहिँ विक्रमसम्म 2082 साल माघ 26 गते जुन चाहिँ माडी चितवन रहेको छ भने बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना भएको हो। सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण सम्बन्धी संस्थाका प्रतिनिधि तथा विज्ञ सहित 200 भन्दा बढ़ीको सहभागिता रहेको छ। जुन चाहिँ सम्मेलनमा संरक्षित वन्यजन्तु चालकको वर्तमान अवस्था, संरक्षणका आवश्यकता, चुनौती तथा भावी रणनीतिका विषयमा फल केन्द्रित भएको थियो। जुन चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029ले चालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। हाल चालक लोपन्मुख अवस्थामा रहेको छ भने बाली नालीमा लाग्ने हानिकारक किरा फट्याङ्ग्रा खाने भएकाले यो किसानको साथीका रूपमा पनि रहेको छ। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहि, प्रश्न यस्तो रहेको छ, विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो? सहकारीको विकास विश्वमा चाहिँ बेलायत देशबाट शुरूआत भएको है त। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, एसियाली विकास बैंकको दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन्? यसको चाहिँ उत्तर रहेको छ, नियुक्ति कसलाई गर्नुभएको थियो भने नेपाली अर्थशास्त्री सोना श्रेष्ठ, जुन चाहिँ विक्रमसम्म 2082 साल माघ 29 गते सन् 2026 फेब्रुअरी 12 तारीकमा भएको थियो भने नेपाल, भारत, भूटान, बंगलादेश, मालदिव्स र श्रीलंका हेर्ने गरी उहाँलाई नियुक्त गरिएको थियो। उहाँले यो मुलुकमा एडीबीको रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुनेछ। 23 वर्षदेखि एडीबीमा आबद्ध श्रेष्ठ यसअघि सोही विभागमा उपमहानिर्देशक हुनुहुन्थ्यो। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, समूह साथीले कपीमा टिप्पणी गर्दै पनि जानुहोला भन्न चाहे, सातौं संस्करणको झापा गोल्ड कप फुटबल प्रतियोगिताको बाधी कसले जितेका हुन्? यसको उत्तर रहेको छ, मछिन्द्र फुटबल क्लबले जितेको थियो। जुन चाहिँ उपविजेता एपीएफ क्लब हुनुहुन्छ भने जुन चाहिँ विक्रमसम्म 2082 फागुन 4 मा सम्पन्न फाइनल प्रतियोगितामा मछिन्द्रले 3-1 गोलले अन्तरले एपीएफलाई हराएको थियो। र अब चाहिँ कार्यक्रम लगीको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि प्रस्तुत हुनेछौ।
3: कान्छ ठट्टै माग्यो वैसा जान लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
4: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
5: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
5: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने।
5: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो भइरहेछ।
4: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सुरक्षित गरिहाले कान्छा।
5: दिदी म त हिँडे ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युट, टावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
4: 98550 17979
6: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन किच्चेपाटी, काठमाडौँ।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न,
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन हो।
4: यौनी हिंसाबाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फाउन्डन 2026।
4: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पिकेटिक 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरए बाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फार्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
10: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000
4: पुरस्कार प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः रु 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रु 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रु 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रु 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रु 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रु 500 मात्र बुझाउनु पर्नेछ।
11: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.org/ इमेल गर्न सकिनेछ।
4: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
11: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर 9843449 9862951189
11: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरुको
12: जहाँ बाट चर्किन्छ सगरमाथा जहाँ बाट छचल्किन्छ दुधकोशी त्यही बाट गुन्जन्छ तपाईँ हाम्रै आवाज
13: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ट्ज
1: लक्की स्पोन्सर्ड बाइ वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु
13: लक्की
2: कार्यक्रम लकीको दोस्रो अनि विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित बनिसकेका छु। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ। यही र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछौ। टेलिफोन लाइनमा कोही मित्र हुन्छ साथीलाई स्वागत। हेलो नमस्कार नमस्कार भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ। पुनः प्रयास गर्नुहोला भन्न चाहे 9764950 लाइन हुने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यदि कुनै बेला टेलिफोन लाइनमा समस्या हुन सक्छ है समस्या भएको खण्डमा चाहिँ तपाईँले कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे है। र कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइसकेका छ एकवित प्रश्नलाई म निरन्तरता दिन चाहे कार्यक्रममा कल नलागेको खण्डमा चाहिँ है कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला। वर्गको समय रहेको छ अलिकति कुनै बेला टेलिफोन लाइनमा समस्या कुनै बेला हाम्रो लाइटमा कुनै बेला हाम्रो लाइनमा चाहिँ हाम्रो समस्या हुँदाखेरि चाहिँ तपाईँले अन्तिम समयसम्म सुनेर पनि साथ दिन सक्नुहुन्छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो भन्दै थिए है साथीको फोन स्क्रिन बनिसकेको छ। केही एक दुईटा प्रश्नलाई निरन्तरता दिन्छु अनि त्यसपछि कार्यक्रमबाट विदा माग्नेछु है। र किनका कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौ। प्रश्न यस्तो रहेको छ सुमन साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे इण्डोनेसियाको फ्लोरेन्स टापु नजिक 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो यसको सयोदय रहेको छ सन् 2026 अगस्त 15 रहेको छ जुन चाहिँ इण्डोनेसिया उच्च भूकम्प जोखिम युक्त रिंग अफ फायर क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जारी गरेको छ है जुन चाहिँ सन् 2004 सुमात्राको तटमा गएको 9.1 म्याग्निच्युडको विनाशकारी भूकम्पले सुनामी निम्त्याएको थियो जसले त्यस क्षेत्रलाई 2,20,000 जनाको ज्यान गएको थियो ती मध्ये करिब 1,70,000 जना इण्डोनेसियाका र बाँकी श्रीलंका भारत थाइल्याण्डका नागरिक रहेका थिए यो इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोप मध्ये एक रहेको मानिस है र अर्को प्रश्न यस्तो रहेको छ बाजुराको बडी मालिका र असामको रामा रोसन क्षेत्रलाई जोडी बडी मालिका रामा रोसन वन संरक्षण क्षेत्रको घोषणा कहिले गरिएको हो यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2083 साल साउन 27 गते रहेको छ जुन चाहिँ घोषणा गरेको छ विक्रम सम्वत 2083 साल साउन 27 गते रहेको छ भने संरक्षण क्षेत्रको नाम बडी मालिका राम रोशन वन संरक्षण क्षेत्र निर्णय मिति विक्रम सम्वत 2083 साउन 19 गते प्रदेश मन्त्री परिषदको बैठकबाट भएको थियो भने कुल क्षेत्रफल कति रहेको छ भने 498.4 वर्ग किलोमिटर रहेको छ भने सुदूरपश्चिम प्रदेश वन ऐन 2077 दफा 26 एक बमोजिम रहेको छ है र अबसी भने हामी कार्यक्रमबाट विदा माग्नेछौ कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ आज धेरैजना साथीले कल ट्राई गर्नुभयो आज अलिकति हाम्रो टेलिफोनलाइनमा समस्या भएको कारणले गर्दाखेरि हामी धेरैजना साथीहरूको फोनलाइन चाहिँ लिन सकेनौ त्यसमा क्षमा प्रार्थन र कल ट्राई गर्नुहुने सहभागिता जनाउने प्रयास गर्नुहुने सम्पूर्ण श्रोतालाई विशिष्ट धन्यवाद दिन दिँदै मेरो बन्दकोठाका आवाज सबैको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भर्खर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरी आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता पनि विदा हुन्छु नमस्ते नमस्कार.

0: भएको जनहितमा जारी सन्देश
1: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मयता
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104।
3: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
4: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्दैन। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कलकत्तामा देखिने जस्तै लक्ष्य छ त, कतै लागौँछ त। भाइ के भएको तिमीलाई? दाँती भन त।
5: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लर लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
5: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
4: बारिशमा मद सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरून्। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
3: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
0: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: स्कूलका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: व्यक्तिवासीलाई
5: किन खोज्नु भएको होला? हजुर
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

नमस्कार। पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश दुवै महकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमै भुक्तानी गर्न नपाएको र त्यसले किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध किसान संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने नाम बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्ने तथा नीतिगत कानूनी तथा व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएन पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद घटिओडा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानी माग नराखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही अनि कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी बागमती गण्डकी तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा थोरै ठाउँमा मेघ गर्जन र ट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सर्वोच्च अदालतले दुग्ध किसानहरूका दुग्ध किसानको बखेउता रकम तत्काल भुक्तानी गर्न र भुक्तानी चक्र नियमित बनाउन सरकारलाई परमादेश दिएको छ। न्यायाधीश दुवै डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दुग्ध उत्पादक किसानहरूको बखेउता रकम भुक्तानीका सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई परमादेश दिएको छ। अब देश बाहिरका समाचार। अफ्रिकी देश गिनीको राजधानी क्रोमाक्रीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 जनाको ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीहरूका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुपारिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झुप्पडीहरू पुरिएका थिए। यसले 30 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। अन्तिममा खेल समाचार। नेपाली क्रिकेट टोलीले टप एण्ड टी20 श्रृंखलामा पहिलो जित निकालेको छ। अस्ट्रेलियाले चलिरहेको श्रृंखला अन्तर्गत हिजो भएको आफ्नो तेस्रो खेलमा नेपालले होबार्ट हुरिकेन्स एकेडेमीलाई 39 रनले पराजित गरेको छ। नेपालले दिएको 155 रनको लक्ष्य पछाएको हुरिकेन्स 18

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने जानकारी गराइन्छ। भर्ना कार्यक्रम परिमिति। भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म। प्रवेश परीक्षा असोज 10 गते। नतिजा प्रकाशन असोज 11 गते। भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म। कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि। रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851001056, 9841848445 र 9842487755। गीता घिमिरे, क्याम्पस प्रमुख।

0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदीप कुमार नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत दह, तिमी पनि कस्तो समनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुनु बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सोलिरी सुलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल गर्भवती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश। मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुर्किँदा अझ भए बोबा आमा दुईजनै
1: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन्डन 2026।
2: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुपकुण्ड नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लु सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगी पूर्ण थेक्सिन पेमा सोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
7: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
2: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू। रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
7: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
2: विशेष आकर्षणहरू। यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर 9843449, 9862951189।
2: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 चमेलीको मध्य भागमा रहेको

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता के तन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
2: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त, कतै लागौसो त भाइ, के भएको तिमीलाई? राति भन त
3: खै दिदी, के भन र? साथीहरूले गाजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: भारतमा लग सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
2: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र तेजस रूपकरण सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ। लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौ। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिकता आयता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह महानुभावर यातायात व्यवस्था कार्यालय प्रदान होने सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कोटी को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सूची संपर्क कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर आर्थिक वर्ष 2084-84 का लगी प्रदेश संचालन कर आयोजना कार्यक्रम को लगी प्रस्ताव आभू संबंध में कोशी प्रदेश योजना आयोग को सूचना
1: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बदतीन स्थानीय तह प्रदेश कार्यालय आर्थिक उच्च 2083-84 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग नीति 2082 साल चैत्र 9 गति आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 65 गति में प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव बना हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
2: अदालत व गृह महानुभावर यातायात व्यवस्था कार्यालय प्रदान होने सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कोटी को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सूची संपर्क
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्र को ई कपी को लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एप मा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। यी भित्र रिक्सा सम्बन्धी तपाई ई रिक्सा को लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्सा को सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर गोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण

0: वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेश गर्नुपर्ने ताजा जातहरू रु 10 को टिकर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पुर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुक्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ
2: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735527711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ
3: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा

0: ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ अरे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: कुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: मानव दोष विघन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रिय अधिकार कार्यालय प्रमुखसँग सुजन सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेको
5: स्टुडियो
6: बिहानको 11 बजे
7: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधको नगरपालिका 5 सोलुखुम्बु
8: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी
9: स्टेट
10: स्कुल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि jobsnepl.com प्रकाशित सूचना हेर्नुमा अनुरोध गरिन्छ
9: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख
11: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
12: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
11: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
12: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
13: साथै डिप फ्रिज
1: एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
12: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास, सलेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
5: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुन्नु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेई विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए नीति गुणस्तर

0: बुकिंग करे मात्र खरीद बिक्री गरौं। वस्तु वा सेवा को प्रयोग कुनै हानि नोक्सानी भए स्थानीय प्रशासन में उजुरी गरौं। वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी में स्थानीय प्रशासन में उजुरी गरौं। आन्तरिक मामला तथा कानून मन्त्रालय कोशी प्रदेश द्वारा जनहित में जारी सन्देश।
1: सोलुखुम्बु कानून क्याम्पस एलएल दुमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ग्यालेल्बी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा संचालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841848445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
3: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई फोनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862082000।
3: सोनु दुपकुण्ड नगरपालिका पास फैलिने सुनु
0: सड़क प्रयोग गर्दा ध्यान दिउँ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमा में उत्साह एवं स्थायी संरचना निर्माण नगरौं सड़क को नाली थल तथा पानी निकास बंद हुन नदिउँ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
5: सन्देश मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुर्किँदा अझ भए बुबा आमा दुईजनै
1: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन रन 2026
3: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुपकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ विपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोक पोङ डाँडा फाब्लु ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ
6: म्याराथनमा महिला र पुरुष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 150,000 150,000 र 30,000 साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ फरेस्ट गार्डन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026मा सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ
7: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन
3: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
1: सम्पर्क नम्बर 9843449 9862951189 हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता के तन मन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराऊ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपाईँको नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राही हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 65 97 104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौ सत कलकत्तामा बस्ने जस्तै लक्षण छ त। कतै लागौ सत भाइ, के भएको तिमीलाई? उदाहरी भन त।
5: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
5: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो। मलाई माफ गर, अनि सुधार मौका दिनु।
4: बारिशमा मद सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालु गरौं। नागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
0: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रोकने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दै छौं। लागू औषध सामाजिक अपराध हो, कोही कसैले सहयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुंगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
4: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ।
5: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
6: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
7: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ।
8: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।
9: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
11: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
12: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पिराप्त गर्यो।
13: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
14: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ನಾಗರಿಕತಾಯಿತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ ಅದಳಿಸುವ ಗ್ರಹ ಮಹಾನುಭಾವರು ಯಥತ್ ವ್ಯವಸ್ಥಾ ಕರಣಿಬಾಟ ಪ್ರಭಾವಳಿ ಶಿವ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜೀಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ಮುಖ್ಯ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಂಡ ಸಕ್ತಿಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ರಾಖು ಅನುರೋಧ ಕರಿ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮಾ ಕೋಟಿಗೂ ಪ್ರಲೋಭನ ನಗರಿ ಆಫೂ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮಾ ಕೊನೆ ಹ್ರಾಸ ಆಯ್ನ ಹ್ರಾಸಿ ಅಧಿಕಾರ ಕರಣಿ ಪ್ರಮುಖ ಸೂಚಿ ಸಂಪರ್ಕ ರಾಖು ಸಕ್ತಿಶ
1: ಕೋಚಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ ನಗರ
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशवार संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आवंटन सम्बन्ध में कोशी प्रदेश योजना आयोग को सूचना
2: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह प्रदेश कार्यालय आर्थिक वर्ष 2083-84 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग आज मिति 2082 साल चैत्र 9 गति आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन सम्बन्धी सूचना
3: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुख्य सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रपति अधिकार कार्यालय प्रमुख सूचना सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दूध को नगर पालिका पास सोलू खुम्बू नागरिक
3: डोल प्रसाद अर्यालले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो। एमाले गण्डकी प्रदेश सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय दलको बोर्ड बैठकले आफ्ना चार मन्त्रीलाई

स्वास्थ्य मन्त्री हुनुहुन्छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटोसो 2026 आजदेखि शुरू भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले अटोसोको उद्घाटन गर्नुभयो। 18 संस्करणको नाडा अटोसोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने आयोजक जनाएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्ग्रे यात्रुवाहक ब्राण्ड, 17 सानो तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्ग्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री

14 गतेसम्म चल्नेछ। यसअघि गएको अन्तिम हप्ता काठमाडौँको भिरकोटी मण्डलमा न्यायमा मोबिलिटी एक्सपो भएको थियो। पोखरा महानगरपालिकामा पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नको लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। उहाँले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। मेयर आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाउने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, जापानमा घर पालुवा जनावरलाई गर्मीबाट जोगाउन कुलिङ ज्याकेट लगायतका खबरहरू बाँकी नै छन्।

01 98 5 78 35 90 98 5 78 31 84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौँ। कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एपिन्जल हामीले प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने, हिमालयले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने, भेरकुटी मण्डपमा आजदेखि नाडा अटो सो शुरू लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। आज सुनचाँदीको भाव सामान्य घट

बैठकमा 1700 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 3200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव घटेको छ। आज चाँदी तोलामा 65 रूपियाँले घटेर तोलाको 4900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदीको भाव तोलाको 4965 रूपियाँ रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 संस्था, व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो। अपरेशन इकोनोमिक आउटकास्ट अन्तर्गत लगाइएको प्रतिबन्धले अमेरिकाको पेट्रोलियम आमदानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको

वित्तीय सम्बन्ध तोड्न र इरानी शासनका आर्थिक स्रोत बन्द गर्ने लक्ष्य राखेको छ। पछिल्लो प्रतिबन्धसँगै इरानको तेल निर्यात, सैन्य खरिद र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि अमेरिकी दबाव थप बढ़ेको छ। जापानमा गर्मी अत्यधिक बढ़ेपछि घरपालुवा जनावर कुकुर र बिरालो लगायतलाई जोगाउन पंखा जडित विशेष कुलिङ ज्याकेट प्रयोग गर्न थालिएको छ। राजधानी शहर टोकियोमा रहेको जापानी कपड़ा निर्माता कम्पनीले विकास गरेको कुलिङ ज्याकेटमा सानो ब्याट्रीबाट चल्ने पंखा जडान गरिएको छ। यो पंखाले ज्याकेटभित्र हावा प्रवाह गराएर जनावरको शरीरलाई चिसो राख्न सहयोग गर्ने कम्पनीले जनाएको समाचार संस्था रोइटर्सले उल्लेख गरेको छ। पछिल्लो समय जापानमा गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित बन्न

भएको छ। साथै घर पालुवा जनावरलाई पनि तातो हावाको नगरबाट जोगाउन उपायको आवश्यकता र खोजी बढ़ेको हो। कुलिङ ज्याकेट कुकुर र बिरालो दुवैका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। अब खेल खबर। न्यूजील्याण्डका अलराउण्डर जिमी निसन नेपाल प्रिमियर लीग एमपीएल टोली जनकपुर बोल्समै फर्किएका छन्। 35 वर्षीय निसनलाई आउँदो सिजनका लागि अनुबन्ध गरिएको जनकपुर बोल्सले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। निसनले 2 वर्ष अघि एमपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसबेला निसनले एमपीएलमा बेस्ट स्ट्राइकर रेटको अवार्ड पनि प्राप्त गरेका थिए। तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि

12 बजे को नेपाल खबर सकियो 203 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त

0: इसको नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी औषधिको भूमिकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि dobsnepal.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुख उत्कुला नगरपालिका 5 सल्लेरी सोलुख।
0: स्कुल नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी औषधिको भूमिकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि dobsnepal.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक।
4: खै जन्मदाता दिनुहोस् त।
0: सूचना सूचना सूचना।

0: का सूचना। स्टेट स्कूल नेपाल को सेकेंड होम प्रोग्राम को एकजना महिला कर्मचारी औषधिक भूमिका दरखास्त आह्वान कर शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का DOBSNEPL.com में प्रकाशित सूचना हेन अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख।
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ने हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809090094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचौ र बचाऊ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, उत्तर प्रदेशद्वारा जनहितमा

0: 政府ハンドルを閉じてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepal.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीक।
2: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
1: एक सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म। प्रवेश परीक्षा असोज 10 गते। नतिजा प्रकाशन असोज 11 गते। भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म। कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि र स्टेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। थप जानकारीका लागि 9851-01-05-56 9841-28-45 र 9842-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भन्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलुदुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: रेड पांडा मैराथन तथा रेड पांडा फन रन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोडो दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटक गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बा माने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
2: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
1: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.org/ इमेल गर्न सकिनेछ।
2: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
1: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर 9843549109, 9862951189।
0: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बु।

0: भएको जनहितमा जारी सन्देश
1: पोषण युक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महत्वपूर्ण गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो

0: निवासी विशाल झेठ असर होना अंतिम पुस्ता को सामाजिक सुरक्षा भत्ता संबंधित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तत्कालीन नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 65 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै यस्तो लागौसो त। भाइ के भएको तिमीलाई? घाँटी भन त।
3: खोइ दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुझाउने मौका दिनु।
2: बारिशमा लज सृजना गरी दुवैचोटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ।
0: जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: र प्रयोग गर्दा ध्यान दिउ।
1: को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा झोलामाई अफसेट प्रेस सोलू दुतकुन्डा नगरपालिका पाँच सोलु खुम्बु।
0: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन्डन 2026 यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुतकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित फेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
2: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ₹1,50,000, ₹1,50,000 र ₹30,000 को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ₹25,000, ₹20,000 र ₹10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ₹25,000, ₹20,000, ₹10,000 र ₹5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति ₹3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति ₹5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति ₹1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति ₹2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति ₹500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
3: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
0: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 9843449, 9862951189।
0: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बु।
1: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
5: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
6: खै जन्मदाता दिनुहोस् त।
7: जन्मदाता गरेको छैन नि म्याडम।
6: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।

वन जंगल को छोड़ना घर आंगन पर निर्भय।

0: 君人生のキャンブルをしてください。
1: उपभोक्ता अधिकार को संरक्षण गरौं ग्रोसरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बिल दिशक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवा को मूल्य मात्रा म्यादपछि नीति गुणस्तर एकिन गरी मात्र खरीद बिक्री गरौं वस्तु वा सेवा को प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवा को प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश स्टेट स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त

0: बस्तु एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98/1/0/5/56, 98/41/28/45 र 98/42/84/87/75। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस पल्लिरी। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98/5/28/70/3/5 र 98/61/34/213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ?
2: म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई फोन, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खुजु त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97/63/00/57/84 र विवेक श्रेष्ठ 98/62/82/00/00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं,
3: यात्राको समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
5: सन्देश।

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोडो दुतकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
0: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
1: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू। रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
0: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
1: विशेष आकर्षणहरू। यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर 9843449, 9862595119।
1: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु हुन्छ।

0: हितमा जारी सन्देश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91-97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज बहिनीहरू सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा देखिने जस्तै लक्षण छ त, कतै चाहिँ लागौँछ त। भाइ के भएको तिमीलाई? घाँटी भन त।
3: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
2: बारिशमा लज सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग, प्रसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमा लोगर। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: यौन हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली, ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रुखु हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: বালবালিকালে লাঘু ঔষধ দুরূপায় পাঠাবো
1: লাঘু ঔষধ সামাজিক অপরাধ হো কোহী কসৈলে প্রয়োগ নগর বালবালিকালাই লাঘু ঔষধ প্রয়োগ টাড়া রাখ বালবালিকা সুঙ্গতমা ধ্যান দি লাঘু ঔষধ বাট হুনে হানি র কানুনী পরিণাম বারে জানকারী দি বালবালিকা সঙ্গ নিয়মিত সংবাদ গর্নে গর বালবালিকালাই ঘরমা মায়া র সময় দিনে গর বিদ্যালয়মা জীবন উপযোগী শিক্ষা দিনে গর বালবালিকা সকারাত্মক গতিবিধি প্রোৎসাহন গর
2: আন্তরিক মামিলা তথা কানুন মন্ত্রালয় কুচি প্রদেশ দ্বারা জনহিত মা সারি সন্দেশ
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना
6: आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
7: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
8: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी
9: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधकुन्द नगरपालिका पाँच सोलु खुम्बु
10: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिमी हैरान बनायो मेरो पनि केटी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789652 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
13: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
14: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
15: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: वन जंगल को छेउमा घर आँगन पर्ने भए

0: मन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको ओछिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833668684
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगर

0: नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
1: राष्ट्रिय वाणिज्य बैंक देखि 30 मिटर भित्र
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत र गृही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: यौनहिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 県人生法参考をお知りください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। यौन हिंसाबाट बचौं र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सूचना स्टे एट स्कूल नेपाल को सेकेण्ड होम प्रोग्राम को लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले बर्खास्त सार्वजनिक गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि jobsnepal.com प्रकाशित सूचना हेर्न हुन अनुरोध गरिन्छ।
1: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख।
2: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रम हुने मिति
3: भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गते देखि असोज 25 गते सम्म, कक्षा सञ्चालन कार्तिक 10 गते देखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गते सम्म।
4: सब जानकारीका लागि 9851001056 9841285445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी।

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुखुम्बा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु। सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा खुम्बिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
3: सन्देश।
4: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फाउन्डन 2026
0: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। विपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बा माने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फाग्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
5: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी
3: इक्विटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
6: दौडमा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.org/ इमेल गर्न सकिनेछ।
7: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
6: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर 9843549109 98695119
2: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बु।

0: कार्यालय को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। नो यो त लागौसो प्रकोटामा देखिने जस्तै लक्षण छ त, कतै लागौसो त। भाइ के भएको तिमीलाई? उदाहरी भन त।
3: खै दिदी के हो मेरो? साथीहरूले गाजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
2: बारिशमा लज सुझदा गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु गरौं। नागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91 97-63-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ सोलुखुम्बु।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल नजिकको मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: श्री भगवान कष्ट विचार जानो रेडियो नेटवर्क अहिले दिउँसोको तीन बज्यो।
1: यो समय किसान पाए प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट फाइटिंग सोल्युसन्स।

नमस्कार मेरो नाम जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने मंजूर। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर चेरबहादुर देवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम पूर्ण नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देवा समूहले पुनरावलोकनको मुद्दा टुङ्गो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनैतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12-3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानून दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्ने माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो तुल्याउँदै दोषीलाई हरेसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्तेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कार

तथा सांसदहरूले स्वास्थ्य शिक्षा विभिन्न किसिमका प्रकोप बाढ़ी तथा भूगानको जोखिम लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज सरल र प्रभावकारी

नभएसम्म साधुको करदाता पोर्टल पनि यथावत सञ्चालन नहुनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तसंघको जन्म प्रतिष्ठानहरूमा बुझाउने मासिक विवरण यसरी आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलेको छ। आय विवरण अन्तर्गत साविकमा अनुसूचित दशमा करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई पनि मार्जन गरे। अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा सात दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अन्तर्गत

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3% एसी एक चार डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल ट्रक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपनामा
1: सुनोदय मेरो कपडा प्याकिङ गर्दा त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आउँछको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
3: फोन 056-494-333 493-555
4: व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अंजन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ उद्योगदेखि रोजगारसम्म नारासाहित भ्रकुलीमा निर्माणदेखि अटो सो शुरू भएको छ जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन् मेला आउँदो 5 दिनसम्म चल्नेछ अब विदेशको खबर अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनरीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान उत्तर कोरिया क्युबा गरी 3 देश मात्र बाँकी छन् ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासाको सम्बन्ध पनि बढ़ाएको छ।

वर्षका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा एक विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 161 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसरी टस जितेर ब्याटिङ गरेको मलेसिया 48

ते था ललित राजवंशी भूपेन्द्र सिंह गिरीले एक एक विकेट लिए नेपालले मलेसिया अनुअघि भारतको भारतमा कर्नाटकसँग दुईवटा अभ्यास खेल खेलेको थियो। नेपाल दुईवटै खेलमा विजयी भएको थियो। एसिसी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। चार भन्दा भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। पन्ध्रौंमा आदिवासी रोक्ने माग गर्दै कांग्रेसको दंगा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण।

चाहिँ अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढाउँदै र नेपालले अभ्यास खेलमा मलेसिया

0: सेट स्कूल नेपाल को सेकेण्ड होम प्रोग्राम को नजीक एकजना महिला कर्मचारी औषित भेगा दरखास्त सावानित करे शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का GOBSNEPL.com में प्रकाशित सूचना हेन अनुरोध कर
1: दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख रेड पांडा मैराथन तथा रेड पांडा फाउंडन 2026
0: यही मिति 2083 भदौ 20 गते शनिवार सोलुखुम्बुको सोलु दुदकुण्डा नगरपालिकामा रेड पांडा मैराथन तथा रेड पांडा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। विपन्मुख वन्यजन्तु रेड पांडा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पिकेपीका 4054 मिटर उचाईसम्म पुगेपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
1: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 150,000 150,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.org इमेल गर्न सकिनेछ।
2: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
3: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ, सहर बजार गाउँघरमा नाता जोड्दै आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो।
4: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुदकुण्डे नगरपालिका 0.0

નમસ્તે નમસ્તે રની લોક સંગીત ગુણવાદનને સંપૂર્ણમાં હાર્દિક સ્વાગતકો સાથમાં કાર્યક્રમમાં આફ્નો પાખા આફ્નો બાટા લેર ઉપસ્થિત વૈશ્વિકા છૌ પ્રાવિધિક મિત્રકો સાથમાં આવાજમાં છું અસેરકી લલ શેર્પા ર સુંદર હુંછ હામીલાઈ યો સમયમાં પૂર્વી નેપાલકી પહેલો સામુદાયિક રેડિયો સુલેઆફ્યાન 102.2 મેગાહર્ટ્ઝમાં કાર્યક્રમમાં આફ્નો પાખા આફ્નો બાટા સુંદર હુંછ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो शिरमा उपस्थित हुने गर्दछौं र आज चाहिँ हामी मंगलबार व्यवसायलाई लिएर चाहिँ तपाईँको रेडियो शिरमा उपस्थित भइसकेका छौं र आज हामी मंगलबार व्यवसायमा चाहिँ तपाईँहरूलाई बजारमा भर्खरै मात्रामा उपलब्ध भएका अथवा सार्वजनिक गरेका मीठा लोकबाजाहरू चाहिँ सुनाउनेछौ मनोरञ्जन दिलाउनेछौ र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नो बाटोको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको समय भने समाप्त भइसकेको छ र आज चाहिँ हामी तपाईँहरूका निमित्त निकै नै मीठा अनि रमाइला लोकबाटहरू लिएर उपस्थित भइसकेका छौ र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला गाउँ घरमा हुनुहुन्छ भने मेलापाततिर हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला दस्तौरा गर्दै हुनुहुन्छ र त्यसै गरी खाजा खाने तयारीमा पनि हुनुहुन्छ होला र त्यसै गरी तपाईँहरू सहरतिर हुनुहुन्छ भने आफ्नो पसल व्यवसायलाई अगाडि बढाउँदै हुनुहुन्छ होला यात्राको क्रममा हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र तपाईँहरूका निमित्त हामीले निकै नै मिठा अनि नयाँ लोकबाका लिएर चाहिँ उपस्थित भइसकेका छौं र तपाईँहरूले चाहिँ आफ्नो कामलाई निरन्तरता दिँदै चाहिँ हाम्रो कार्यक्रमलाई सुन्नुभयो भने पक्कै पनि तपाईँहरूलाई मनोरञ्जन त मिल्दो रहेछ र आज नयाँ लोकबाका सुनाउनेछौ त्यसकारण चाहिँ तपाईँहरूमा छुट्टै नयाँ किसिमको जो सागर पनि हुन सक्छ र भर्खर मात्रामा बजारमा सर्वजनिक गरेका गीतहरू त हामीले नसुनेको पनि हुन सक्छ र तपाईँहरूलाई पनि यो गीत चाहिँ कस्तो छ त भनेर तपाईँहरूलाई पनि मनमा खुल्दुली भइरहेको होला र अब भने चाहिँ हामी विलम्ब नगरिकन निकै नै मिठानी भर्खरै मात्रामा बजारमा सर्वजनिक गरिएका गीततर्फ नै जानेछौ एकदम मिठो गीत रहेको छ बेटबो मेलाइमा भन्ने बोलको लोकबाका रहेको छ जुन चाहिँ हिजो मात्र चाहिँ बजारमा सार्वजनिक गरिएको गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ रामकुमार कार्की र दीपिका बैन्त मगरको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ र यो लोकबाकाको साथमा चाहिँ पहिलो अनि छोटो विश्रामतर्फ मोदिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: अत्यधिकका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुन, दुखुन्द नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतखुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु। सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृबाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतीमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुर्किँदा अझै भए बोबा आमा दुईजना सुर्किँदा।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
0: सोलु दुतखुण्ड नगरपालिका वडा नम्बर पाँच समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुतखुम्बु नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
1: सूचना
4: स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी औषधिक भेटाले दरखास्त प्रमाणित गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्नुमा अनुरोध गरिन्छ।
1: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात्

0: close to your heart.
1: Zulu FM 101.2 MHz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.7

कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको यो भनी पहिलानी छोटो विश्राम रहेको थियो। पहिलानी छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा बस्दै बसिरहेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाखाम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा बस्दै दुग्ने गर्दछौ। र आज चाहिँ हामी विशेष गरी मंगलबार बसाईमा रहेका छौं र मंगलबार बसाईमा चाहिँ हामीले लिएर आएका छौं भर्खरै मात्रामा बजारमा सर्वजनिक गरिएका निकै मिठा लोक बाकाहरू लिएर चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिलाउनका निमित्त चाहिँ उपस्थित भइसकेका छौं र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलोएफएम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र कतिपय साथीहरूलाई त हाम्रो कार्यक्रमको नियम अवगत नहुन सक्छ र तपाईँहरूलाई चाहिँ म कार्यक्रमको नियम फेरि पनि एकचोटि अवगत गराउन चाहन्छु र हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँहरूमा उपस्थित हुने गर्दछौ र जसमा चाहिँ तपाईँहरूको टेलिफोन चाहिँ हामीले हप्ताको चार दिन लिने गर्दछौ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार शनिबार चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको हलखबर बुझ्दै र तपाईँहरूको गाउँठाउँको मौसम भेद बुझ्दै चाहिँ हामी तपाईँहरूसँग कुराकानी गर्नेछौ। आज भने हामी नयाँ लोक बाका सुन्नेछौ, नयाँ लोक बाकाको साथमा चाहिँ नयाँ जोश सागरका साथ एकदमै मिठा लोक बाका सुन्दै मनोरञ्जन लिँदै चाहिँ हामी अगाडि बढ्नेछौ र फेरि पनि म अर्को लोक बाका तर्फ नै जानेछौ। यो पनि निकै मिठो गीत रहेको छ, भर्खरै हिजो मात्र बजारमा उपलब्ध भएको गीत रहेको छ, थुक्क जिन्दगी भन्ने बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नुभएको छ खेम सेन्चुरी र बिन्द परिवारको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फिर पनि उपस्थित हुनेछौ।

स्वागत गर्दछु भक्री मात्रामा चाहिँ हामीले निकै नै मिठो अनि नाचुन नाचुन नाच्ने गीत सुनिसकेका छौ। निकै नै मिठो गीत रहेको थियो। थुक्क जिन्दगी कहिले नै बढ्ना दुःख जिन्दगी भन्ने निकै नै मिठो गीत रहेको छ। यो मिठो गीत हामीले सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला। सँगसँगै गाउँदै नाच्दै आफ्नो कामलाई पनि अगाडि बढाउँदै हुनुहुन्छ होला र कतिपय साथीहरू यो समयमा आफ्नो एकान्ततिर व्यस्तता हुनुहुन्छ होला, घाँस काट्दै हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी आज चाहिँ मौसमको कुरा गर्दैछ, हाम्रो सोलुखुम्बुतिर चाहिँ आज चाहिँ मजाले घाम लागिरहेको छ र तपाईँहरूकोतिर के कस्तो छ र हाम्रो तिर चाहिँ मजाले अहिलेसम्म चाहिँ घाम लागिरहेको छ र बर्खायामको समय छ। कतिखेर मौसम परिवर्तन हुन्छ थाहै हुँदैन, छिनछिनमा मौसम परिवर्तन भइरहेको हुन्छ र बर्खायामको समय छ। एकदमै बाढ़ी पहिरोको जोखिम पनि धेरै नै बढ़िरहेको छ र तपाईँहरू पनि सतर्कता रहँदै आफ्नो कामलाई अगाडि बढ़ाउनुहोला भन्न चाहन्छु। र आज हामी लोकबाका सुन्दै मनोरञ्जन लिँदै कार्यक्रमको मध्यतिर आइ नै सकेका छौं र तपाईँहरू काम गर्दै हुनुहुन्छ, एक्लै हुनुहुन्छ, गोठालामा हुनुहुन्छ भने हाम्रो कार्यक्रमलाई चाहिँ तपाईँहरूलाई एकदमै मनोरञ्जन त पक्कै पनि दिनुभयो होला र तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला। नयाँले बाका सुन्दै गर्दा चाहिँ तपाईँहरूलाई छुट्टै खालको जो सागर पनि आयो होला र मलाई पनि आज चाहिँ एकदमै नयाँ लोकबाकाहरू सुन्दै चाहिँ निकै नै मनमा छुट्टै खालको जागरूकता छ र तपाईँहरूलाई पनि जागरूकता हुन सक्छ र विशेष गरी त हामी काम गर्दै गर्दा त हामीलाई गीत संगीत चाहिँ निकै नै आवश्यक हुन्छ। हामी धेरै नै गाह्रो कामहरू गर्दै गर्दा र त्यस्तै गर्दै गर्दा चाहिँ हामीलाई थकान लाग्न सक्छ र हामीले चाहिँ गीत संगीत सुन्दै चाहिँ काम गर्यो भने चाहिँ हामीलाई थकान चाहिँ अलिकति कम हुन सक्छ र त्यसै गरी गोठालोमा हुनुहुन्छ भने त झन् गोठालोमा त कति बेला समय झला जस्तो हुन्छ र हामीले चाहिँ त्यस्तो अवस्थामा चाहिँ गीत संगीत सुन्छौ भने चाहिँ हामीलाई समय बितेको थाहा हुँदैन र हामी एकदमै बस्दा पनि हामीलाई गीत संगीत चाहिँ निकै आवश्यक छ जस्तो लाग्छ। किनभने हामी एक्लै काम गर्दै गर्दा र एक्लै बस्दै गर्दा चाहिँ हाम्रो दिमागमा चाहिँ धेरै नकारात्मक कुराहरू खेल्न सक्छ। धेरै हामीले नकारात्मक कुराहरू खेल्नाले चाहिँ हामीलाई चाहिँ मलाई मानसिक रोग पनि लाग्न सक्छ, त्यसै गरी मानसिक असर पनि हुन सक्छ र हामीले गीत संगीत सुन्दै हामी गीत संगीततिर रम्न थाल्यो भने चाहिँ हाम्रो दिमागमा चाहिँ नकारात्मक कुराहरू खेल्न बाटो पनि रोक्छ। त्यसकारण चाहिँ हामी सबैजनाले गीत संगीत चाहिँ सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ अनि आफ्नो कामलाई पनि अगाडि बढाउनुपर्छ भन्न चाहन्छु। र फेरि पनि हामी ढिला नगरिकन अर्को गीततर्फ जानेछौ। निकै नै मिठो गीत रहेको छ, केटी हो यति नै हो जिन्दगी, निकै नै मिठो गीत रहेको छ। केटी हो जिन्दगी यति हो, निकै नै मिठो गीत रहेको छ। र जुन चाहिँ निकै नै लोकप्रिय अनि चर्चित गायिका हुनुहुन्छ समीक्षा अधिकारीका राजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ र यो लोकबाकाको साथमा चाहिँ हामी दोस्रो अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराऊ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.7

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकको यो भने बेसरानी अन्तिम विश्राम रहेको थियो। बेसरानी अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमले लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी मंगलबार बसाईमा रहँदै गर्दा चाहिँ हामीले निकै नै मिठा अनि भर्खरै मात्रामा चाहिँ बजारमा सार्वजनिक गरेका नयाँ नयाँ बाकाहरू सुन्दै मनोरञ्जन लिँदै चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र पक्कै पनि तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। जे जस्तो अवस्थामा भए पनि स्वस्थ व्यस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु र आज हामी नयाँ नयाँ बाका सुन्दै चाहिँ आज धेरै नै मनोरञ्जन लिइसकेका छौं। पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनु भयो होला। हामीले अरू दिन चाहिँ पुराना विधायकहरू र त्यसै गरी विभिन्न विधायकका गीतहरू सुन्दै मनोरञ्जन लिँदै लिन्छ भने आज चाहिँ हामीलाई छुट्टै जोसागर छ किनभने भर्खरै मात्रामा बजारमा सर्वजना गरेका गीतहरू त हामी कसैले पनि सुनेको हुँदैन। त्यसकारण चाहिँ हामीले नयाँ लोकबाका सुन्दै गर्दा चाहिँ कुन गायिकाले गाएको त्यसै गरी चाहिँ कस्तो खालको गीत छ कस्तो खालको कुरा समेटिएको छ भन्ने चाहिँ हामीलाई जिज्ञासा हुन सक्छ र हामीलाई मन पर्ने गायिकाको गीतको पर्खाइमा पनि हुन सक्छ र आफूलाई मन पर्ने गायिकाको गीत आउँदा त हामीलाई झन् छुट्टै नै मजा आउँछ छुट्टै नै मनमा खुसी मिल्छ। त्यसकारण चाहिँ हामीले आज नयाँ लोकबाका सुन्दै मनोरञ्जन लिँदै चाहिँ कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट बिदा लिने समय र कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यति जेसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई उत्कृष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ निकै नै रसिली हसिली साथी हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ जीवन छोरीको बेलको लोकबाका रहेको छ र जसमा चाहिँ आवाज बन्नुभएको छ अञ्जिता विश्वकर्माको आवाजमा सजिएको यो मिठो लोकबाका सर्दी आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाघको विशेष गरी मंगलबारे बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमेश शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोडी दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पिकेपीका 4054 मिटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी प्रयोग धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत संचालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फार्लो ठूलो घर हुँदै फर्किएर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
0: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ₹1,50,000, ₹1,50,000 र ₹30,000 को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ₹25,000, ₹20,000 र ₹10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ₹25,000, ₹20,000, ₹10,000 र ₹5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति ₹3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति ₹5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति ₹1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति ₹2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति ₹500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
1: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर 98 43 49 109, 98 62 95 11 89। हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु।

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपालको सेकेण्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आउसेको भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि dobsnepal.com प्रकाशित सूचना योजनामा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनी एफएम
1: बन्द फन्डन 2026
0: 101.2 मेगाहर्ज देशका विभिन्न भाग र www.soluafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। पूर्व सभापति देउवा र पूर्व कार्यवाहक सभापति खड्काले दिनुभएको छुट्टा छुट्टै पूरक निवेदन आज दर्ता भएको छ। देउवा समूहले कंग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्चले पुनर्यावलोकनका लागि निष्ठा दिएपछि मुद्दा विचार अधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि बिहिबार भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आउँदो राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। प्रधानमन्त्री बालेन्द्र बालेन शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्रीले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनु भएको थियो। चिकित्सकले उहाँलाई आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिस गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुखा हुने भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गरिरहनु पर्ने उल्लेख छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको जानकारी दिनुभएको छ। यसअघि सभामुख बोल प्रसाद डीपी अर्याली संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ। आज दिउँसो 1 बजेका लागि डाकिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। संसद सचिवालयले विशेष कारण आज बैठक बस्न नसक्ने जानकारी गराएको हो। अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी तोकिएको छ। युवा श्रम तथा रोजगारी मन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिक गर्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले यस्तो बताउनुभयो। वहाँले घरेलु श्रमलाई नियमन र औपचारिक नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढ़िरहेको जिकिर गर्नुभयो। वहाँले घरेलू श्रमलाई औपचारिक बनाउने एउटा पक्षको मात्र कुरा सुन्नुभन्दा सर्वपक्षीय छलफल आवश्यक रहेको पनि बताउनुभयो। वहाँले घरेलू श्रमको अनुगमन तथा सुरक्षाका लागि प्रभावकारी संयन्त्र निर्माण चुनौतीपूर्ण रहेको समेत उल्लेख गर्नुभएको छ। सरकारले प्रत्येक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक बनाउने प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाई छ। अब देश बाहिरका समाचार। बंगलादेशको विशेष न्यायाधीश न्यायाधिकरणले सन् 2024 विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवता विरूद्धको अपराध मुद्दामा 3 पत्रकारलाई मुद्दाको टुंगो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ। वहाँहरूको पक्राउ र जमानत अस्वीकार प्रति अन्तर्राष्ट्रिय मानव अधिकार तथा प्रेस स्वतन्त्रता संस्थाले आपत्ति जनाउँदै आरोप फिर्ता लिन आग्रह गरेका छन्। न्यायाधिकरणले एकातुर टेलिभिजनका प्रधान सम्पादक मोमाझे बाबू, प्रमुख संवाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागजका सम्पादक एवं नेशनल प्रेस क्लबका पूर्व महासचिव श्यामल दत्तलाई हिरासतमा राख्न आदेश दिएको हो। खेल समाचार इंग्लिश प्रीमियर लीग को नया सीजन में चेल्सी ने विजयी शुरूआत गरेको छ। क्रेभिन कटेज में सोमवार राति भएको खेल में चेल्सी ने घरेलू टोली फुलहम विरूद्ध 3-2 गोल को रोमांचक जीत हाथ पारे हो। चेल्सी जीत दिलाउन जोआओ पेड्रो मार्गन रोजर्स र कोल पाल्मर ने गोल गरेका थिए। फुलहम का जोस किंग र गोन्सालो गार्सिया ने भने गोल फर्काएका हुन्। खेल को दोस्रो मिनटमै पेड्रो को गोलकर्ता चेल्सी ने अग्रता लिएको थियो। 23 मिनट में किंग ने फुलहमलाई बराबरी में ल्याएका हुन। रोजर्स ने 41 मिनट में गोल गर्दा चेल्सी 2-1 गोल ने अगाड़ी बढ़े। दोस्रो भाग शुरू भएको चौथो मिनट में पाल्मर ने टोली का लागि तेस्रो गोल गरेका थिए। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835201016 फोरवा सुरुवा fmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेका सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवा FM सुन्दै गर्नुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खर कि मैले ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गरी बिजुलीको

0: विभिन्न ब्रांड का गुणस्तरीय बिजली का संपूर्ण सामान, सर्विस केबल, मल्टीप्लग, पावर सॉकेट, लिस्टी, अर्थिंग को तार, अर्थिंग रड, अर्थिंग केमिकल उपलब्ध छ। साथ ही एलसीडी, एलईडी टीवी, साउंड सिस्टम, कंप्यूटर, लैपटॉप, हाउस वायरिंग का सामान, चार्जवाला टॉर्च लाइट तथा इलेक्ट्रोनिक सामान होलसेल मूल्य में पाइन। चट्टान में पड़े जले का संपूर्ण इलेक्ट्रोनिक सामान मरम्मत कर
1: डीफ्रिज फ्रिज एसी पाने का साथ ही मरम्मत कर।
0: प्रोपाइटर अजय पंचियार, संपर्क नंबर 9809609094 र 9863868064। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्विस सेन्टर, सोलु दुतकुण्डा नगरपालिका पास, सलेरी, सोलुकुम्बु।
1: राष्ट्रीय वाणिज्य बैंक देखि 30 मीटर भित्र। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा छ।

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कृषि प्रदेशबाट जारी भएको खेल संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेलसँग सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बने।

0: का कागजहरू संलग्न राखि यही भदौ 25 गते सम्म पेस गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेस गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस, अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: ठट्टै माग्नु भैसा जान लाग्यो बाँचौ खेर पर्ख लिन आउला।
2: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
3: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावल छ, जापानी संस्था पढ्ने अनि जापान जाने।
3: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्ग्रह
1: कार्यक्रम

गुड आफ्टरनून गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीती गीतको बसाईले र सदाको जस्तै आज पनि उपस्थित बनिसकेका छौ प्राविधिक मित्रको साथमा आवाज मसु रेणुका राई र सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियोमा कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ र सदाको जस्तै हामी चार पन्ध्रदेखि हामी तपाईँहरूसँग हामी लगभग 4:51 रहने नै छौं मिठा मिठा कुराकानी गर्दै गीतहरू सुन्दै सुनाउँदै चाहिँ हामी अगाडि बढ्नेछौ र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइसकेका छौ अब सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र महान लेख्दै मिठा मिठा गीतकार केही सुरु सुनिसकेका छौ। अब पालो तपाईँको 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
1: नमस्ते,
0: गुड आफ्टरनुन। कहाँबाट बोल्नुहुन्छ? उदयपुरबाट रेविका राणाजी। रेविकाजी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै गोठालो गरिदिनुहुन्छ। ठिक छ, त खाजा लिनुभयो त रेविकाजीले? हाम्रो भाग्य छ भन्नु पर्ला। अनि रेविकाजीले आज खाजामा के लिनुभयो नि? चिउरा खानु भएछ। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र कुन गीतहरू सुन्छ रेविकाजीले? ओके, पछि पनि तपाईँको लागि यो गीत बस्नु नि साथमा नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते, बाई बाई। साथी नै हुन्थ्यो उदयपुरबाट रेविकाजी। रेविकाजीले पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा आफ्नै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। गुड आफ्टरनुन, नमस्ते, नमस्कार हजुर। कहाँबाट बोल्नुहुन्छ? खोटाङको बडा पोखरीबाट कमलाजी। कमलाजी, अनि यो समयमा के गरिदिनुहुन्छ? तपाईँको हाल खबर के कस्तो छ? हाम्रो पनि एकदम ठिक छ है, ठिक छ। तपाईँहरूको साथ अनि माइले हामीलाई पनि आजसम्म चाहिँ एकदम ठिक ठाक छ भन्नु पर्ला है त कमलाजी। कमलाजी, रेविकाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। मिठो गीत मार्फत आफ्ना नजिकका मन मुटुका साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथी नै थियो कोठ्याङबाट कमलाजी। कमलाजीले पनि एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ। र अवश्य पनि हामी साथीहरूको रोजाईतर्फ पनि जानेछौ। हाम्रो रेविका राण र कमला मगरजीको रोजाईमा पर सफल गीत रहेको छ चरीको घर गुडेमा है भनेर गीत बोल रहेको छ, जुन चाहिँ नेपाली मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ है। जुन चाहिँ कबड्डीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो ईश्वर विश्राम जानेछौ। विश्राम पश्चात फेरि बसेको हुनेछौ।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैठकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-097-91-97-63-97-104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ्सुल।

0: को जनहित मा जारी सन्देश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता के तन मा
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: सुन्दुकुन्दु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा संचालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-01-05-56, 98-41-28-44-44 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख, सेलुकुको कानून क्याम्पस कल्लिरी।
1: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका ओडामिना 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी।

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्नु हुन्छ? कुनै खोप बाट अप्सरा तामाङ। अप्सराजी, यो समयमा के गरिदिनुहुन्छ?
1: म घरमा बसेर रेडियो सुन्दैछु दिदी।
0: ओहो, बसेर रेडियो सुन्दै हुनुहुन्छ नि। कतिको रेडियो सोलो फिल्म सुन्नुहुन्छ नि अप्सराजीले?
1: नसुन्ने भनेको त छैन नि दिदी,
0: सधैँ सुन्छु म त। ठिक छ त, सधैँ सुन्नुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला, माया गर्नुहोला है त अवसराजी।
1: हुन्छ।
0: अनि अवसराजीले खाजा दिनुभयो त?
1: मैले अघि भेटिसकेँ। अनि त हजुरले
0: हाम्रो बाँकी छ भन्नुपर्दा अवसराजी, अनि अवसराजीले खाजामा के लिनुभयो नि? रोटी खानु भएको। अनि हामीलाई नसम्झिकन अनि हाम्रो अवसरजीले मात्र खानु भएको क्या हो?
1: अनि हजुर आउनु भएन, के गर्नु, नानी खानु पर्यो, भोक लागिसक्यो। अनि
0: लटी सर, हाम्रो अवसरजीले हामीलाई इन्भाइटै गर्नु भएको थिएन, हामीलाई जानकारी नै गराउनु भएको थिएन। हामीलाई बोलाउनु भएको भए त पक्कै पनि हामी आइहाल्थ्यौँ नि अवसरजीकोमा खाजा खान। पढाइदिनु होला है।
1: हुन्छ,
0: लटी सुधा अवसराजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अनि हाम्रो अवसराजी कति क्लासमा पढिदिनुहुन्छ?
1: के भन्नुभएको
0: अवसराजी, पढिदिनुहुन्छ कि के गरिदिनुहुन्छ?
1: अनि रेडियो सुन्दै
0: हो र? ठिक छ त, कति क्लासमा पढिदिनुहुन्छ अवसराजी? टेन क्लासमा।
1: हजुर,
0: ल ठिक छ त, राम्रोसँग पढ्नु होला भन्न चाहिँ हेर। कार्यक्रममा सहभागिता जनाउनु भएको छ अवसराजी, आज कुन गीतहरू सुन्छ अवसराजीले?
1: दिदी
0: गीतको बोल गर्नुपर्ने हुन्छ है अवसराजी। ए माया भन्ने गीत रोस हुन्छ। ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने नै साथमा नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, हजुरको लागि भन्न चाहन्छु टेलिफोन नम्बरमा नलाग्ने साथीहरूलाई पनि धेरै धेरै सम्झना र माया पनि छ। अनि अघि हाम्रो भएको साथीलाई पनि धेरै धेरै सम्झना र माया छ। अनि रेडियोमा सुनिराख्नु भएको साथीहरूलाई पनि धेरै धेरै सम्झना र माया पनि छ। साथीहरू सम्झाउँदा पर्दाखेरि 14 सानी माया तामाङ, मनमाया तामाङ, कुरीमाया तामाङ, अनि सुस्मिता तामाङ, अनि
0: ओके, बाई बाई। साथी नथ्यो कुनिकोबाट अप्सरा तामाङ। अप्सराजीले पनि एकदम मिठो गीत रोजिसक्नु भएको छ है। मित्र साथीलाई स्वागत गरिहाल्लो। हेलो, नमस्कार।
2: नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरी जी, यो समयमा के गरिदिनुहुन्छ?
2: यति बेला प्रोग्राम सुन्दै हामी घाँस काट्दैछु भन्नुहोस् है।
0: प्रोग्राम सुन्दै घाँस काटिदिनुहुन्छ। हाम्रो गोरीजीले त एकदम धेरै काम गर्नु हुँदो रहेछ है।
2: हजुर, अनि आज फेरि कुरोहरू सुनेको त्यही भएर दिउँसो चाहिँ घाँस काट्छु भन्नुहोस् है।
0: ल ठिक छ, त्यता काम सघाएर यता सोलुखुङ्गुतिर नि आउनु होला है काम सघाउनु। ल ठिक छ त, कोदो रोजमा सकेपछि सोलखुङ्गुतिर आउनु होला भन्न चाहे। र गोरीजी, हाम्रो अवसराजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। माया बिरानीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, तपाईँहरूको लागि हाम्रो सुलभिमा लागि साथीहरूमा अघि भर्खर कल गर्नुहुने कमलानन्द गिरी मगर, अनुरा सुनवार, पूर्णिमा सुनवार, सुस्मिता सुनवार, सिराका मिन्दाई, भावना मगर, स्मृतिना मगर, बाँकी प्रोग्राम बस्ने सबै सम्झना
0: भाइ भाइ। नमस्ते, नमस्कार साथी। गोरी मगर गोरीजीले पनि यो मिठो गीत रोजेर आफ्नो नजिकका मित्रलाई सम्झिकन छुटिसक्नु भएको छ। र अवश्य पनि हामी हाम्रो गोरीजी र हाम्रो अप्सराजीको रोजाइत पनि जानेछौँ। एकदम मिठो गीत रहेको छ है, माया झ्यालले माया गीतको बोल रहेको छ है, जुन चाहिँ माया बिरानीबाट लिएको एकदम मिठो गीत रहेको छ, जसमा आवाज छोड्नु भएको छ महेश काफ्ले र मेदिना राईको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

भर्खरै मात्र नाम एकदम मिठो गीत सुनिसकेका छौ र अब हामीसँग अझै पनि गीत भने बाँकी रहेको छ। आउनु सक्नुहुनेछ 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हामीसँग अझै पनि तीनवटा गीत भने बाँकी नै रहेको छ र आउन सक्नुहुनेछ 97.64 लाइनमा। कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ र अवश्य पनि हामी गीतर्फ पनि जाने सबै एकदम मिठो गीत रहेको छ। ए साथी भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ सुशान्त केसीका आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत पपसङ पनि रहेको छ। सुन्दैछ छोटो अनि दोस्रो विश्राम जानेछौ, विश्राम पश्चात फेरि प्रस्तुत हुनेछौ।

सूचीकृत हुनाउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्या बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। यदि तपाईँको बस्नामा चर्मचाप उल्टारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768, अङ्कमा 9853055768। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज कार्यक्रम गीतको दोस्रो अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि बसिरहनिसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरेफिम 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीतलाई सुनिरहनु भएको छ। आउन सक्नुहुने छ तपाईँको लागि टेलिफोन एकदम खुल्ला हुँदैछ। 97649574 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अवश्य पनि हामी गीततर्फ नै जानेछौ है त। कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौ। गीततर्फ जानेछौ डुबो फुलो भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ कबड्डी मुगु भारतीको एकदम मिठो गीत रहेको छ है। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुने।

भर्खरै मात्र नहुन एकदम इन्टरभ्यू सुनिसकेका सुपिन यही सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनुभयोलाई र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। कार्यक्रम अन्तिम अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौ। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने सम्पर्क चौसठी 49570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। एउटा आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ र अन्तिम आउने साथीले पकिपन गीतको बोल चाहिँ थाहा हुनुपर्ने हुन्छ है। र अवश्य भने साथीहरूको फोन पनि आएको छैन, कार्यक्रमबाट बिदा माग्ने छौ है त। र आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो अनि अन्तिम समयसम्म रेडियो सुनेर साथ दिनुभयो। यहाँ सबैजनालाई विशेष धन्यवाद दिन चाहन्छु। आफ्नो व्यस्तताको बावजुद हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने, सहभागिता जनाउनुहुने तमाम श्रोतालाई, साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। अझै पनि तपाईँको साथ सपोर्ट अझै पनि हामीलाई गर्नुहोला भन्न चाहे। अवश्य र प्राविधिक यति दिनसम्म प्राविधिक मित्रबाट मलाई साथ सहयोग दिनुभएको थियो हाम्रो प्यारी शेर्की लमु शेर्पालाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण साथीलाई धन्यवाद दिँदै अन्तिममा एकदम मिठो गीत आइरहेको छ। नेशनल सङ जुन चाहिँ राष्ट्रिय भावले सजिएको एकदम मिठो गीत आइरहेको छ। जुन यो मिठो गीत हामी सुन्दै आजको कार्यक्रम गीत गीतको गुसाईबाट म कार्यक्रम प्रस्तुता देविका राई पनि बिदा हुन्छु। नमस्ते, नमस्कार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसै भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: ठट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छोटौतला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन किच्चेपाटी काठमाडौँ

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोनिया एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग र www.sonyafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 5 बजे को सोन हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसका नेता दीपक खड्काले पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताउनु भएको छ। आज फेसबुक मार्फत उहाँले सर्वोच्चमा मुद्दा दर्ता गरेपछि आफू र केही व्यक्तिको नाम जोडेर अदालत स्वेच्छिङ गरिएको भन्दै प्रचार भइरहेको भन्दै आपत्ति जनाउनुभयो। अदालतमा न्याय माग्न पुगेको विषयलाई लिएर स्वतन्त्र न्यायपालिका प्रति अविश्वास पैदा गर्ने उद्देश्यले आफूलाई समेत जोडेर अदालत स्वेच्छिङ गरिएको भन्दै नियोजित प्रचार भइरहेको खड्काले आरोप लगाउनु भएको छ। न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मान मर्दन हुने अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत स्वेच्छिङ गरेको भन्दै मेरो समेत नाम चोरेर गरिएको प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ उहाँले भन्नुभएको छ। खड्काले उक्त प्रचारलाई कुरूपचारको संज्ञा दिँदै अदालतको गरिमा घटाउने योजनाबद्ध खेलप्रति खेद समेत व्यक्त गर्नुभएको छ। उहाँले संचार माध्यमलाई समेत यस्ता प्रचार प्रति सचेत रहन आग्रह गर्नुभयो। आफू न्याय र स्वतन्त्रताका लागि लड़ेको एक सिपाही भएको उल्लेख गर्दै खड्काले सबै अदालत प्रति उत्तिकै विश्वास र भरोसा रहेको बताउनु भएको छ। उहाँले सर्वोच्च अदालतबाट न्याय प्राप्त हुनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीनजना मन्त्रीले मंगलबार पद तथा गोपनीयताका शपथ लिएका छन्। बोचोली स्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनु भएको हो। बोटोली स्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनु भएको छ। तीनैजना मन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद हुन् जसमा दीपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थित हुनुहुन्थ्यो। साउन 12 गते नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपा विश्वपा सहकार्य प्रक्रिया अगाडि बढ़ेको थियो। यस्तै मन्त्री परिषदका अन्य सदस्यमा तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, रत्न बहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहरीलाई आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिश गरिएको छ। संसदीय समिति अदालतका फैसलाहरू कार्यान्वयन बारे छलफल गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले यो विषयमा छलफल गर्ने गरी बैठक राखेको हो। समितिको बैठक यही 11 गते बिहिबार बस्ने भएको छ। समितिको सभाकक्ष शृंग दरबारमा बस्ने बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्य योजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ। अब देश बाहिरका समाचार। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 संस्था, व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो। अन्तिम
टीममा खेल समाप्त भयो। नेपालले एसओसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याई रहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835216 फोन वा solwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त अहिलेलाई नमस्कार।

0: खै जन्म दर्ता दिनुहोस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: वन जंगल को छेउमा घर आँगन पर्ने

0: बिजुली का सामान किन्न त ओ सल्लिन को वर्षा इलेक्ट्रोनिक्स मा जानु पर्छ के तपाई घर तथा अफिस को लागि बिजुली को राम्रो क्वालिटी को सामान खोज्दै हुनुहुन्छ यदि क्वालिटी को इलेक्ट्रोनिक सामान लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्ड का गुणस्तरीय बिजुली का सम्पूर्ण सामान सर्भिस केबल मल्टीप्लग पावर सकेट लिस्टी अर्थिङ को तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङ का सामानहरू चार्ज वाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
1: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
2: यौनहिंसाबाट बचौं र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा सुनेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बाली व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पर्क पनि गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: レスキュー人生を感動を聞いてください。
1: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलुको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुनु बहिनी, सुलु दुखकुण्ड नगरपालिका ओरानीमा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक फ्रिज, वाइरिङका सामान जे खोजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने,
2: यो त ढुङ्न खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सलेरी सुलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
0: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फाउन्डन 2026।
2: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। विपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित फ्लेक्सिन पेमा छोलिङ लम्बा 360 मीटरबाट शुरू भई पीकेपी का 4054 मीटर उचाईसम्म पुगी पूर्ण थेक्सिन पेमा सोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमीटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिक रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरए बाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फाब्लु ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
6: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू। रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
7: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुनु छैन।
2: विशेष आकर्षणहरू। यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर 9843049109, 9862951189।
2: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु हुन्छ।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता की तन मन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख झेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज बहिनीहरू सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा देखिने जस्तो लक्षण छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? दाजु भन त
4: खै दिदी, के भन्नु? साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तुमा पदार्थ नागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग सरप्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातमा बालो हुनु। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। पश्चिम प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराउं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सवारी साधनको इन्जिन र तेलको श्रृंखलाको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर बालबालिकालाई लागू औषध दुरूपयोग बचाउ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

순전 소소하시더라구네 니가 누가 자꾸 닦아오네 순전 소소하시더라구네

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आई में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख्व
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना बन सूचना प्रणालीमार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्नुभयो उक्त प्रदेश सरकार मार्फत कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आई में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख्व सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
3: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी छ।

0: झलक रेडियो नेटवर्कको उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन बसेको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम बाह्र श्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राज्यसभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
0: हाम्रो महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्था पनि इतर सम्बन्धले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पछि बिहिबारका लागि पेशी तोकियो।
1: वरिष्ठ नागरिकहरूलाई जापानिज इन्सेफलाइटिसको खोप दिने सरकारको तयारी, प्रकोपका रूपमा फैलिएको नौ जिल्लामा भटौको अन्त्यमा खोप दिने,
2: पहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट बच्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ। सातदेखि दस दिनमा हामीले पकाउन छिटो पकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
0: चीनमा रोबोकपलाई ट्राफिक ड्युटीमा खटाइयो, ट्राफिक नियम उल्लंघनलाई 40% धेरैले घटाएको कम्पनीको दावी,
1: र श्रीलंका स्पिनर प्रभात सूर्य आईसीसीको कार्यवाही।
3: कृषि र भोजनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरीतर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: मेरो कपडा प्याकिङ गरिदिउँदा स्वामीजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट,
4: फोन 056-494-33-495-55।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा भोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङ अर्थात नियमित बाहेक क्षेत्रको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केजी भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्र पार्टी सांसद रंजु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। राष्ट्र पार्टी अर्की सांसद सुजना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अध्यक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सहभागी धेरै सांसदहरूले आउटसोर्सिङ अर्थात नियमित बाहिर कम्पनी वा दलालहरू मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
1: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलू श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। मन्त्री यादवले घरेलू श्रमलाई नियमन र औपचारिकीकरण गर्न नेपाल दक्षिण एसियामा पहिलो देश बन्ने दिशामा अघि बढ़िरहेको जिक्र गर्नुभयो। सरकारले हरेक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक रूपमा प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाइ छ। यस्तै श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले आउटसोर्सिङ मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानूनी दायित्वबाट पञ्चले नपिने स्पष्ट पारेको छ।
0: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी बारामा तीन वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याका घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदसम्मको कार्यवाही गर्न माग गरे। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताए। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत छिटो तुल्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग थियो। सांसद सोमनाथ पोर्तेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। नागरिकको पीड़ालाई तमासा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यस्तै समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो।
1: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पुनबहादुर खड्का पक्षले आउँदो पन्ध्रौं महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रूपमा माग गर्दै सर्वोच्च अदालतमा पूर्व निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व निवेदनमाथि भदौ 11 गते अर्थात पर्सीका लागि पिछे तोकिएको छ। देउवा र खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निशा दिएपछि अब विवाद फेरि सुनवाईको प्रक्रियामा प्रवेश गरेको छ। यही अवस्थालाई आधार बनाएर दुर्गा खड्गा पक्षले आधिकारिकताको विवाद टुङ्गो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन थप कानून जटिलता उत्पन्न हुने दावी गरेको छ। दुर्गा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन्। त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्वका निर्णय तथा महाधिवेशन जस्तो महत्वपूर्ण राजनैतिक प्रक्रिया अघि बढ़ाउन नहुने उनीहरूको भनाइ छ। यसअघि देउवा खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने भन्दै विभिन्न कानूनी आधारसहित निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्या सहितका विषयमा प्रश्न उठाएका छन्। देउवा खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढक्टिरहँदा कांग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै पन्ध्रौं महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढ़ेको छ।

उत्पादन रोजगारी र औद्योगिक विकासको महत्वपूर्ण आधारका रूपमा हेर्ने व्यवसायहरूले सरकारसँग आन्दोलन गरेका छन्। काठमाडौँको ढुकुटा मण्डलमा आजदेखि शुरू भएको 18 नाडा अडोसो 2026 उद्घाटन समारोहमा व्यवसायहरूले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी नीति र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले स्वदेशी उत्पादन तथा एसेम्बली बढ़ाउँदै आयात प्रतिस्थापन गर्ने यसबाट ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादन बढ़ाउन सके गाड़ी र पाठ पूर्जाको आयात घटाउँदै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिने उहाँको तपाई भनाइ छ। अहिलेसम्म नेपालमा 63,000 भन्दा बढ़ी विद्युतीय गाड़ी नेपाल भित्रिसकेका छन्। जम्मै 3,000 चार्जिङ स्टेशनको सन्दर्भ तयार छ। तर विद्युतीय गाड़ीको बढ़दो संख्या र मागलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार अझ विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायहरूले उन्नाएका छन्। प्रदर्शनमा दिपाङ्ग यात्रुवाहक तथा हल्का

0: प्रारम्भ सेवासम्म उठेका छन्। आजदेखि शुरू भएको प्रदर्शनी आज भयो 14 गतेसम्म सञ्चालन हुनेछ। काठमाडौँको बागेश्वरमा डिटोमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको रगतपानी गाउँपालिका दुई घर भए। काठमाडौँ महानगरपालिका 10 बागेश्वर बस्ती आएका 27 वर्षका राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँको प्रवक्ता एवं प्रहरी उपरीक्षक धनबहादुर थापाका अनुसार आज बागेश्वर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशीय पुलमा प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वयस्क नागरिक पनि जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि जापानिज इन्सेफ्लाइटिसको खोप दिने तयारी बारेमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3584 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: Major appliances got AC, cooler, fridge, cooker, induction, air fryer lagaye anya ghatna saman ghar lyaera ta hernu tapai pani bhanu kesa malai ta Major ko pani lagi sakeko cha Major appliances Major ko pani lagcha
4: MBL Auto Loan
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
4: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: जलो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग नियमन र औपचारिक पूरण गर्ने काम भइरहेको सरकारको भनाई राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयमा लिएर सरकारको ध्यान आकर्षण 15 महाधिवेशन रोक्न माग गर्ने कांग्रेस संस्था पनि उत्तर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता बिहिबारका लागि पिछे तोकियो लगायतका खबर प्रस्तुत गरे। नेपाल दर्पणमा अब बाँकी प्रसंग सरकारले जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि दिन तयारी थालेको छ। लामखुट्टेको तपाईँबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात ज्यानको संक्रमण तीव्र रूपमा बढ्न जानुका साथै ज्यान जानेको संख्या पनि बढ्न थालेपछि सरकारले वयस्कहरूलाई खोप दिन तयारी थालेको हो। अहिले नियमित खोप अभियान अन्तर्गत रहेको यो खोपको प्रभावकारिता बाल

0: 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिक छन्। भएको पुछ यता 25 जिल्लाका 80 जनामा संक्रमण पुष्टि भएको छ र उनीहरू मध्ये 21 जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै झापा मोरङ लगायतका तराईका जिल्लाहरूमा विशेष गरी कोशी प्रदेश बाढ़ी प्रभावित भएका प्रदेशमा बढ़ी प्रभावित भएका छन्। वयस्कलाई दिने नयाँ खोप ल्याइएको हो कि अहिले प्रयोग भइरहेकै खोप हो भनेर साथी संगमा महर्जनले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर अभियान गन्तमलाई सोध्नु भएको छ।
1: अहिले नेपालमा प्रयोग गरिरहेको जाति इन्सेफ्लाइटिस विरुद्धको खोप नीतिगत रूपमा हामी नेपाल जनिकाले भनेर दिइरहेका छौँ। त्यही खोप वयस्कलाई पनि दिने मिल्ने खालको खोप हो।
2: कुन कुन जिल्लामा कुन उमेर समूहकालाई दिन लागेको हो?
1: गत सालदेखिकै कुरा गरौँ, गत साल हामीले यो जाति इन्सेफ्लाइटिसको पूर्व तयारीको रूपमा सबैभन्दा धेरै उच्च जाति इन्सेफ्लाइटिसको केस देखिएको नवलपुर जिल्लालाई हामीले प्राथमिकतामा राखेर खोप सञ्चालन गरेका थियौँ। नवलपुरमा सञ्चालन गर्दाखेरि 35 वर्ष र माथि लाई यो राष्ट्रिय सल्लाहकार समितिले तयारी गरेको हुँदा त्यहाँ खोप सञ्चालन गरिएको थियो। त्यहाँ करिब करिब 1,14,000 हामीले खोप लगाएका थियौँ। चितवनको माडी 300 गरी 35 वर्षभन्दा माथिको सबैले लगायौँ र बाँकी भएका खोपहरू भएर तिर्का केही ओडाहरूमा लगाएका थियौँ। जहाँ बढी केस छ त्यसको अनुसारले प्राथमिकता गरेर प्राथमिकताको अनुसारले हामीले भ्याक्सिन दिँदै जाँदैछौँ। यसपालि हामीले 9 जिल्लालाई प्राथमिकतामा राखेका छौँ। 9 जिल्ला भनेको चाहिँ जहाँबाट केसहरू बढी आइरहेको छ, झापा, सुनसरी, मोरङ पूर्वमा र त्यसै गरी चितवनको बाँकी भूभागहरू र त्यसै गरी कपिलवस्तु, दाङ, रूपन्देही, कैलाली लगायतका 9 जिल्लाहरूमा हामीले यसपालि प्लान गरेका छौँ।
2: खोप लगाएको कति समयपछि मात्रै काम गर्छ? अहिले त 9 जिल्ला धेरै नै प्रभावित भएको जिल्लाका रूपमा छन्।
1: तपाईँले राम्रो प्रश्न सोध्नुभयो। खोपले काम गर्नुको लागि समय चाहिँ लिन्छ। लाइभ एटिनेटेड भन्ने खोप हो, खोपले कम्प्लिट काम गर्ने भनेको चाहिँ 28 दिन हो र त्योभन्दा अगाडि पनि उसले बिस्तारै बनाउन थाल्छ। काम गर्नु चाहिँ 1 काम गर्छ। खोप लगाइसके पछाडि त्यो एन्टिबडी प्रोडक्सन भनेको खोपसँग लड्ने क्षमता बढाउन चाहिँ करिब करिब 2 अलिअलि उसले लड्न थाल्छ। त्यो म्याच्योरिटी चाहिँ 1 हुन्छ। त्यही भएर 2 एक महिनाभित्रमा खोपले काम गर्छ भन्नुपर्छ।
2: कसैले चाहिँ खोप लिन मिल्दैन?
1: खोप लिन नमिल्ने अवस्था भनेको जो गर्भवती हुनुहुन्छ उहाँहरूलाई खोप लगाउनुको लागि सिफारिस गर्दैन। गर्भको बच्चालाई असर गर्न सक्छ। उच्च ज्वरो अथवा बिरामी भइराख्नु भएको छ, अस्पतालमा हुनुहुन्छ, उहाँहरूलाई अहिले खोप लगाउनको लागि सिफारिस दिने गरेका छैन। रोगसँग लड्ने क्षमता कमजोरी छ उहाँहरूलाई, जो क्यान्सरको उपचार गरिराख्नु भएको छ लामो समयदेखि, इम्युनो कम्प्रोमाइज भनेको रोगसँग लड्ने क्षमता कमी हुने औषधिहरू खाइराख्नु भएको छ, उहाँहरूलाई यो खोप नलगाउनको लागि सिफारिस भएको छ। खोपमा भएको कुराहरूले एलर्जी गराइरहेको छ कोही व्यक्तिहरूलाई भने त्यो एलर्जी कसैको जिउमा पर्यो भने ठूलो रूप लिन सक्छ। त्यस्तो खालको अवस्थामा पनि खोप नलगाउनु भनेर हामीले सिफारिस गरेका छौँ। बाँकी अरूले खोप लगाउँदा हुन्छ। ज्वरो आएछ यतिखेर नलगाउने, ज्वरो निको भइसके पछाडि खोप लगाउनु मिल्ने।
2: पर्याप्त खोप छ कि छैन यतिखेर?
1: नियमित खोप कार्यक्रममा प्रयोग गर्ने खोपहरू छ। खोप कार्यक्रममा प्रयोग गर्ने भनेको बालबालिकालाई हामीले 12 उमेरमा दिइरहेका छौँ। 12 उमेरमा दिनको लागि 1 लागि उनीहरूलाई चाहिने पर्याप्त हामीसँग खोप छ। यो प्रकोपलाई परास्त गर्नको लागि कुनै न कुनै जिल्लामा प्राथमिकताको आधारमा हामीले छुट्याएर त्यही खोपलाई प्रयोग गर्न खोजेको अहिले हामीले पछाडि रिप्लेस गर्ने गरी त्यसरी चाहिँ मन्त्रालयले प्राथमिकता दिइरहेको छ। छिटो नै हामी फिल्डमा गएर तत्काल खोप दिनको लागि तयारी गरिरहेको
2: छ। अन्दाजी यो समयदेखि चाहिँ सुरु गर्छौँ भन्ने केही छ प्रक्षेपण?
1: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाईबाट बच्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ, त्यो तीव्रता बढाइरहेका छौँ। लामखुट्टेको टोकाईबाट बच्ने हो, डेङ्गु होस् अथवा जापानी इन्सेफ्लाइटिस होस् होइन, हामीले गरिरहेका छौँ। अब अर्को भनेको भ्याक्सिन, भ्याक्सिनको लागि चाहिँ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ। 7-10 हामीले छिटो पकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
0: मुख्यमन्त्री स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम नेपाल दर्पणमा खबरकै सिलसिला। पौरीले अवरोध कुदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गत 31 यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चालकको दलखाले 10 लगाएर नयाँ ट्रयाक निर्माण गरेको हो। डाकलाङ सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्रयाक निर्माण गरेको छ। भोलिपछि गाउँपालिका 2 कुदारीको इको क्षेत्रमा गएको अस्थान 31 पहिलोसँग सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालय ट्रयाक खुलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी घुम्न थालेका छन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12 लिपिङ बस पार्कसम्म गाड़ी आवाजावत गर्ने व्यवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउन गर्ने काम भइरहेको छ। लिपिङमा काम सके लगत्तै सिंहको सीमा क्षेत्रमा आवाजावत पूर्ण रूपमा सञ्चालन हुने उहाँको भनाइ छ। आज राति कोशी बागमती गण्डकी प्रदेशका पहाड़ी तथा हिमालय ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसून वायुको प्रभावका कारण बिहानसम्म देशका धेरै भागमा मौसम बदलिने हो। विभिन्न ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशमा वर्षा गतिविधि तुलनात्मक रूपमा बढ़िरहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरो तथा ग्राम प्रभावको जोखिम रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
3: मोहम्मद जयन्तीका अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना निकालेर भदौ 10 गते मोहम्मद जयन्ती परेको भन्दै बिदा घोषणा गरेको हो। मुस्लिम आयोगको जानकारीका आधारमा मन्त्रालयले बिदा दिएको जनाएको छ। यसअघि 2082 फागुन 18 गते राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: धेरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसहायता काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: एकमा से डीटीएच के बाद जिस हो
1: देश हो खुशी को कनेक्शन रात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासनीय गंतव्य धर्मरेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: धर्मरेंट में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिसिंग फिलिंग रूट कैनल दाँत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
1: दाँत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: धर्मरेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका रेडियो एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रथम सभा बैठकमा उपस्थित भएर कालो चश्मा लगाएर जानुभयो भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिन देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चश्मा प्रयोग गर्ने सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साल 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या आउनु देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चश्मा प्रयोग गर्ने सिफारिश गरेका थिए। त्यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खाउनु भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ।
4: हिमाली प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्री ल्याएर शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर भट्टले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्र पुन सिजललाई स्वास्थ्य तथा वर्गीयकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ।
3: यस्तै जनता समाजवादी पार्टी जसोभा नेपालले लुम्बिनी प्रदेशका तीनजना सांसदलाई कार्यवाहीको तयारी थालेको छ। सांसदहरू सन्तोष कुमार पाण्डे, हिमा भेनवासी र भण्डारी लाल अहिलेसम्म 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कार्यवाहीको तयारी भएको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले पार्टी केन्द्रले चार प्रदेश सदस्यलाई पदमुक्त गर्न पठाएको पत्र असत्य र विधान विपरीत रहेको भन्दै प्रदेशसभालाई अर्को पत्र पठाउनु भएको छ। थापाले संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत गरेको कार्यवाहीलाई वैधानिक नदिने सभामुख समक्ष आग्रह गर्नुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा नबसेको अवस्थामा निर्णय भएको दावी गर्दै उहाँले पदमुक्तिको पत्रमाथि प्रश्न उठाउनु भएको हो। राप्रपा केन्द्रले सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ सहित चारजना सांसदलाई पार्टी निर्देशमा उल्लङ्घन गरेको भन्दै पदमुक्त गर्न पत्रचार गरेको थियो।
3: कडाईले सरकारको नेतृत्व गरे

0: भएका कारण मन्त्रीपरिषद विस्तारमा समस्या भएको भन्दा पनि स्वयं मुख्यमन्त्रीको दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको नेताहरूको बुझाइ छ।
1: आन्तरिक वास विभागले थप सहज सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिदेशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत संचालनमा रहनेछ। डिजाइन गृह डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य वृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। यसअघि विवरण भर्दा सामान्य अङ्कगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय धाउनुपर्ने बाध्यता थियो।
0: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 5.30 अङ्कले घटेर 2594.27 बिन्दुमा झरेको छ। अब विकास बैंक र निर्जीवन बिन्दुमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज निफ्टी घटे पनि कारोबार रकम बढेको छ। हिजो 3.23 अर्ब कारोबार भएकामा आज 357 कम्पनीको 1.04 लाख 3 हजार 4.10 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: सरकारले ऊको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले ऊको उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट ऊको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी मोरङ रौतहट महत्तरी धनुषा सर्लाही सिराहा नौप्रासी बर्दिया कल्याण र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले जानकारी दिनुभयो। उहाँका अनुसार विगत तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। पूर्वी चिनिया शहर हाङझाउको व्यस्त चोकमा रोबोकप राई ट्राफिक ड्युटीमा खटाइएको छ। 36 इन्च अग्लो 98 किलोग्रामको T2 रोबोट स्थानीय प्रविधि कम्पनी सुपरकम पर्फर्मेन्सले विकास गरेको हो। यो रोबोट ट्राफिक व्यवस्थापन सम्बन्धी प्रणालीका केही अत्यन्त दोहोरी रहने प्रकृतिका कारणहरू मेसिनलाई सुपरमदेखि संचालित एक प्रशिक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। कम्पनीको इन्टेलिजेन्स अनम्यान्ड सिस्टम इनोभेसन सेन्टरका प्रमुख काव हुनका अनुसार रोबोकपले हेलमेट नलगाएका चालक यात्रु बोकेका विद्युतीय बाइक तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाडी र ट्राफिक संकेतको उल्लंघन गर्दै बाटो काट्ने पहिलो यात्रीको पहिचान गर्न क्यामेरा राडार तथा आन्तरिक

0: पनि सक्ने खबरमा लेख छ। सुपकनले गाउँको निर्माणमा हामीमा 15 वटा रोबोट परिचालन गरेको छ। कम्पनीका अनुसार तिनले 1,70,000 भन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेट बिना गाडी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा 40% भन्दा धेरै नै घटाउन मदद गरेका छन्। नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंका स्पिनर प्रभात जयसूर्यालाई कार्यवाही गरेको छ। धौलो मैदानको लन्डनमा चलिरहेको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आईसीसीले 34 वर्षका बलरलाई कार्यवाही गरेको। श्रीलंकाको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जयसूर्यले आफ्नो ब्याटले बााउण्ड्री वेजमा प्रहार गरेका थिए। यो घटनामा आईसीसीले उनलाई सचेत गराउँदै 1 दिनयुक्त अंक दिएको छ। यसँगै जयसूर्यको लन्डनमा चलिरहेको टेस्टका क्रममा कार्यवाही पर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि आईसीसीले भारतका ब्याटर एस बी जयसवाल र श्रीलंका तीव्र गतिका बलर असिता फर्नाण्डोलाई कार्यवाही गरेको थियो। भारतको पहिलो पारीको 17 ओभरमा फर्नाण्डोले जयसवाललाई आउट गरेपछि दुई खेलाडी बीच भनाभन भएको थियो। त्यसपछि दुवै खेलाडी अघि बढ्दा एकापसमा टाउको ठोकिएको थियो। भारतले दोस्रो टेस्टको पहिलो पारीमा 503 रन बनाएर 9 विकेट गुमाएको अवस्थामा पारी समाप्ति घोषणा गरेको थियो। अहिले श्रीलंकाले पहिलो पारीको ब्याटिङ गरिरहेको छ। दुई खेलको टेस्ट श्रृंखलाको पहिलो खेल भारतले 165 रनले जितेको थियो। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि पटक।
1: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक पोक्ने सांसदहरूको माग नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई। राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषय लिएर सरकारको ध्यान गएको छ।
0: पन्ध्रौं महाधिवेशन रूपमा माग गर्दै कांग्रेस संस्था पनि उत्तर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता पछि बिहिबारका लागि पेशी तोकियो।
1: वरिष्ठ नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप दिने सरकारको तैयारी। प्रकोपका रूपमा फैलिएको का 9 जिल्लामा भ्रमको अन्त्यमा खोप दिने।
0: चीनमा रोकअप लाइन ट्राफिक ड्यूटीमा खटाइयो। ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरैले घटायो कम्पनीको दावी।
1: र श्रीलंकाका स्पिनर प्रभात जयसूर्य आईसीसीको कार्यवाहीमा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल्ड भोजनार बस्ने पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: यौन हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास
1: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन त्यसलाई स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी सक्छ कमाउनु या एआईबीडीले यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठुलो कुरा हो नि
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोवासीको अन्तिम सूचीमा दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण
2: हामी अहिलेको मूल्य निर्धारण भएपछि पुस मागमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ
0: र चीनमा बन्दाकोपी ताजा राख्न विषादीको प्रयोगको आरोप अनुसन्धान शुरू एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जीत आसिफको 161 रन
3: हजारौं रेडियो कर्मी र करोड़ नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन राज्यको कानूनी संरचनामाथिकै चुनौती हो प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ आक्रमणको बलमा होइन त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय अनुशासन र विश्वास

0: कायम रहन्छ। अब खबर सन्तोषी रायलबाट। भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि संसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना संसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न सहन संसदहरूलाई भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चश्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएमसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सम्मी पेश हुने कार्यक्रम छ। उहिलेको कार्यसूची यहाँ प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नु भएको थियो। त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रेरण गर्ने यदि गर्नु पर्यो चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेका छौँ कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सामान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन प्राप्त भएको।
0: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत संसदलाई निर्देशन दिनुभएको थियो। कालो चस्मा लगाउनु पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाइ थियो। संसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंह दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलू कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजु दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन बारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुसेनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुवाप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईडीबीले एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमुसेनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचालित प्रसारणको स्वरूपमै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। महासचिव फिलोमिना प्रागोसनले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारणको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरोवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुवाब नेपालका अध्यक्ष अर्जुन गिरीले अकुवाबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुवाबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उख उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलवार सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी मोरङ रौतहर महोत्तरी तनुषा सर्लाही सिराहा नवलपरासी बर्दिया कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कुइरालाले सीआईएमसँग बताउनुभयो।
2: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टीम बनाएर विभिन्न 3-4 टीम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष्माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि र त्यसको सहित लागत फरक हुन्छ यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
0: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुष्पको फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश तयी नहको सुवेदी र सुनिल कुमार पोखरेलको जलसले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दूध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा संचालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै 3 दल बीच 6 बुझे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबुढाउने सहमति भएको छ। प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस्तार क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दाबी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएमसँग बताउनुभयो।
3: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा सूचित गरेको छ।
0: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो गुण्डा गोपीलाई ताछी राख्न फर्मालडिहाइड मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो। वातावरण सम्बन्धी एक ब्लग प्रगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभर नै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो।
4: रेडियो पत्रकारिताको भविष्य कता?
5: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
4: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेसनल।

0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हो सुनाएको तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोक्न छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर र सीआईएन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
2: अब पत्रकार महासंघमा रेडियो कर्मी धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा, अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो, अहिले पनि छ। त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन, अब गाउँ गाउँमा रेडियो सुन्ने चलन, रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मीडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ, त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ, यसलाई चाहिँ सस्टेन गर्नुपर्छ, रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ।
3: यहाँले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ, रेडियोमा चाहिँ फेज आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन, यसले पनि मीडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेको छ, राम्रो काम गरिरहेको छ, केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि?
2: मलाई चाहिँ एकदमै धेरै चिन्ता, पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मीडियाको अनुगमन गर्छौं, इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौं, अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त, यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहन्छु। अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी संचार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासो
3: सूचना सरकारी
2: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो, किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो, त्यसलाई पनि प्रभाव पार्यो। त्यसकारण हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यो, हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ। अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो, भनेको रेडियो त भइ नै हाल्यो, अब त्यसलाई डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो, भिजुअलको रूपमा हो कि होइन, त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हाम्रो छलफल छ अगाडि।
3: यसमा अब नेपालमा 500 भन्दा बढी रेडियोहरू, जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू, त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन्, कुनै राम्रैसँग चलिरहेका छन्, कुनै डिपडिप छन् है, त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अपनाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही चाहिँ नीतिगत व्यवस्थामा पनि?
2: हजुर, एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठुलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
3: अहिले अब एआइबीडी जो चाहिँ सम्मेलन भयो, यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई?
2: अब एउटा त रेडियो त मरिसक्यो, रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि, यस सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुनै सम्मेलन भइराछ रेडियो कर्मीहरुको सम्मेलन भइराछ एउटा मासे चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइराछ र एउटा चाहिँ यो नेसनल भनम न एउटा इन्टरनेशनल कन्फ्रेन्स चाहिँ एउटा मासे दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन
3: अझै मरेको छैन
2: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न संचार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झक्झक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो
4: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि अनि भरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
0: पहिरोबारे दश भ्रम र वास्तविकता के हो पहिरोको रोकथामका लागि व्यक्तिले गर्नु पर्ने काम मौसम र मौसमी विपद बारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घरमा शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्टिल लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि
1: 1-0-0-4-4-7-7 रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
1: के ठूलो पानी परे मात्रै पहिरो जान्छ पहिरोको जोखिम कसरी चिन्ने पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान् नमस्कार म सन्तोष गन्धर्व कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ बर्खामा मात्रै पहिरो जान्छ भन्ने भ्रममा रहँदा कतिपय समयमा हिउँदमा पनि ठूलो जनजनको क्षति भएका छन् यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन् के पहिरो बर्खामा मात्रै जान्छ आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमसिना शर्मासँग कुराकानी गरेका छौं
6: समाजमा रहेको चलन विश्वास भनौँ न किसिमको छ मान्यता छ यो चाहिँ सही हो कि गलत हो त के हो त सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ मेरो पहिलो प्रश्न यो प्रश्नको जवाफ चाहिँ यहाँले छोटोमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने पहिलो प्रश्न पहिरो बर्खा याममा मात्रै जान्छ
4: गलत जुनसुक यो चाहिँ अघि पनि मैले पहिरोका प्रकार हुन्छन् सधैँ पानीले मात्रै यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइयो भन्ने चाहिँ मेरो भनाइ छ
6: प्रश्न नम्बर दुई पहिरो रोक्न रुख रोप्नु पर्छ
4: सही भन्छु होइन जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडेर राख्छ र बग्न दिँदैन त्यही भएर रुख रोप्नुपर्छ तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन
6: तेस्रो प्रश्न एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन
4: गलत जान सक्छ
6: फेरि पनि जान सक्छ पटक पटक जान सक्छ प्रश्न नम्बर चार पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ
4: सही भन्छु होइन तर सधैँ पर्खाल चाहिन्छ तर ढुङ्गा माटो मात्रै अपुग हुन सक्छ पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन सिमेन्टीको टेवा पर्खाल हुन्छ अथवा कंक्रिटको पर्खाल हुन सक्छ पर्खाल चाहिँ काम गर्छ
6: प्रश्न नम्बर पाँच राति पहिरोको जोखिम बढी हुन्छ
4: सही किनभने हामीले आकलन गर्न सक्दैनौँ आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ
6: प्रश्न नम्बर छ पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो
4: गलत यसका विभिन्न कारणहरू हुन सक्छन् तर दुईटै पाटो रहन्छ पानी कहिले कस्तो हुन्छ भने एक लाइनमा भन्नु अलिक अप्ठ्यारो मैले लाँदै भने कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि अनि भरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
6: प्रश्न नम्बर सात पहिरो गएको ठाउँमा तुरन्तै फर्किनु हुँदैन
4: सही किनभने त्यसका अरू पाताहरू पनि हुन सक्छन् त्यो अझै बग्न सक्छ होइन माथिबाट अरू रोग पनि आउन सक्छन् त्यो तुरन्तै चाहिँ फर्किनु हुँदैन केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ
6: प्रश्न नम्बर आठ घर बलियो भए पहिरोको जोखिम हुँदैन
4: गलत किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन पहिरोलाई माथिबाट पनि थिच्न सक्छ घर थिचेका उदाहरण कतिजना कति घर चिप्लेका उदाहरण पनि कति हजुर त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन
6: प्रश्न नम्बर नौ भिरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ
4: यो चाहिँ मलाई सही लाग्छ किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ तर अहिले यो उल्टो हुँदैन हामी तलतिर सर्दैछौँ र माथिल्लो घरहरूलाई चाहिँ छोडिरहेको चाहिँ देखिन्छ त्यो कारण के हो भने तल जति तल गयो त्यति चाहिँ पानीहरू खोलाले चाहिँ कटान गर्ने खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो त्यो त्यो जो बर्खा याममा चाहिँ सुरक्षित नै हुन्थ्यो त्यही भयो भने पनि मान्छेको जनको क्षति चाहिँ हुँदैन थियो भन्ने जनको क्षति हुँदैन थियो भनेर हो र माथि टुप्पाहरू पनि पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ
6: अन्तिम प्रश्न पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो
4: गलत यो हरेक नागरिकको हो
6: सबैलाई
4: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ
6: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छन्
4: जस्तो अघि पनि हामी धेरैचोटि यो कुरा भनिसकेका छौँ जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो वस्तुस्थिति भनौँ आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ विभागहरू कस्तो छ त होइन पानी पर्ने बेलामा मूल फुट्छन् मूल उम्रिन्छन् होइन दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो डिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन् जो ढल्केका रुखहरू हुन सक्छन् चिया दरारहरू देखिनु होइन त्यही कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पुरा गरिरहेका हुन्छौँ वरपर कस्तो छ आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने पानी कताबाट बगिरहेछ होइन त्यस्तो खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ
6: परम्परागत विधि छ नि जुन के तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म
4: एकदमै जस्तो अघि त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने त्यो भनेको हामीले गर्न सक्ने भने कि गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि
1: यो कुराकानीसँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
6: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउनै पर्ने भन्दै संसद सचिवालयमा पत्र पुगेको छ दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन रहेको छ विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास गरिएको छ पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूची सार्वजनिक भएको छ दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश छ र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोग भएको आरोप भएको छ अनुसन्धान शुरू गरिएको छ एसीसी प्रिमियर कप अघि नेपालको मलेसियामाथि शानदार जीत हासिल गरेको छ आसिफको 161 रन रहेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि भदौ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई
7: छायो हजुर सोनु एफएम को
1: तरंग संचय सोनु एफएम स्टूडियो टाइम
8: इट्स 8 पीएम रातको 8 बजे
9: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोनू दुर्गुंडा नगर पालिका 5 सोलुखुम्बू
1: का विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभ बाट एकसाथ प्रसारण हुन्छ। देशमा रोजगारीका अवसर सीमित हुनु, सिप अनुसारको काम नपाइनु र रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। अर्थात एकातिर काम खोज्ने जनशक्ति छ, अर्कोतिर कामका लागि आवश्यक जनशक्ति खोजिरहेको रोजगारदाता छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सिप मेला अभियानलाई अघि बढ़ाएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रमले धेरैलाई आकर्षित समेत गरेको छ। हजारौंले आवेदन दिनुले पनि सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। तर आवेदन दिने ठूलो संख्याको तुलनामा सीमित व्यक्तिले मात्रै तालिम पाउने अवस्था, केही तालिममा न्यून उपस्थिति, तालिमपछि रोजगारीमा जोड़िनेको वास्तविक संख्या र कार्यक्रमको प्रभावकारिता जस्ता प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्। आजको देश परदेशमा हामी सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग विस्तृतमा कुराकानी गर्दैछौ। के छ कालेबुङको कार्यव्यवस्था त के छ, यसैबाट शुरू गरौं।
10: हस् हस् धन्यवाद सर। सिप मेलाको कुरा गर्दाखेरि तेस्रो पटकमा हामीले जनकमा छौं। पहिलो सिप मेला र दोस्रो सिप मेला चाहिँ हामीले एकदमै फुटुङ तरिकाले शुरू गरियो। यो खास महानगरले शुरू गरेको एउटा नवीनतम मञ्च हो, जसले चाहिँ श्रमलाई चाहिँ रोजगारसँग जोड्नलाई एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्लेटफर्मको रूपमा चाहिँ शुरू गरेको कार्यक्रम हो। त्यसै चरणमा हामी प्लानिङमा छौँ, अब चाँडै नै यसलाई सञ्चालन गर्छ।
1: विभिन्न पालिकाले चाहिँ आफ्नै पालिका अन्तर्गत रहेर विभिन्न सिपका कुराहरू, तालिमका कुराहरू उहाँहरूले आयोजना गरिरहनु भएको छ, गर्दै आउनु भएको छ। र काठमाडौँ महानगरपालिकाले चाहिँ एउटा भइरहेका गतिविधि वडाहरूमा पनि भइरहेका छन्, पालिका स्तरमा पनि भइरहेको छ, तर फरक तरिकाले अलि बल्कमा अलि मासमा चाहिँ तालिम दिनु भनेर तपाईँले दुई वर्ष अगाडि पहिलेदेखि चाहिँ यो कार्यक्रम शुरू गर्नुभयो। के कन्सेप्ट थियो, कसरी शुरू भयो प्लानिङ, अथवा यो विचार चाहिँ कसरी आयो?
10: पहिलो त म अलिकति डाटामा जान चाहे होइन, जस्तो नेपालको सन्दर्भमा हेर्नु हो भने वार्षिक रूपमा चाहिँ हाम्रो 5,000,000 जनशक्तिहरू श्रम बजारमा प्रवेश गर्छ। त्यसमध्ये डेटालाई हेर्ने हो भने लगभग 2.5 लाखको हारिमा मात्रै तालिम दिन सक्ने क्षमता नेपालसँग छ, जसमा अब खर्चको कुरा गर्ने हो भने लगभग 20 अर्बभन्दा बढी खर्च भएको देखिन्छ। र सञ्चालकको हिसाबले कुरा गर्ने हो भने संघले, प्रदेशले र स्थानीय तह लगायत प्राइभेट संस्थाहरू, डेभलपमेन्ट पार्टनर्सहरू, विभिन्न यो निकायहरू अन्तर्गत चाहिँ तालिमहरू सञ्चालन भएको पाइन्छ। तर अब यसको चाहिँ दीर्घकालीन भनौँ न इम्प्याक्ट चाहिँ अझै पनि राम्रोसँग देखिएको छैन। अझ विशेष गरी हामी वैदेशिक रोजगारको सम्बन्धमा कुरा गर्ने हो भने दैनिक लगभग सिबिएसको डेटा अनुसारले कुरा गर्ने भने पनि र महाभारत रिपोर्टलाई हेर्दा पनि लगभग 1,000 जति चाहिँ दैनिक वैदेशिक रोजगारमा जान्छन् होइन, त्यसमध्ये हेर्ने हो भने 20% मात्रै स्किल मेन पावर चाहिँ वैदेशिक रोजगार गएको देखिन्छ। 80% चाहिँ अनस्किल मेन पावरहरू वैदेशिक रोजगार गएको देखिन्छ। भनेपछि यो ठूलो ग्याप एकातिर छ भने हाम्रो नेपालमा चाहिँ सञ्चालित तालिमहरूको जुन एकरूपता चाहिँ छैन। त्यसमा विभिन्न कारणहरू छन् होइन, यसमा चाहिँ अब एम हाम्रो टिबेट एम नै आएको छैन र अहिले अब एमबिकेएफको सिस्टम जुन नेपाल सरकारले लागू गर्न खोजेको छ त्यो पनि अहिले अब पाइपलाइन छ। अब यावत कुराहरूले गर्दा पनि हामीसँग चाहिँ कस्तो खाले जनशक्ति निर्माण गर्ने, कस्तो खाले तालिम सञ्चालन गर्ने भन्ने विषयमा विभिन्न तहमा अन्यल छ र विभिन्न तरिकाले आफ्नो तरिकाले तालिम सञ्चालन गरेको अवस्था छ। र यति हुँदा पनि हाम्रो सिप मेलामा चाहिँ हाम्रो कन्सेप्ट कसरी आयो भन्ने सन्दर्भमा चाहिँ यो त पहिलो कुरा चाहिँ सिप पोस्ट हो भन्ने कुरा चाहिँ पहिलो एउटा विकास गरौँ होइन भन्ने नै हो सबभन्दा पहिलो मिसलमा चाहिँ र त्यसपछि चाहिँ सिप पछि जसलाई रोजगारीसँग जोड्नको लागि चाहिँ हामीले रोजगारदातालाई एकै थलोमा चाहिँ राखेर तालिम सञ्चालन गर्यो भने कमसे कम डिमान्ड र सप्लाईको ग्यापलाई चाहिँ कम गर्न सकिन्छ र भोलि त्रिवन रूपमा चाहिँ रोजगारीमा लान सकिन्छ भन्ने पहिलो प्राथमिकता हिसाबमा हामीले तालिम सञ्चालन गरेको हो सिपमा सञ्चालन गरेको हो तर भिजन चाहिँ हाम्रो पहिलो नेतृत्वको भिजन अनुसार नै हामी कार्यक्रम अगाडि बढायो
11: देवनजी तपाईँले एउटा रोचक प्रसङ्ग उठाउनु भयो 5 लाख जनशक्ति श्रम बजारमा वार्षिक रूपमा आउनुहुन्छ र त्यसको ठ्याक्कै आधा चाहिँ नेपालका सबै निकायहरूले उहाँहरूलाई तालिम दिन सक्ने योग्यता छ भनेर बताउनु
10: क्षमता
11: हजुर मैले कतै कतै सुनेको थिएँ काठमाडौँमा मात्रै 40-45 लाखको जनशक्ति छ त्यो काठमाडौँको कुरा गर्दाखेरि काठमाडौँको मात्रै बेरोजगारको संख्या भन्दाखेरि काठमाडौँको मात्रै चाहिँ कति रहेछ
10: त्यस्तो एक्ज्याक्ट डाटा न हामीसँग छ न नेपाल सरकारले नै बनाएको छ भनेपछि यो डेटा हामीसँग एनालाइसिसन छैन अहिलेसम्म होइन हामीले आफूले अहिलेको सेकेन्ड इयरदेखि हाम्रो पोर्टलको विकास त गर्यौँ होइन त्यसमा चाहिँ अहिले हामीले चाहिँ कति डेटा जति आगो डेटा आगोको आधारमा चाहिँ हामीले डेटाहरू कलेक्सन गरेछौँ होइन रोजगारीको अवस्था र इन्डस्ट्रीको अवस्थाहरू चाहिँ हामीले अहिले सुरु गरेको छौँ तर नेसनल डेटा चाहिँ छैन अब हामीले हेर्ने भनेको सिरियस डेटा माइग्रेसन रिपोर्ट यस्तै अनुसारले गर्ने तर एक्ज्याक्ट डेटा चाहिँ छैन
11: यो सजिलो तरिकाले बुझ्दाखेरि काठमाडौँ महानगरपालिकाभित्रकै व्यक्तिहरूलाई अलिकति बढी प्राथमिकता दिइन्छ र त्यसको अवस्थालाई अलिकति अध्ययन गरेर त्यसो अनुसारका आवश्यकता अनुसारका तालिमहरू कक्षाहरू चाहिँ हामी सञ्चालन गर्छौँ त्यो कुराकानी गर्दाखेरि जस्तै यो जनशक्ति चाहिँ श्रम बजारमा त्यहाँ भएका रोजगारदाताहरूले कस्तो खोजिरहेछन् त र रोजगारी खोज्ने व्यक्तिहरूले चाहिँ कस्तो रोजगारी खोजिरहेछन् त्यसको तालमेल चाहिँ कसरी मिलाउँछौँ हामीले
10: हो मुख्यतः त हाम्रो डिमान्ड सप्लाई नै भन्छौँ होइन हाम्रो अब तालिम प्राप्त जनशक्ति सप्लाईको रूपमा जान्छ भने मार्केटले जे खोजेछ त्यो डिमान्ड भयो अनि त्यो डिमान्ड र सप्लाईको ग्यापलाई फुलफिल गर्नलाई हामीले तालिम दक्ष जनशक्ति निर्माण गर्नको लागि चाहिँ स्किल डेभलपमेन्ट गर्ने हो र यो सन्दर्भमा चाहिँ अब हामीले अहिले काठमाडौँ महानगरपालिकाले सुरु गरेको विशेष गरी सिप मेलाको कुरा गर्ने हो भने पहिलो सिप मेलामा हामीले पहिला सप्लाई बेच्नु भयो किनभने यहाँको जनशक्तिलाई कस्तो खाले चाहिँ तालिमहरू आवश्यक छ अथवा उहाँको इन्ट्रेस्ट के छ भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई पहिला आह्वान गर्यौँ र त्यसको बिचमा चाहिँ तालिमको विषयहरू चाहिँ निर्माण गर्यौँ होइन विषयहरू चाहिँ हामीले सफल गर्यौँ र उहाँलाई उहाँलाई जे इन्ट्रेस्ट छ त्यसको विषयमा चाहिँ हामीले तालिम सञ्चालन गरेको अवस्था थियो त्यो भनेको एकदम एक्ज्याक्टली सप्लाई डिमान्डमा गयो र सप्लाई डिमान्ड जाँदाखेरि चाहिँ अब त्यो ग्यापलाई फुलफिल गर्नु अझै सकस भयो भनौँ न अब त्यसपछि तालिम सञ्चालन गएपछि कहाँ छ रोजगारदाता कता हुनुहुन्छ डिमान्ड कस्तो छ भन्ने हिसाबमा जाँदाखेरि चाहिँ त्यो ग्याप क्रिएट गर्यो त्यसलाई चाहिँ हामीले त्यो पहिलो वर्षको हाम्रो जुन कमजोरी छ त्यसलाई चाहिँ हामीले सस्याएर सेकेन्डमा चाहिँ हामीले सेकेन्डमा चाहिँ हामीले डिमान्ड बेच्न गयौँ डिमान्ड ड्रिभनमा गयौँ जसमा पहिला हामी व्यक्तिको इच्छा होइन कि रोजगारदाताको इच्छा के छ त उहाँले कस्तो जनशक्ति चाहिन्छ त भन्ने विषय मुख्य विषयवस्तु राखेर हामीले पहिला इन्डस्ट्री सर्च गऱ्यौँ अनि इन्डस्ट्रीद्वारा चाहिँ कस्तो खाले तालिम दिएर तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई होइन अब त्यो इन्डस्ट्री बेसमा अटोमोबाइल होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस् त्यहाँ गएर हामीले चाहिँ डेटा कलेक्ट गर्यौँ र त्यसको बेसिसमा बल्ल हामीले ट्रेड डिफाइन गर्यौँ अकुपेसन डिफाइन गर्यौँ र अनि बल्ल हामीले के अरे उसलाई पश्चातीहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ हामीले बल्ल अप्लाई गर्नलाई यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसपछि चाहिँ सेकेन्ड सिपमेलाई चाहिँ सञ्चालन गरेको
11: के खोजेको हो त बजारले पहिला आवश्यकता गरेपछि त्यसको फुलफिलमेन्टलाई तपाईँहरू अलिकति प्रायोरिटाइज गरेर सञ्चालन गर्नु एउटा रोचक प्रसङ्गले गर्नु जस्तै मैले डिकेहरूसँग कुराकानी गर्दाखेरि के भन्नुहुन्छ भन्दाखेरि अवसर त व्यापक छ नेपालमा अवसर व्यापक छ होइन तर हामीलाई चाहिँ यसको

0: एजुकेशनमा हेर्नु भने पनि त्यो ज्ञान देखिन्छ. जस्तो यतावत तालिम सञ्चालन भइरहेको छ, युनिभर्सिटी स्किल डेभलपमेन्टका कामहरू भइरहेको छन् होइन, तर उनीहरूले त्यो चाहिँ दक्ष जनसुकै पाइरहेको अवस्था छैन होइन. त्यो भनेको मिसम्याच भयो. त्यो रिजन के हो भन्दाखेरि चाहिँ हामीले जुन जसरी हामीले स्किल डेभलपमेन्ट हामी निर्माण गर्छौँ होइन, दक्ष जनसुक निर्माण गरेर जाँदाखेरि इन्डस्ट्रीको निडलाई फुलफिल नगरिकन आफ्नो तरिकाले सञ्चालन गर्छौँ क्या तालिमहरू. उहाँलाई के चाहिन्छ त्यो बेसमा त तालिम सञ्चालन गर्नुपर्ने हुनु पनि त त्यो यो रिजन के भन्दाखेरि हाम्रो इन्डस्ट्रीको इन्भर्मेन्ट एकदमै छैन भने न्यून छ. र हामीले तालिम सञ्चालन गर्दाखेरि तालिमको प्री ड्युरिङ र पोस्ट ट्रेनिङ हुन्छ तिनटै अवधिमा, तालिम सुरुभन्दा अगाडि र तालिम पश्चातको जुन त्यो पिरियड हुन्छ त्यसलाई चाहिँ रोजगार रोजगारदाताको प्रत्यक्ष कोअर्डिनेसनमा चाहिँ संयन्त्रमा पनि हामीले तालिम सञ्चालन के अरे करिकुलम निर्माण पनि गर्नुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ. त्यो अगाडि एक्ज्याक्ट बल्ल म्याच हुन्छ नि त. अहिले मिसम्याचको अवस्था हो त्यो. त्यो टेक्निकल एजुकेसन छ, फर्मल एजुकेसन पनि छ.
1: काठमाडौँमा जागिर पाउन खोज्न चाहिँ कति गाह्रो छ, त्यो खोज्नेहरू चाहिँ कति रहेछ, त्यो अघिल्ला दुई वर्षको त्यो हाम्रो सर्वेले चाहिँ के देखायो?
0: हेर्दाखेरि अब तालिम त हामीले सिक्नु लगाएको अरू पनि डेभलप तालिमहरू काठमाडौँ महानगरपालिकाबाट सुरु भएकै छ होइन. हेर्दाखेरि चाहिँ इन्डस्ट्रीलाई चाहिने जनशक्तिहरू अझै फुलफिल गर्न बाँकी नै छ. जस्तो हामीले इन्डस्ट्रीलाई नै अगाडि राखेर मेन एक्टरको रूपमा राखेर नै हामी तालिम सञ्चालन गर्छौँ. तर यसमा चाहिँ अब न्यू टेक्नोलोजी आएको छ. जस्तो पहिला तालिम सञ्चालन गर्दाखेरि जस्तो किसिमको तालिमहरू सञ्चालन भएको छ त्यसलाई चाहिँ अहिलेको टेक्नोलोजीसँग एडप्टेसन हुने गरेर नयाँ तालिमहरू सिर्जना गऱ्यो भने पक्कै पनि उनीहरू सेल हुन सक्छन्. होइन भने तालिम मात्रै हिसाबले स्कार्टअप बेच्न हामी तालिम सञ्चालन गऱ्यौँ भने त्यसले रोजगारदाताको चाहिँ डिमान्डलाई चाहिँ फुलफिल गर्न सक्दैन. र अहिलेको काठमाडौँ देशमा चाहिँ हामीले कोसिस गरिरहेका छौँ सिक्नलाई पनि. अहिले हामीले नयाँ तरिकाले इनोभेटिभ थर्ड सिक्नलाईको बारेमा त पछि कुरा गरौँ गरौँला, तर त्यसलाई चाहिँ सेकेन्डमा भएका कमी कमजोरीलाई पनि अहिले हामीलाई इम्प्लिमेन्ट गरेर नयाँ तरिकाले हामी जान चाहिरहेका छौँ. जसले गर्दाखेरि त्यो भनौँ रोजगारदातासँग चाहिँ रोजगारदातालाई चाहिने जनशक्तिहरूको लागि चाहिँ हामीले दक्ष जनशक्ति निर्माण गर्न सकौँ.
1: निरञ्जी, मलाई अलिकति उत्सुकता लाग्यो. अब तेस्रो आउँदैछ भन्ने कुरा हामीले अघि कुराकानी पनि गरिसकेका छौँ. के फरक छ अघिल्ला दुईवटा संस्करणको तुलनामा तेस्रो सिक्नेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ, अलिकति बताइदिनुहोस् न.
0: हजुर, हामी नयाँ प्रयास गरेका छौँ. पक्कै पनि सिक्नेला काठमाडौँ महानगरपालिका सञ्चालन गर्दा पक्कै पनि एउटा इनोभेटिभ न्यू टास्क थियो त्यो होइन. र जुन तरिकाको एउटा भनौँ न देशभरिमा चर्चा भयो र अरू पालिकाहरूले पनि यसलाई होइन एउटा लिँदै उहाँले पनि तालिम सञ्चालन गर्नुभएको छ भने पक्कै पनि यसले राम्रो इन्स्टिट्युट दिएको छ टिभी सेक्टरमा. र पहिलो सिक्नेलामा हाम्रो लागि पनि एउटा पाइलटिङ थियो र त्यसमा चाहिँ विशुद्ध सप्लाई ड्रिभनमा हुन त त्यहाँ इन्डस्ट्री इन्डिकेटमेन्ट पनि थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिक्नेमा चाहिँ डिमान्ड ड्रिभनबाट गयो. जसले चाहिँ हामीले प्रत्यक्ष रोजगार इन्डस्ट्रीलाई रोजगारदातालाई नै हामीले मेन एक्टरको रूपमा राखेर अगाडि बढायौँ. भने अब यसले गर्दा पनि सायद धेरै कुराहरू छन्. जस्तो नेपालमा हामीले जुन तालिमहरू सञ्चालन गर्दाखेरि एउटा जुन सिटिभिटी जुन हाम्रो मेन बडी छ टिबेटको नेपालको लागि त्यहाँहरूको उहाँहरूलाई हेर्दाखेरि त्यो हेर्दाखेरि पनि हाम्रो करिकुलममा जुन 390 घण्टा हुनुपर्ने लेभल 2 196 हुनुपर्ने भने लगायती जुन एउटा रेस्ट्रिक्सन छ बााउन्ड्री छ त्यो बााउन्ड्रीलाई त्योभन्दा बियोन्ड गएर हामीले चाहिँ अहिले नयाँ कन्सेप्ट हुन्छ सिक्किममा थर्डमा चाहिँ भोलि भने स्पेसिफिक तालिम लिन्छ र डाइरेक्ट प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ. त्यो चाहिँ माइक्रो क्रेडेन्सियल को कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ. त्यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल एउटा चाहिँ गार्मेन्ट इन्डस्ट्री छ होइन, गार्मेन्ट एउटा ट्रेनिङ छ. गार्मेन्ट ट्रेनिङ सिक्किमलाई करिकुलमले के भन्छ भने 390 घण्टा पुरा भएपछि मात्र लेभलको तालिम दिन सक्छ भन्ने छ. अब हामी कसरी माइक्रो क्रेडेन्सियल कसरी जान्छ भन्दाखेरि त्यहाँ हामी विभिन्न मोडल हुन्छ नि त होइन, 10 वटा 20 वटा मोडल हुन्छ. सबै मतलब सर्ट प्यान्ट अथवा सिओ सबै कुरा एकैचोटि त्यो करिकुलममा हुन्छ. तर त्यसलाई फरक तरिकाले जाँदाखेरि के गर्ने भन्दाखेरि माइक्रो क्रेडेन्सियल जाँदाखेरि चाहिँ एउटा स्पेसिफिक टास्क लिन्छ एउटा हुन्छ त्यो टास्क चाहिँ पुरा गरेपछि त्यो चाहिँ त्यसको लागि पर्फेक्ट भयो. फर इक्जाम्पल गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो एउटा भनौँ न सिलाउने मात्रै भनौँ न यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाग्नुहुन्छ, कोही चाहिँ अब होइन लेबलिङ मात्रै गर्ने होला, ती कुरा हुन्छ नि. त्यो एउटा स्पेसिफिक उसले मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो कि.

0: त्यसैलाई भनेर जानु परेन कि सम्पूर्ण सिक्नु परेन किनकि तँ त भोलि अहिले इन्डस्ट्रीमा जाँदा पनि म ठुलो इन्डस्ट्रीमा गएँ गार्मेन्टमा उनीहरूले एउटा स्टेसन तालिम मात्रै उनीहरूले मात्रै काम गरेका छन् कि जस्तो अब एउटा बाहिरसँग मात्रै काम गरेको बिहान दिँदैछ होइन त्यो एउटा जनशक्तिले अर्कोले चाहिँ अब उनीहरूले काम मात्रै हाल्छ हाम्रो काम गर्छ बाहिर पनि त्यो छ होइन अब यो हाम्रो म्याच गर्ने भनेको जस्तो अस्ट्रेलियाको जुन हाम्रो टिकट सिस्टम छ त्यो अनुसार नेपाललाई म्याच गर्छ कि त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ बच्चा जनसँग हायर गर्ने इन स्पेसिफिक स्किल्स अनि त्यो चाहिँ हामीले के गर्यो भने अब त्यो कन्सेप्ट चाहिँ अहिले युएसमा लागू गर्छौँ कि हामी एक महिना पिरियडमा चाहिँ हाम्रो अब दुईवटा मोडलमा दुईवटा मात्रै तालिम सिक्ने हो कि तिनवटा मात्रै स्किलमा जाने हो कि जुन स्किलमा जान्छौँ सर्टेन मेरो कुनै एक घन्टा पनि होला कुनै चाहिँ पाँच घन्टाको होला कुनै चाहिँ चार हप्ताकै होला त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या भोलि मार्केटमा जाँदा त्यो दिखोस् भनेपछि हरेक एङ्गलबाट हेर्दा पनि हिज अ पर्फेक्ट अब यु अर्स ए विल बी पर्फेक्ट भन्ने हिसाबले चाहिँ हामीले तपाईँसँग अनुसार माइक्रो क्रेडेन्सियलमा गएको छौँ अब अहिले हामी जाँदैछौँ भनौँ न सेकेन्डमा चाहिँ 100 आवर्सको हामीले कोर्स गरेको थियौँ त्यसमा चाहिँ मरिनो बेसमा जाँदाखेरि चाहिँ कति कुराहरू अब बाहिर हुन त प्रश्नहरू धेरै छन् किनभने यसमा यो नयाँ आयाम पनि हो र भोलिसँग पनि मार्केटमा जाँदाखेरि अहिले त मार्केट अनुसार चाहिँ गएको छैन जुन करिकुलम अनुसार गएको छैन भन्ने थियो तर यसलाई चाहिँ समयलाई चाहिँ स्किलसँग बाउन्ड नगरिकन जति चाहिन्छ उनीहरूलाई जुन स्किप सिक्ने हो त्यो स्पेसिफिक सिपको लागि टाइमलाई त्यति नै मास्टर पिरियडको टाइममा पनि तालिम सञ्चालन गर्न सकिन्छ र दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ भन्ने कुरा यो कन्सेप्ट अनुसार चाहिँ हामीले अहिलेको सिपमा थ्रीलाई चाहिँ लिएका छौँ धेरैले भन्नुहुन्छ कि 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन अब त्यो महिनाको हुन्छ कुनै त 3 महिना 4 महिनाको हुन्छ तर महानगरले एक हप्ता तालिम दिन्छ होइन अनि एक महिना तालिम दिन्छ घन्टाको हिसाबले दिन्छ अब त्यसमा कोर्स पनि पुरा हुँदैन भन्ने तपाईँले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै प्रश्न हुन्छ अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ
1: जिफ्टले त्यही भएर नै यो कुराहरू आएको कस्तो भन्दाखेरि फर इक्जाम्पल अब कफीकै उदाहरण दिँदा पनि जस्तो तिनवटा स्किलमा तिनवटा कुरा हुन्छ एउटा चाहिँ स्किलिङ रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि अब माइक्रो क्रिएसन के गर्छ भन्दाखेरि चाहिँ एउटा स्किल तालिम चाहिँ 100% दिन्छ ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ त्यसको लागि हो नि त हामीले खास मान्छे निर्माण गर्ने जनशक्ति निर्माण गर्ने त्यसको लागि चाहिँ 390 घन्टै हुनुपर्ने होइन 400 घन्टै हुनुपर्ने भन्ने कुरा चाहिँ त्यो लागु हुँदैन कि त्यो अब उसले मात्र बटन मात्रै सिन्छ बटन मात्रै बनाउनुहोस् त उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्ट सिल्नु पर्यो होइन त्यो कुरा पनि ठुलो इन्डस्ट्रीमा देखिन्छ होइन सानसानोमा चाहिँ जस्तो अब के अरे बारिस्ता लिनेले बाटोमा पनि सिकोस् होइन भोलि अब खाना पकाउनु सिकोस् भन्ने चाहिँ एउटालाई चाहिँ एउटा के अरे रेस्टुरेन्टलाई चाहिँ भयो तर हामी चाहिँ त्यसलाई स्लाइसिङ गरेर जानुपर्छ कि जस्तो अलिअलि सिकेर जाँदाखेरि त्यो कहिले पठाउन जाँदैन तर सडन पेनमा हुने स्किलहरू त्यो 100% सिक्छ त्यसको लागि एक दिन लाग्ने हो कि एक महिना लाग्ने त्यो सिक्छ तर स्पेसिफिक स्किल चाहिँ त्यसमा पर्फेक्ट भएर भोलि मार्केटमा जान्छ त्यसै सेलेबल हुन्छ जहाँ पनि सेलेबल हुन सक्ने भयो के अनुसार लान्छ
2: भनेपछि एउटा निश्चित विषयमा ऊ दक्ष होस् भन्ने चाहिँ महानगरपालिकाको अभियान हो र त्यसै अनुसार तपाईँहरूले तालिम अब त्यो सकारात्मक नै हो भन्न बुझ्नुपर्छ किनकि अब समय पनि खान्छ होइन अब ठुलो फिल्ममा गर्नुपर्छ हरेक वर्ष हामी गर्दै आएका छौँ र त्यस अनुसार कतिको दक्षता बढाउन सकिन्छ जति सक्छ त्यसमै ऊ दक्ष होस् भन्ने चाहिँ हाम्रो
1: त्यो पनि हो तर त्यसमा जोड्दाखेरि मैले जोड्न चाहेँ त्यसमा जोड्दाखेरि जस्तो हुन्छ नि मानव अब 390 घन्टामै अब नेपाल सरकारले अथवा चाहिँ सिटीहरूले लागू गरेको छ लेभल अन्त हामीले दिँदैन काठमाडौँ मानवहरूले दिँदैन लेभल अनुसार पुग्दाखेरि उसले सर्टेन तालिम सिक्छ ओके आज चाहिँ 10 वटा मोडलमा थियो 390 घन्टा उसले 100 घन्टाको तालिम सिक्यो अब रह्यो बाँकी कतिर भयो भने 290 घन्टा रह्यो 290 घन्टा फेरि उसले अफिसिङ सिक्छ अनि अब हामी चाहिँ अहिले के गरेको छ भने सर्टेन तालिममा 100% चाहिँ स्किलफुल होस् र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्क एउटा बनाऊ जसले गर्दा उसको स्किल्सहरू चाहिँ जोडिन्छ होस् जस्तो आज चाहिँ मैले 12 सिकेर भयो भने 12 लगभग एउटा चाहिँ क्याबिसनमा मात्रै बनाउन सिक्यो भने भोलि माटो बनाउन सिकाउला अथवा चाहिँ के अरे अमेरिकामा बनाउन सिकाउला नानो फर इक्जाम्पल होइन तिनवटा छ तर उसले चाहिँ 1 घन्टामा चाहिँ म अब क्याबिसनमा मात्रै सिक्छु अब मसँग 3 घन्टा छैन भने 1 घन्टा चाहिँ अहिले उसले सिक्यो ओके त्यो माटो बनाउनु पठाउनु सर्टिफाई पायो सर्टिफाई भयो र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्कमा इन्क्लुड भयो यदि यो सिक्किम पिएससी राखेको छ अब दुईवटा स्किल सिकेपछि मात्रै 3 स्किल सिकेपछि मात्रै ऊ स्किल त दिनु पाउँछ भने अब फेरि के गर्छ सर्टेन टाइमपछि उसलाई चाहिँ त्यो स्किल सिकिँदाखेरि चाहिँ ओके भोलि अब अमेरिकामा सिकेला अब पर्सि फेरि अर्को तालिम मिला नि अब त्यो 390 आर पुऱ्याएर पनि हामीले त्यसलाई अन्तिममा चाहिँ स्क्रिप्टेस गरेर सर्टिफाई गर्न सक्छौँ. यो किसिमले गयो भने अब अहिले जति सिक्यो त सेलेबस भइहाल्यो, भोलि नयाँ सिक्यो भने फेरि सिक्छ त, फेरि सिक्छ. तर यसले चाहिँ अब दुईवटा तालिम सिक्यो, यसले तिनवटा सिक्यो भने यो क्रेडिट बिहेको कन्सेप्ट चाहिँ आउनु जरुरी छ. अहिलेसम्म त्यो कन्सेप्ट छैन र काठमाडौँ महानगरपालिकाले इनिसिएट गरेको छ. यदि यो भएर यो नेसनल लेभलमा चाहिँ एक्सेप्टेबल भयो भने चाहिँ यसरी चाहिँ हामीले टाइम बााउन्डेज भएर होइन अब सर्ट पिरियडमा अब 3 महिनाको भन्दा पनि 20 वटा सिक्नु पर्छ नि, 20 वटा सिकेर स्कुलिङ दिउँ अनि पास गरौँ. त्यो भने चाहिँ सर्टिफाई त गरौँ तर त्यसले चाहिँ मार्केटको डिमान्ड पुरा गर्न सक्दैन.
2: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू गर्दैछौँ, कस्ता खालका सिपहरू सिकाउँदैछौँ,
1: यसमा चाहिँ अलिकति नयाँ तरिकाले इनोभेटिभ तरिकाले नै हामीले सोचेको अहिले नेटवर्क ग्रेनेसो कन्सेप्टमा आएको छौँ हामी होइन. त्यो पक्कै पनि लागू हुन्छ अहिलेको थर्ड सिमिलामा. र त्यस लगायत अहिले चाहिँ हामी विशेष गरी काठमाडौँमा बासीहरूलाई बढी फोकस गरेर सञ्चालन गरेको हुनाले नयाँ कस्ताहरू पनि उसले के खोज्छ भन्दाखेरि चाहिँ त्यो विषयमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ. अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै फ्लरिस छ, एकदमै डिमान्डमा छ. त्यसलाई मुख्यतया त्यो हुन्छ र अरू जुन ट्रेडिसनल वेबाट हुने तालिमहरूलाई पनि हामी माइक्रो ग्रेनेसिङ अन्तर्गत चाहिँ सेलेबल हुने हिसाबले स्पेसिफिक स्किल सिकाउने र भोलि मार्केटमा चाहिँ सेल हुने हिसाबले चाहिँ तालिम सञ्चालन गर्ने यो नयाँ कन्सेप्ट अनुसार चाहिँ हामी अगाडि बढेको छ.
2: ठ्याक्कै कति क्षेत्र भन्न चाहिँ निर्धारण भइसकेको छ कि त्यो सल्लाह हुन्छ?
1: अहिले चाहिँ हाम्रो विगतमा हेर्दाखेरि चाहिँ 10 वटा सेक्टरमा चाहिँ लगभग 37 वटा तालिम दिएको थियौँ. अहिले चाहिँ हाम्रो 9 वटा सेक्टरमा चाहिँ 36 वटा विशेषण कन्फर्म भएको छ.
2: नयाँ थपिएको छ अघिल्लोको तुलनामा. जस्तै अब अघिल्लोचोटि चाहिँ यो डगर्ने सिगर्नेहरूको हेर्दाखेरि अलिकति उपस्थिति कमै थियो, यतापट्टि यो भनौँ यो पूजा पाठकोमा अलिकति बढी नै थियो. आइटीमा त सधैँभरि नै भइरहेको हुन्छ, न्युट्रिसन महिलाहरूको क्षेत्रहरूमा पनि राम्रै थियो. ती थपबाट भएका छन् कि
1: छ? थपबाट भएको छ. पहिलाको उहरू तालिमहरू त्यसलाई हाम्रो विषयहरू घटेका छन् र नयाँ विषयहरू थपिएका छन् र हजुरले राम्रो प्रसङ्ग गर्नुभयो. जस्तो डगर्ने कुरा हेर्नुभयो, डगर्ने चाहिँ अब मान्छे किन आउनु त होइन,
2: फेरि स्कोप चाहिँ छ है, त्यस
1: हाई स्कोप छ, इन्डस्ट्री खोजिरहेको छ त होइन. अब जहाँ पनि गयो भने चाहिँ तालिम सिक्नु चाहिँ रोजेर लाग्यो त त्यो त ढोका खुला छ त, 100% इम्प्लोइमेन्ट छ. तर किन आएन त पछि त्यो के अरे जुन हुन्छ नि पार्टिसिपेन्टको चाहिँ इन्ट्रेस्टले पनि रोजेहरूले जुन तालिमलाई चाहिँ असर गर्दो रहेछ कि. अब इन्ट्रेस्ट यता आइटीतिर अथवा अरू कुनै विषयमा छ भने दिनमा पाल्छ. ज्ञात एउटा हुनुको एउटा मुख्य कुरा छ र यो पनि एउटा चाहिँ हो.
2: त्यही त त्यो अघिल्लोचोटिको कुराहरू गरौँ न, दुईवटा संस्करण हामीले पुरा गरिसक्यौँ होइन. त्यो संस्करण पुरा भइसकेपछि कति व्यक्तिहरू चाहिँ रोजगारीसँग जोडिनुभयो त्यो पनि अलिकति कौतुहलका मान्छेहरू, किनकि हामीले 2081 जनाले 82 जनाले 2082 जनाले रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो. ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको.
1: हो होइन, त्यो त पक्कै पनि त्यो हुन्छ नि किनभने तालिम दिन नै रोजगारी लागि हो. तर हामीले हेर्दाखेरि चाहिँ अहिलेसम्मको डेटा हेर्दाखेरि हाम्रो 50% हाराले मात्रै रोजगारी सिर्जना भएको अवस्था छ र यसमा चाहिँ अब हामी पुरा सोच्छौँ किनभने हाम्रो डेटा पनि हामीसँग अहिले कलेक्सन भएको छ, डेटाहरू कलेक्सन गर्दैछ भनौँ न. हाम्रो एउटा चाहिँ पोर्टल बनेको छ जसमा चाहिँ रोजगारी र सेल्फ इम्प्लोइमेन्ट र सेल्फ इम्प्लोइ गरेर चाहिँ 50% हारादीमा छ. तर त्यो बढाउने क्रम छ. अब यसमा चाहिँ हामीले तालिम दिए पश्चात रोजगारीमा कुन डाइरेक्ट रोजगारीमा जानु भएको छ भने कुन चाहिँ अन्डर जब ट्रेनिङलाई नजानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन्डर जब ट्रेनिङपछि रोजगारीमा जानुहुन्छ. त्यसरी दुईवटा तिनवटा तरिकाले हामीले चाहिँ बजारमा पठाइरहेको अवस्था छ. ओजोटिको कुरा गर्दाखेरि चाहिँ हामीले एउटा जुन पार्टनर अर्गनाइजेसनलाई हामीले सहयोग लिएर चाहिँ मिनिमम अन्डर जब ट्रेनिङमा चाहिँ यो नेपाल सरकारको मिनिमम पारिश्रमिकको हिसाबले 18,000 3,300 होइन 18,000 पहिले नै हाम्रो एनुअल भएको हुनाले 18,000 रुपियाँ चाहिँ 9,000 चाहिँ हाम्रो मानव अन्तर्गत त्यो संस्थाले बिहार गर्ने दिने र 9,000 चाहिँ इन्डस्ट्रीले दिने हिसाबले 18,000 मिनिमम चाहिँ पारिश्रमिकले पाओस् एज अ अन्डर जब ट्रेनिङ भन्ने हिसाबले पनि त्यो एउटा उयोबाट पनि हामी गएको छौँ. जसले गर्दाखेरि 6 महिना तालिम दिन्छन्, मिनिमम 18,000 पाउँछन् र 6 महिना चाहिँ रोजगारीमा चाहिँ जान्छन् त्यो छ. अनि कोही चाहिँ प्रत्यक्ष रोजगारीमा अथवा स्वरोजगारमा जोडिनु भएको छ.
2: त्यो तालिमको फर्म जुन भरिन्छ नि त्यो पनि व्यापकले अलिक धेरै सङ्ख्याले भरिँदो रहेछ नि. त्यो झन्डै झन्डै दोस्रो माथि 50,000 भन्दा पनि माथि नै गइसकेको थियो कि कतिले बढ्नुभयो 60 त्यस्तै
0: अनि यस्तो छ अब फर्स्टमा एकदमै हाम्रो इनिसियल फर्स्ट स्टेटमेन्टमा 2081 कुरा गर्दाखेरि चाहिँ 68,866 थियो त्यो त हजुर पनि हाल्छ त्यहीजना फर्म भर्नुभएको थियो अब हाम्रो क्यापेसिटी भनेको लगभग 2575 भन्दा माथि छैन होइन धेरै गन्तीमा जाँदा तर 2575 भन्दा माथि हाम्रो क्यापेसिटी हुँदैन यसै उसमा सिर्मिलामा तर हामी त्यही जम्मा फर्म भर्दाखेरि अनि पछि डुप्लिकेसन पनि आयो किनभने हामीसँग प्रोपर अनलाइन डेटाबेस थिएन त्यो हिसाबले गर्दा कति फर्म पनि भर्नु कति चाहिँ डबल फर्म भयो त्रिपल फर्म भयो त्यो हिसाबले चाहिँ धेरै मिसम्याच भएको थियो र त्यसलाई चाहिँ त्यो मिसम्याचमा कम गरेर हामीले पोर्टल निर्माण गऱ्यौँ होइन सेकेन्ड सिटलाई चाहिँ 20,000 हाराकीमा चाहिँ अनलाइन आवेदन परेको छ अनलाइनबाट चाहिँ हेर्दाखेरि अहिले पनि उहाँहरू हुनुहुन्छ अब हाम्रो सेकेन्ड सिटलमा जम्मा 2500 हारामा दिउँ तालिम होइन अब त्यो मार्क्स छ हामीसँग त्यो मार्क्स हामीसँग छ अहिले सिक्नुमा थर्डमा उहाँहरूलाई प्राथमिकता दिउँ विशेष काठमाडौँ महानगरवासीलाई प्राथमिकता राखेर हामी तालिम सञ्चालन गर्छौँ र त्यसबाहेकको चाहिँ कोही जानुहुन्छ कोही नयाँ हुनुहुन्छ नि त अनि त्यो अनुसार हामीले सूचना खोलिसकेको होइन सूचना खोल्छौँ र उहाँहरूलाई पनि राख्छौँ र नयाँ फर्मबाट पनि हामी आवेदनहरू चाहिँ कलेक्ट गर्छौँ
2: भनेपछि सिपको खोजी गर्नेहरू त व्यापक हुनुहुँदो रहेछ महानगरभित्र कसरी मिलाउने त हामीले 2500-3000 तालिम दिन्छौँ रोजगारीसँग जोड्छौँ होइन अब के भन्ने सफल भन्ने असफल भन्ने के भन्ने
0: यो एउटा हाम्रो प्रयास हो किनभने एउटा नयाँ इनिसिएटिभ गरेको छ अब अहिलेको हजुरले अब नेपालको सन्दर्भमा तालिमको क्षेत्रलाई हजुरले एकदमै निहालेर हेर्नुभयो भने हजुरले हुनुहुन्छ विभिन्न जुन पार्टनर्सहरू नेपाल सरकारले सञ्चालन गरेको तालिमहरू हजुरले हेर्नुभयो भने त्यहाँ चाहिँ ड्रप आउट रेट हाई छ इभन तालिम पश्चात चाहिँ अन्डर जब ट्रेनिङ जोडिएका कुराहरू भोलि तालिम पश्चात चाहिँ इम्प्लोइमेन्ट गएका कुराहरू र मेसिनमा जुन तालिमहरू देखिन्छ नि त्यसको एकरूपताका कुराहरू हरेक कुराहरू हेर्दाखेरि धेरै मिसम्याच देखिन्छ होइन र त्यसलाई चाहिँ हामीले एउटा सिस्टमेटिक तरिकाले जाउँ भन्ने हिसाबले एउटा कुरा छ हाई एक्सेसको रूपमा गयौँ होइन अब 20,000-25,000 तालिम लिएर इन्ट्रेस्ट छ तर 2500 हाराहरूमा मात्रै हामीले हाम्रो क्यापेसिटी छ भन्दाखेरि यो एउटा नमुना बनाओस् र प्रत्येक पालिका काठमाडौँ मात्रै होइन प्रत्येक ठाउँमा पालिकामा यसको लागू होस् जसले गर्दाखेरि हाई लेभलमा चाहिँ तालिमहरू सिक्ने जनशक्तिहरूलाई चाहिँ तालिम प्राप्त गरून् भन्ने हो अब यसमा सिमिला कुरा गर्दाखेरि चाहिँ सिमिला बाहेक हामीले अन्त पनि तालिम अरू पनि तालिम सङ्ग्रह रेगुलर होइन यो चाहिँ अलिक क्युरिफिकेट भएर सबै छानमा जाओस् भन्ने हिसाबले पनि हो यो कस्तो छ भने हाई एक्सेस भयो होइन हामी एट्र्याक्सन पनि भयो क्या यसमा अनि राम्रो पर्छ के छ भन्दाखेरि हामीले रोजगारदाताले सँगै तालिम पनि उहाँहरूले दिउँ रोजगार पनि सिर्जना गरौँ आफूले चाहिने जनशक्ति आफू सिर्जना गरौँ भन्ने हिसाबले पनि उहाँहरूले तालिम नै उहाँहरूलाई के अरे सङ्ग्रहमा लगाएर हामीले तालिम सञ्चालन गरेको धेरै कम त छ यो संख्याको हिसाबले धेरै कम छ नेपालको सन्दर्भमा अघि भने 50% मात्रै हाम्रो सिमिलर चर्चा जुन तरिका चाहिँ वार्षिक रूपमा चाहिँ जनशक्तिहरू युनिसेस रूप मार्केटमा आइरहेका छन् तिनीहरूलाई चाहिँ कोट बनाउनको लागि पनि हामीसँग क्यापेसिटी धेरै कम छ त हाम्रो इनिसिएटिभ हामीले मात्रै होइन कि सबै पालिकामा लागू गरौँ र अहिले त सँगैबाट पनि त्यो कुराहरू आएको छ होइन पक्कै पनि सिमिलर लगायतका अरू तालिमसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ अब देशभरि नै लागू गरेर चाहिँ इम्प्लोइमेन्ट रोजगारी सिर्जना गर्ने अवसरहरू निर्माणको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ होइन सङ्घबाट पनि छ प्रदेशबाट पनि छ स्थानीय तहबाट पनि छ तर हाम्रो इनिसिएटिभ चाहिँ यसको मूल रूपमा चाहिँ सबैतिर चाहिँ फिज गरेर काम गरौँ जसले गर्दाखेरि आफूलाई चाहिने स्थानीय जनशक्ति मिलाएको लागि सो आज के अरे त्यहीबाट नै स्थानीय तहबाट नै उनीहरूलाई स्किल रिसोर्स डेभलपमेन्ट होस् भन्ने तरिकाले नै हामीले सोच गरेर यो एक किसिमको मोडल हो यो
2: कार्यक्रम देश परदेशमा हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध अञ्चलको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-494-333, 4935-555।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
9: मुनि चोरको काख,
10: स्वच्छ सुन्दर र शुद्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
10: सहरबाट
9: नजिकै
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: जुली अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56-66 र 9841-29-54-81, वेबसाइट झुले.com.np।

0: ডায়াস্পোরা কষ্ট বিচার ওয়াও রেডিও নেটওয়ার্ক। उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिकाको शीत मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
1: अरू पालिकाहरूमा चाहिँ एउटा तालिम आयोजना गर्ने अनि त्यो तालिममा दोहोरिएर तिरेर एउटै व्यक्तिहरू पटक पटक जाने अनि बजारसँग पनि नजोडिदिने, हेर्दाखेरि त आफ्नै तरिकाले आफ्नै मनपर्ने तरिकाले भत्ता खाने तरिकाले चाहिँ उहाँहरूले तालिम सञ्चालन गर्नु भएको छ। यसमा धक्माउनु पर्ने कुनै पनि कुरा छैन, किनकि मान्छेले सोध्छन् कति भत्ता आउँछ म तालिम गयो भनेर सोद्धा रहेछन्, मैले प्रत्यक्ष भेटेको पनि छु। किन यो समस्या बढ्यो अब अहिले चाहिँ
2: के भनेको छ अवेरनेस हुन्छ यसमा चाहिँ खासमा टिबेट क्षेत्र सेक्टरमा हेर्नु भने यो तालिमको विषयलाई नयाँ नयाँ कुरा हजुर भनेको जस्तै सबैतिर त्यो एकरूपता छैन होइन। अब मनपर्ने छ भनौँ न आफूले अब स्थानान्तरणमा उहाँलाई कुन मन पर्यो त्यो अनुसारको तालिम सेवा प्रदायक संस्थाबाट तालिम प्रदायक संस्थाबाट ती कुराहरू उहाँले गेन गर्नुहुन्छ, नलेज लिनुहुन्छ, इन्फर्मेसन लिनुहुन्छ र तालिम सञ्चालन गर्नुहुन्छ। त्यो मुख्यता भनेको त हामीसँग पूर्व करिकुलम छैन होइन, कुन करिकुलम कुन विषयमा चलाउनु त तालिम भोलि रोजगारीसँग जान त एउटा अर्को छुट्टै बाटो छ, तर कसरी एकरूपता अनुसार कसरी तालिम सञ्चालन गर्नु पूर्व करिकुलम छैन क्या। भनेको अब एमएसएस नेसनल अकुपेसन करिकुलम त स्ट्यान्डर्ड त छ, तर त्यसमा चाहिँ विशेष भएर जस्तो यो सबभन्दा गर्नुपर्ने के भने नगरपालिकाले हो क्या। नगरपालिकासँग सम्बन्धित वार्डले चाहिँ वार्डसँग चाहिँ एकरूपता काम गर्ने हो, अनि एउटा चाहिँ एमएसएस एउटा चाहिँ करिकुलमको चाहिँ फ्रेमवर्क उसले बनाउँछ, नगरपालिकाले गराउँछ र त्यही अन्तर्गत चाहिँ सबै वडाहरूलाई चाहिँ डिस्ट्रिक्ट भयो भने त्यही अन्तर्गत जस्तो मैले यहाँ नगरपालिकाले सञ्चालन गरेको चाहिँ प्लानिङ तालिम छ, त्यही तालिम चाहिँ वार्डले तालिम सञ्चालन गर्नु परेन नि त होइन, त्यसले अर्को विषय गर्नु परेन। उहाँले जस्तो तालिम उहाँले सञ्चालन गरे पनि हामी सञ्चालन पनि दुईवटाको तालिमको चाहिँ एउटै होस्, सेलेबल होस्, भोलि मैले चलाउने तालिम र तालिम र उहाँले चलाउने तालिम एउटै होस्, त्यो किसिमको चाहिँ करिकुलम बनाउनु भएको देखिन्न, एकरूपता भनौँ न कोअर्डिनेसन भएको देखिन्न। त्यो कुरा लोकल लेभल मात्रै छैन, त्यो कुरा नेसनल लेभल पनि छ। हजुरले हेर्नु भयो भने शिक्षाले एक तरिकाले तालिम सञ्चालन गरेको छ, सङ्घले अरू तरिकाले तालिम सञ्चालन गरेको छ।
1: विज्ञले त मलाई यतिसम्म भन्नुभयो कि हाम्रो तालिममा यति खर्च भइरहेको छ, हाम्रो श्रम मन्त्रीकै छलफलको कार्यक्रम थियो त्यति बेला चाहिँ जति खर्च हाम्रो तालिम दिँदाखेरि भइरहेको हुन्छ त्यति त्यसको लागि त बरु एउटा यो तालिम मन्त्रालय सञ्चालन गरौँ न भन्ने चाहिँ उहाँमाथि व्यापक चर्चामा पनि आउनुभएको थियो त्यो कुरा गरिसकेपछि। त्यही भएर मन्त्रीजीले चाहिँ अब अनावश्यक तालिमहरू बन्द गरौँ भन्ने कुराहरू गर्नुभएको थियो। अब ठ्याक्कै भनौँ न अघि अलिकति छलको तपाईँले दिइसक्नु भएको छ, तालिम लिइसकेपछि 50% त हामी रोजगारी पाइरहनु भएको छ भन्ने कुरा गर्नुभएको थियो, त्यो 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँले चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
2: अहिलेको समय त मेरो कुरा चाहिँ नेसनल रूपमा चाहिँ एक किसिमको चाहिँ एउटा सोलिड एउटा चाहिँ फ्रेमवर्क बनाउनु जरुरी छ होइन, एउटा मेकानिजम बनाउनु जस्तो जसले एकदार पाउनु होस् कि एकदार पाउनु अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर किनभने सङ्घबाट सङ्घको मिलेसन अनुसार चाहिँ पालिकाले गर्ने के अरे स्टेटले गर्ने हो प्रोभिन्सले गर्ने प्रोभिन्सले गर्दा बल्ल लोकलले गराउने नि त त्यो तालिम दिने भने मतलब यो फ्रेगमेन्टेड छ कि त्यो फ्रेगमेन्टेडलाई हामीले एकरूपतामा चाहिँ एकरूपता तरिकाले एकदार प्रणाली अन्तर्गत चाहिँ जानु पर्यो कि। अब कस्तो हुन्छ जस्तो उनीहरूसँग सँगै के गर्ने हो त सँगै त नीति निर्माण गर्ने होला नि त होइन, उनीहरू तालिमै सञ्चालन गर्नु त होइन होला नि त, सँगै नीति निर्माण गरोस् र तल्लो लेभलमा जानुहोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिम सञ्चालन गरेको छ तर त्यो एकजना देखिँदैन कि उहाँले त अब मोनिटरिङ गर्ने होला होइन र यो चाहिँ भएन भनेर जुन सुझाव दिनु होला फिडब्याक दिनु होला। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनबाट कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो, त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निभाओस्, करिकुलम डेभलपमेन्ट गरोस्, बजारमा चाहिने करिकुलमहरू डेभलपमेन्ट गरोस् होइन, बजारको माग अनुसार त्यो अनुसारको चाहिँ करिकुलम सेट गरिदिनु होस्। जस्तो मानव काठमाडौँ महानगरपालिकालाई काठमाडौँमा चाहिँ कुन करिकुलम आवश्यक छ भने काठमाडौँ महानगरपालिका आफैले तालिम के अरे करिकुलम निर्माण गर्न सक्छ कि, तर त्यसको लागि त फ्रेमवर्क एकरूप हुनु पर्यो नि त। त्यो चाहिँ एउटा नेसनल फ्रेमवर्क चाहिँ सङ्घबाट आउनु पर्यो होइन, त्यसको विषयमा चाहिँ बल्ल करिकुलम चाहिँ लोकल लेभलले गर्नुपर्छ। अब माथि के अरे सङ्घले चाहिँ करिकुलम काम गर्दैछ होइन, त्यो चाहिँ अब काठमाडौँलाई पनि एउटै छ र भोलि जुम्लाको लागि पनि एउटै छ कि, जुम्लाको लागि त्यो करिकुलम काम लाग्छ त काठमाडौँले लाग्ला होइन, जुम्लाको लागि चाहिने कार्यक्रम त्यो करिकुलम छ जो जुम्लाले नै बनाउनु पर्यो नि त, त्यहाँको लागि ह्युमन रिसोर्सको लागि भयो, त्यहाँको लागि रिसोर्स इन्स्टिच्युटको लागि भयो, त्यो कस्तो खाले चाहिँ के अरे ह्युमन रिसोर्स निर्माण गर्नु भन्ने कुरा त करिकुलम डिफाइन गर्छ नि त, त्यो करिकुलम त्यही निर्माण गर्नु पर्यो, फ्रेमवर्कै एउटा हुनु पर्यो त। अनि त्यो फ्रेमवर्क एउटा भएपछि मैले यहाँ निर्माण गर्ने कार्यक्रम के अरे करिकुलम र त्यहाँ निर्माण गर्ने करिकुलमको एउटा चाहिँ स्ट्यान्डर्ड एउटा हुन्छ, नेसनल स्ट्यान्डर्ड चाहिँ सँगले बनाउनु पर्यो। अनि त्यो एकरूपता भयो मात्रै बल्ल एकरू एकदार पढाउन जान्छ, अनि हुँदाखेरि अन्यसँग हेर्दा फोन पनि छैन क्या, तपाईँहरूको नेसनल टिकट फोन कहाँ छ होइन, विचार यसका त छ क्या, त्यो भन्छ नि यो के अरे मौसमी खेती जस्तो कि होइन, आज अलिकति बजेट राख्नु छ होइन, अब त्यो अहिले भन्नु वाडमा पनि अथवा पनि सर्ने टाइममा बस्छ अन्त सक्यो क्या, त अब जहिले बजेट छ तहिले जमा हजुर, अनि बस यो भनेको त आज गर्ने अनि भोलि नगर्ने होइन नि त, यो त कन्टिन्युस प्रोसेस हो नि त, ह्युमन सु डेभलपमेन्ट कन्टिन्युस प्रोसेस हो। आज तपाईँले तालिम चिज सिक्नुभयो भने भोलि त्यसलाई चाहिँ तपाईँले योभन्दा अब बजारको दिनमा सफा त्यसलाई अपग्रेड गर्नु पर्यो, त्यो तपाईँले नै सही हो क्या, अब भोलि त्यो तपाईँले त्यो मार्केट अनुसार त्यो कुरा नहोला, तपाईँले सिक्यो तालिम सिक काम नलाग्ला, अब नयाँ तालिम लिनु पर्यो नि त, अब नयाँ तालिम तपाईँले लिनु पर्यो भनेपछि यो त कन्टिन्यू प्रोसेस हो, स्किलिङ रिस्किलिङ अप स्किलिङ भने त कन्टिन्यू प्रोसेस हो कि, एउटै व्यक्तिलाई पनि र विभिन्न कति त पाउँछै छैन हेर्नु न, अब एक्सेसै छैन क्या, त्यो किसिमको चाहिँ हामीले एउटा फ्रेमवर्क नबनाएसम्म एकदार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ, यो स्काटर चाहिँ छ फ्रेगमेन्टेड चाहिँ एकदमै हेभी छ साउथ नेसनल साउथ लोकल यो गुनासोले पाटो सर। जस्तै 80% बजारमा रोजगारीको सृजना गर्ने भनेको निजी क्षेत्रले गरिरहेछ नेपालमा होइन, अब त्यो निजी क्षेत्र हरेक ठाउँ छ, हरेक पालिकामा छ, त्यहाँ निश्चित दक्ष व्यक्तिहरू छन्, अब त्यो उहाँहरूको भनाइ

0: व्यवस्था क्लास लिने व्यवस्था चाहिँ गरिदिनुस् भन्ने पटक पटक भन्दाखेरि पालिकाहरूले नसुनेको अवस्था छ। पालिकाहरूले एक्लै गर्न सक्नुहुन्छ होइन, त्यो त इन्डस्ट्री नगरसम्म त्यो राम्रो राम्रो रिजल्ट दिँदैन। त्यसले प्लानिङ फेजदेखि नै इन्डस्ट्री इन्भल्भ हुनु जरुरी छ क्या। अनि यो सङ्गठन हामीले जुन करिकुलम निर्माण उद्योग हुन्छ नि, त्यो करिकुलम त सबभन्दा फर्स्टमा हुनु पर्यो नि त, अनि त्यसपछि बल्ल तालिम हुन्छ क्या। करिकुलम निर्माण गर्दाखेरि इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै हुन छ क्या। गएर हाजिर मात्रै गर्ने होइन, प्रविधिले हाजिर गरेर मेरो नाम चाहिँ इन्डस्ट्रीमा राख्नुपर्छ भन्ने सबै त्यहाँ गएर हाजिर गरिन्छ। अनि त्यसपछि उहाँहरू आउँदैन, अथवा चाहिँ मेन व्यक्ति आउँदैन होइन, कुनै एउटा चाहिँ कस्तो भने उहाँको रिप्रेजेन्टेटिभ आउने क्या। त्यो हिसाबले गर्दाखेरि एउटा कुरा त इन्डस्ट्री दोष लाग्यो होइन, इन्डस्ट्री पनि डाइरेक्टली हुनु पर्यो, त्यसमा इन्ट्रेस्ट हुनु पर्यो क्या। र जसले करिकुलम बनाउनु, करिकुलम बनाउँदा पनि त्यसको इन्ट्रेस्ट अनिवार्य बनाउनु पर्यो, अप्सनल रूपमा लिनु भएन। अनि बल्ल पनि उहाँलाई चाहिने जनशक्ति निर्माणको लागि चाहिँ पर्नुहुन्छ। अनि अर्को कुरा चाहिँ उहाँको कुरा पनि सुनिनु पर्यो क्या, इन्डस्ट्री भन्ने कुरा पनि सुनिनु पर्यो। हामीले चाहिँ बोलाउँछौँ, साइन गर्छौँ, अनि त्यसपछि आफ्नो कुरा चाहिँ अब इन्डस्ट्री एउटा कोठामा बसेर चाहिँ करिकुलम निर्माण गरिदियो भने भोलि त्यसले दिनतिर त इम्प्याक्ट हुनु हुँदैन होइन। त्यो भएर इन्डस्ट्री इन्भल्भ त्यहाँ मात्रै हो, सबै ठाउँमा हो। जस्तो पालिकामा अहिले गुनास हजुरले कुराहरू गर्नुभयो नि, त्यो कुरा होइन। हामीले अब म पनि अब एउटा टिभीको विद्यार्थी मास्टर टिभी गऱ्यो के भएर, त्यो गर्दाखेरि हामी करिकुलम निर्माणदेखिको विषयमा कुरा गर्दाखेरि चाहिँ हामीले प्रत्यक्ष रोजगारदाताको सँगमा मात्रै गर्नुपर्छ भनेर हामी इनिसियल फेजबाट त्यो कुरा गरेछौँ कि। भनेपछि त्यो यदि त्यो इन्डस्ट्रीको ग्याप, इन्डस्ट्रीको रिप्रेजेन्टेटिभको ग्याप भयो भने त्यसले भोलि दीर्घकालीन रूपमा चाहिँ त्यसले चाहिँ लङ टर्ममा जान सक्दैन र इम्प्लोइमेन्टमा चाहिँ डेफिनेटली ग्याप क्रिएट चाहिँ गर्छ। हजुर, अब आउँदै गरेको शीत मेलाको बारेमा पनि अलिकति कुराकानी पर्यो, अलिकति थोरै हामी अगाडि जोड्यौँ पनि। कहिलेदेखि सञ्चालन हुँदैछ, कतिलाई तालिम दिने योजना छ, कतिलाई रोजगारी दिने योजना छ, के छ अहिलेको? अब 2083 चाहिँ 2083 तालिम दिने योजना छ र मङ्सिर 5-7 गते मङ्सिरमा चाहिँ हामीले तालिम सञ्चालन गर्ने कि योजना गर्ने कि भन्ने हिसाबले चाहिँ इन्सियलको अहिले प्लान भएको छ होइन, फर्स्ट ड्राफ्ट बनेको छ। अब हेरौँ, हाम्रो मङ्सिरमा चाहिँ हामी जमर्कोमा छौँ र यसमा चाहिँ अब अहिले भनेको थियो अलिकति इनोभेटिभ तरिकाले पहिलाका कमी कमजोरीहरूलाई हटाउँदै भोलि प्रत्यक्ष रोजगारीमा जोड्नको लागि चाहिँ कसरी सकिन्छ होइन भन्ने हिसाबले हामी एकदमै अगाडि लागि परेका छौँ। करिकुलम पनि हामीले त्यही अनुसारले माइक्रो क्रेडेन्सियलको अवधारणालाई राखेर नै तालिमको करिकुलम निर्माणको लागि पहल अगाडि बढेको छ। यसरी हेर्दाखेरि चाहिँ अब पक्कै पनि हाम्रो मुसिरमा चाहिँ पहिलाभन्दा बेस्ट चाहिँ युनिसेस निर्माण गर्नको लागि र पहिला देखिएको प्रश्नहरूको उत्तर पनि हुने हिसाबले हामी अगाडि बढाउने सोचमा छौँ।
1: अब पालिकाको कुरा गर्दाखेरि हामीले कार्यक्रम त गरिरहेका छौँ होइन, अनि अरू पालिकाहरूको पनि कुराकानी गरौँ। काठमाडौँभित्र पनि, महानगरभित्र पनि जति 32 वडा छन् त्यहाँ पनि तालिम व्यवस्थित रूपमा भएका छैनन् क्या। अब कतिपय त अब त्यो अघिल्लो प्रसङ्ग जोडिन्छ, यसमा दोहोऱ्याइतिर तालिम लिन आउने, भत्ताको लागि मात्र तालिम लिन आउने, प्रतिनिधिले आफ्नो चिनेको मान्छेले तालिम लिने त्यस्ता गतिविधिहरू भइरहेको छन्। उहाँहरूसँग सम्बन्ध भएको छैन छैन हाम्रो
0: छ। लास्ट गर्ने अब हाम्रो रोजगार आयोजना काट्नुको सम्बन्धी योजना छ, त्यो अन्तर्गत चाहिँ नै हो यो तालिमहरू सञ्चालित भएको। त्यसलाई चाहिँ हाम्रो अब आगामी वर्षमा अघिल्लो वर्षै अघिल्लो आर्थिक वर्षमै हामी वार्डसँग बस्यौँ, वार्डका प्रतिनिधिहरूसँग बसेर चाहिँ अब यो तपाईँहरूले यो तरिकाले स्काटर तरिकाले जाने होइन, कमसेकम महानगरसँग चाहिँ समन्वय गरेर महानगरसँगकै एकरूपतामा चाहिँ अब हामीले करिकुलम निर्माण गरिदिनु पर्ने हो कि, तालिम ट्रेन प्लान बनाइदिनु पर्ने हो कि होइन, तर चाहिँ त्यसले भोलि तपाईँहरूलाई बेनिफिट दियोस्। भोलि तालिम दिन्छ, तालिममा तालिम भन्ने कुरा त छ नि त, तालिम दियो भोलि त्यसले के गर्छ के छ त मैले सोध्यो भने, तपाईँले तालिम दिनुभएको छ, कतिजना तालिम दिनुभएको छ थाहा छैन, इम्प्लिमेन्ट कतिजना पाउनुमा थाहा छैन, त्यो डेटा बेस पनि हाम्रो भएर बसोस्। अब अहिले रोजगार आयोगका हाम्रो समृद्धि अन्तर्गत चाहिँ डेटा पनि डेटाबेस पनि बनाउने जुन पोर्टल छ त्यसलाई चाहिँ अलिकति अझ व्यवस्थित गरेर लाने र त्यहाँलाई चाहिने कुन तालिम चाहिन्छ, जस्तो अब वार्ड नम्बर 1 कुन तालिम चाहियो भने महानगरमा आएर सोध्छ, ओके मैले यो तालिम सम्हाल्नु छ, यसको लागि करिकुलम चाहियो, ट्रेनिङ प्लान चाहियो भने महानगरसम्म माग्छ र महानगर सहजीकरण गर्छ। अनि हामी रोजगार आयोगका हाम्रो समृद्धिमा हामी 7 कोअर्डिनेटर छौँ, 14% सहित हामी 8 7 तालिम

0: भनेर दुई तिनवटा हामी वर्कसपहरू भयो, धेरै पोजिटिभ पनि हुनु भएको छ अनि कोलकाता सँगै राम्रो पनि भएको छ होइन। अनि हामी उहाँलाई अब अहिले सिक्नुलाई गर्दा पनि उहाँलाई पहिलो प्रान्त उहाँलाई राखेर अब यसरी चाहौँ, हामीले गरेको तालिम र तपाईँले गरेको तालिम कमसम एउटै होस् न। मैले प्लम्बिङ चलाउँछु ठिक छ, म मेरो क्षेत्रमा चलाउँछु, तपाईँको एक नम्बरमा चलाउनुहोस् अब दुई नम्बरमा चलाउनुहोस्, तर त्यहाँ एक नम्बरमा चलाएको दुई नम्बर चलाएको एउटै हुनु पर्यो, त्यो एउटै भएर एक नम्बरको चलाएको तालिम फेरि पनि फेरि दुई नम्बरले त्यही तालिम चलाउनु परेन नि त। त्यहाँ हेर्नु के त्यसमा फाइनेन्सियल पनि लस भएन, हजुर डुप्लिकेसन भएन, डुप्लिकेसन नहोस् तपाईँले तलको चलाउँदा हामी तपाईँ चाहिँ तालिम एउटै होस् एटलिस्ट अहिले महानगरभित्र भनेर चाहिँ हामीले अगाडि बढेको छ। पक्कै पनि पोजिटिभ नै कुरा अगाडि बढेको छ। उहाँले आफ्नो मन्त्रगणमा चलाउनुहोस्, उहाँमा छ हामी हाम्रो तरिकाले हाम्रो हामी सँगै बसेर एउटा एउटा फ्रेमवर्क भनौँ, एउटा चाहिँ राम्रो एउटा योजना भनौँ, त्यो अनुसार अगाडि बढौँ भनेर भन्दाखेरि त्यो भयो भने चाहिँ डुप्लिकेसन र पैसाको भनौँ न त्यो खर्च हुने यतिको अनावश्यक पैसाहरू खर्च हुने चाहिँ कामहरू चाहिँ बन्द हुन्छ।
1: अब सर भनेको यो शिक्षालाई रोजगारीसँग जोड्ने काठमाडौँ महानगरपालिकाले ह्याप्पी फ्राइडे अन्तर्गत बुक फ्री फ्राइडे अन्तर्गत चाहिँ विभिन्न सिपमूलक कार्यक्रमहरू भनौँ अरू ज्ञान एक्स्ट्रा किताब भन्दा बाहिरका कुराहरू पनि सिकाउने गर्नु भएको छ। विद्यार्थीहरूको रुचि अनुसार सिपलाई अलिकति प्रवर्धन गर्ने हाम्रो उद्देश्य त्यसमा पनि छ। अघि जुन 5 लाखको तथ्याङ्क भन्नुभयो नि, खासमा चाहिँ यो 10 लाख आउँदो रहेछ कि सामान बजारमा। यो नर्सरी क्लासमा चाहिँ सबै अल टुगेदर कुराकानी गर्दाखेरि चाहिँ 10 लाखको भर्ना हुँदो रहेछ, अनि त्यो ड्रप आउट हुँदा हुँदा हुँदा हुँदा 10 कक्षामा 12 कक्षासम्म पुग्दाखेरि 5 लाखको दक्ष पढेका मान्छेहरू चाहिँ 5 लाखको आउँदो रहेछ। अब बाँकी 5 लाख पनि त छ नि सामान बजारमा होइन। अब काठमाडौँ महानगरपालिकाले त भनौँ अब सकेको जति गरिरहेको छ त्यो छँदैछ। त्यो विद्यार्थीहरूको एउटा गुनासोको पाएको चाहिँ के छ भन्दाखेरि वास्तविक तथ्याङ्क चाहिँ 10 लाख रहेछ क्या पछाडि होइन। उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हामीले पढेको कुरा व्यवहारमा चाहिँ लागू गर्न सकेका छैनौँ हामी। हामीले चाहिँ स्कुल लेभलदेखि नै त्यो एउटा इन्भाइरोमेन्ट वातावरण बनाइदिएको भए चाहिँ हामीले पढ्थ्यौँ पनि कमाउँथ्यौँ पनि, किनकि प्लस टू पास गरिसकेपछि विद्यार्थीलाई के हुँदो रहेछ भन्दाखेरि म पनि इन्डिपेन्डेन्ट हुँ, आफ्नो खुट्टामा उभिन सक्यौँ, घरबाट पैसा माग्नु लाज लाग्छ भन्छन् कि विद्यार्थीहरू। त्यो लेभलमा चाहिँ विद्यार्थीहरूको एउटा सोचै आउँदो रहेछ। अब यस चरणमा शिक्षालाई चाहिँ रोजगारीसँग जोड्नु हुन त गइरहेका छ, अझ व्यापक रूपमा गर्ने खालको हाम्रो योजना छ कि छैन?
0: पहिलो कुरा त के अरे स्किल एजुकेसनमा इन्टिग्रेट गर्ने हो पहिलो प्राथमिकता भनेको, शिक्षालाई सिपसँग जोड्ने र सिपलाई चाहिँ रोजगारसँग जोड्ने होइन, रोजगारलाई उत्पादनसँग जोड्ने भन्ने हिसाबले यो अनुसारले अगाडि बढेको हो। इन्टिग्रेट त हुनुपर्छ क्या, शिक्षा फरक तरिका जाने र अर्को चाहिँ यो तालिम चाहिँ टिचर सेक्टर चाहिँ फरक फरक धार हो भन्ने होइन कि, त्यसलाई इन्टिग्रेट गरेर गर्छ नि हो। त्यो कुरा चाहिँ सरले भने जस्तै उहाँ चाहिँ एक लेभल भनौँ भने एकदमै तल ग्राउन्डबाट नै सुरु हुनुपर्छ, इन्सल बजारै सुरु हुनुपर्छ, प्राइमेरी लेभलबाट सुरु हुनुपर्छ। अब त्योभन्दा अलिक अब इन्ट्रेस्टिङ कुरा गर्ने हो भने चाहिँ एक कक्षामा भर्ना भएका विद्यार्थीहरू 10 कक्षासम्म आइपुग्दाखेरि लगभग 33% चाहिँ ड्रप आउट हुँदैन, 33% 10 कक्षामा पुग्दैनन् कि होइन। अब तपाईँ अझ इन्ट्रेस्टिङ कुरा त 12 सम्म पुग्ने भने एक कक्षामा भर्ना भएको विद्यार्थीहरू 12 कक्षासम्म आइपुग्दाखेरि तपाईँ 60% चाहिँ छोडिसक्यो भन्दा क्या बिचमै 12 कक्षामा पुग्ने हेर्नु कत्रो जनसङ्ख्या छ, त जुन चाहिँ यो अनौपचारिक क्षेत्रमा छ क्या, न तिनीहरूसित पढाइ छ न तिनीहरूसित स्किल छ, त्यत्र जनशक्तिहरू हामी कहाँ छन् त, श्रम बजारमा छन्, श्रम बजारले त त्यसलाई त चिनेको छैन, अनौपचारिक रोजगार क्या भनेको उनीहरूलाई केही पनि छैन, न तिनीहरूलाई चाहिँ प्रोपर तलब आउँछ होइन, स्यालेरी आउँछ, न उनीहरू कुनै सामाजिक सुरक्षा कोषमा आबद्ध छन्, कुनै एउटा भिटामिन छैन कि, अनौपचारिक क्षेत्रमा काम गरेको छ। यत्र माल यो जुन यो जुन यो सँगसँगलाई जोड्न सकिने चाहिँ तालिम नै होइन। त्यो तालिमलाई चाहिँ हामीले व्यवस्थित रूपमा लान सकेन भने पक्कै भने यसले चाहिँ भनौँ न सामग्रिक बाटो चाहिँ सम्हाल्दैन।
1: यो रोजगारी वैदेशिक रोजगारीमा जाने तथ्याङ्कहरू पनि बेला बेला पटक पटक सुनिन्छन् कि, नयाँ सरकार आयो खै के गर्यो त, नयाँ सरकारले 5 वर्ष

0: चाहिँ समय लाग्छ डरले साँच्चै घटाउन भूमिका खेल्नको लागि चाहिँ सम्भव छ पालिका स्तरबाट
1: त्यो रोक्नको लागि
0: त्यो सम्मानहरूमा त अब बजार मार्केटले अब किनभने अहिलेको हुनु सजिलो जहाँ उहाँहरूलाई आवश्यक पर्छ होइन मेरो विचार त उहाँहरूलाई जहाँ इच्छा छ त्यहाँ जानु कि तर जाँदाखेरि एउटा सम्मानित रोजगारी भएर जाउँ मेरो चाहिँ त्यो धारणा छ कि डिसेन्ट इम्प्लोइमेन्टमा जाउँ कि जहाँसुकै जाउँ संसारको जहाँसुकै जान उहाँहरूलाई एक्सेस छ तर हिँड्ने भएर हामीले रिजिट गरेर यही ठाउँ गर्नुपर्छ भन्ने होइन तर जहाँ जाउँ एज अ व्यक्ति उहाँ चाहिँ एकदमै सम्मानित रोजगारीमा चाहिँ जाउँ भन्ने हो अब अहिले कुरा गर्दाखेरि नेपालमा चाहिँ सबैभन्दा हामीलाई चाहिँ कम्फर्टेबल लाग्ने नेपाल हो नि त होइन आफ्नो जन्मभूमि नेपालमा चाहिँ उनीहरूलाई चाहिँ फुटबलबाट के अरे रोजगारी पायो उहाँले भनेको कामहरू पाए भने त पछि पनि बस्छ नि होइन बडीसँग जानु भने त हिँड्नुसँग कम्फर्टेबल हुन्छ नि त्यो वातावरण चाहिँ सेवा नगर्न टाइम त लाग्छ तर त्यसलाई चाहिँ अब हामी भएकोलाई पनि सामान गर्न सकिरहेको छैन क्या भनेको हामी जति सके हाम्रो इन्डस्ट्री छ नि इन्डस्ट्री नभएर गएको होइन क्या सानो पनि धेरै इन्डस्ट्री जुन कुरा सेलेबल हुन्छ हाम्रो इन्डस्ट्री छैन त्यो बाहिरको होइन ठुलो ठुलो इन्डस्ट्रीहरू कम होला तर सानो नजाउला सानो इन्डस्ट्री छ नि त जसमा चाहिँ तालिम गरेपछि रोजगारीको अवसर सिर्जना हुन सक्छ होइन त्यो वातावरण छ त्यसैको लागि हामीले काम त गरेको छौँ अब मेरो विचारले एक्सेस चाहिँ सबैलाई दिनुपर्छ र मान्छे स्वतन्त्र प्राणी हो त्यो जहाँ पनि जान सक्यो तर जहाँ जाउँ दक्ष भएर जाउँ
1: यस

0: छ। पहिलो त स्किल भन्ने कुरा चाहिँ होइन त्यो सबैजना अनिवार्य हो, चाहे त्यो पहिलो इम्प्लोइमा होस् या सेल्फ इम्प्लोइ आफै गरेको होस् या आफ्नै लागि पनि होइन आफ्नै सेल्फ डेभलपमेन्टको लागि पनि त्यो जरुरी छ, त्यो स्किल हुनु जरुरी छ होइन। र अर्को कुरा चाहिँ सिकेर केही घाटा हुँदैन क्या होइन, सिक्नलाई चाहिँ पर्यो होइन। यो इभन हाम्रो जस्तो हामी चाहिँ सबैहरूलाई सिकाउने हो क्या, नयाँ नयाँ सिप सिकौँ, अपर्च्युनिटी क्रिएट गरौँ, त्यो हाम्रो ह्युमन डेभलपमेन्टको लागि चाहिँ, हाम्रो ग्रोथको लागि चाहिँ एकदमै राम्रो हो। तर सिप सिक्नुहोस् भन्छु एउटा कुरा होइन, अर्को कुरा चाहिँ कमसेकम तपाईँ सिप सिक काम गर्दाखेरि एकदमै अवस्थित नगर्नुहोस्, काम गर्नुहोस् तर एकदमै सम्मानित रोजगारीको लागि गर्नुहोस् कि, तपाईँलाई तपाईँको अवेर हुनुहोस् हु एम आई भन्ने कुरा हुनु पर्यो, तपाईँले पर्व सिप सिक्नु पर्यो, त्यो सिप अनुसारको तपाईँले पारिश्रमिक पाउनु पर्यो होइन, अनि तपाईँले पाउने सरकारले दिने अरू सुविधाहरू पनि हजुरको हक हो, त्यो पाउनु पर्यो, अधिकार पनि पाउनु पर्यो, त्यसको लागि चाहिँ लाउनु पर्यो होइन। अनावश्यक रूपमा चाहिँ अब बिना अरूको मतलब लाउनुमा चाहिँ अरूले भनेको सुनेको हिसाबले मात्रै तपाईँहरू अगाडि नभन्नुहोस्, कमसेकम एक्जाक्ट डेटाको हिसाबमा जानुहोला, अथवा चाहिँ तपाईँले चाहिँ आफूलाई जे राम्रो लाग्छ त्यसमा चाहिँ पर्फेक्ट भएर लाग्नुहोस् कि, त्यो सन्देश दिन चाहन्छु। र अहिले अहिले सरले भनेको अलिकति प्रश्नमा चाहिँ जोड्न मन लाग्यो, धेरै कुरा छ क्या, जस्तो सिपसिका बाहिर जाने कुरा अघि सरले गर्नुभएको नि, बाहिर जानेलाई के गर्ने, त्योभन्दा ठुलो त बाहिरबाट आउने सबैलाई व्यवस्थित गर्नु,
1: रिटर्निहरूलाई
0: रिटर्न नागरिकहरूलाई कुन छ त्यो व्यवस्थित गर्नु ठुलो च्यालेन्ज हो क्या,
1: तपाईँ उहाँसँग त सिप पनि हुन्छ एउटा, उहाँसँग त पुँजी पनि हुन्छ होइन, सदुपयोग गर्न सक्नुभयो भने त जब हुन्छ उहाँले रोजगारी पनि सिर्जना गर्न सक्नुहुन्छ,
0: त्यो एउटा छ। तर त्योभन्दा अगाडिको पाटो मैले हेर्छु कि, जस्तो उहाँ कुनै सिप सिक्नु भएको पर्फेक्ट हुन्छ, पैसा पनि छ पर्फेक्ट छ होइन, अनि त्यो यहाँ ल्याएर त्यो सिप चाहिँ यहाँको रेकमेन्स पनि छैन क्या, जस्तो सिपमा विदेशमा कुनै एउटा सिप सिक्नुभयो, मानव सिचर तालिम सिक्नुभयो अथवा कुनै नयाँ तालिम सिक्नुभयो जुन जुनको लागि चाहिँ यहाँ कुनै स्पेसल छैन क्या, त्यसको रेगुलेसन छैन क्या, अब त्यो चाहिँ के हो, उहाँको सिकेको त्यत्रो वर्ष लगाएर 10-20 वर्ष लगाएर सिकेको सिप त यहाँ त काम लागेन नि त होइन, त्यो रेगुलेसन पनि हुनु जरुरी छ, त्यसको लागि चाहिँ एउटा चाहिँ फ्रेमवर्क बन्न जरुरी छ। जस्तो अहिले हाम्रो एनएक्युएफ छ, नेसनल क्वालिफिकेसन फ्रेमवर्क चाहिँ बन्दैछ होइन, त्यसले चाहिँ कमसेकम एउटा चाहिँ मार्टरको काम गर्छ होइन, त्यसलाई चाहिँ कस्तो भने आरपिएल सिस्टम पनि आएको छ, रिक्रुटमेन्ट प्रायर लर्निङ भनेर आएको छ, जसले चाहिँ पुराना जस हुन्छ नि दही बनाउनेदेखि लिएर पुराना पुराना परम्परा तालिमहरू लिएका हुन्छ नि, त्यसलाई रिक्रुटमेन्ट गरेर सर्टिफाई गर्ने काम गरे भने विदेशबाट आएको जो सिपलाई पनि नेपालमा रिक्रुटमेन्ट गर्नु जरुरी छ, यत्रो भएन भने त्यो त्यतिकै मर्छ क्या, त्यो अब अरू कुरा भनेको यहाँ अब अहिले पक्कै पनि वैदेशिक मैले सुनेको छु, वैदेशिक रोजगार जान चाहिँ के अरे सर्टिफिकेसन अनिवार्य गर्नुपर्छ, कमसेकम जाँदाखेरि चाहिँ सिप सिकेर जाउँ होइन, भोलि तपाईँले 40,000 जानुहुन्छ भने 60,000-80,000 रुपियाँ चाहिँ कमाउनुहोस् त्यो सिप सिकेर, अनि लेबरमा गएको लगेर त के भ्यालु छ भनौँ न, त्यसमा 1 महिना 2 महिना 3 महिना सिप सिकेर जानुहोस् न, सर्टिफाई भएर जानुहोस्, त्यसको रेगुलेसन पनि होस्, त्यो नेसनल फ्रेमवर्क बन्नु जरुरी छ क्या, त्यो यहाँ चाहिँ सरकारले त्यसरी हेर्नु पर्यो कि, जोडेर अनिवार्य जस्तो अब अनिवार्य रूपमा चाहिँ तालिम पश्चात चाहिँ सर्टिफिकेसन मात्रै होइन, त्यसको स्किलको चाहिँ अपडेट, जस्तो कुनै क्रेडिट कार्ड अथवा कुनै एउटा ब्याङ्क होइन, क्रेडिट ब्याङ्क अथवा चाहिँ सेफ ब्याङ्क भनौँ न, के त्यस्तो मेकानिजम बनाऊ जसले गर्दाखेरि चाहिँ अलाउनु होस् कि, यहाँबाट त्यतिकै के अरे विदाउट तालिम चाहिँ सिप नसिकन लेबर नजाउँ, त्यो सङ्कट हटाउनु पर्यो, उताबाट आएका रिटर्नरहरूलाई पनि यहाँ स्पेस दिनु पर्यो, उहाँलाई पुरोपुर स्पेस हुनु पर्यो, उसको सिपको रिकग्नेसन हुनु पर्यो होइन, अब यहाँका भएका रोजगार डाटाहरूलाई पनि यहाँको युनिसेस डेभलप गरेर चाहिँ त्योसँग अलाइन गरेर मिलायो भने चाहिँ निकै भएसँग यसको चाहिँ मैले राम्रो देख्छु।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय जानकारीको लागि धेरै धेरै धन्यवाद तपाईँले।
0: हस्, थ्याङ्क यू भेरी मच, यो स्टेटसँग आएर मेरा विचार शब्दहरू राख्न पाएँ, आफ्नो कुरा राख्न पाएँ, हजुरलाई धेरै धन्यवाद। हस्, थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उजाला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे कुराकानी गर्यौं। परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालोonline.com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाली पनि बिदा माग्छु।

0: हेर्ने वा पातली नै समस्याले चिन्तित हुनुहुन्छ।
1: Permanent hair transplant, skin care equity, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva. Anubhavi visheshajna, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapaiko aawashyakata anusar gunastariya upachar pradan garincha.
0: Thap jankari tatha paramarsha ka lagi aajai 9865424696 number ma WhatsApp or phone garnuhos.
1: Dharmadhank Nepal hair transplant, skin and equity. Dental Clinic and Implant Center, Parkin Hospital Road, Nagan Hill. Samparka, 01-545-46-67.
2: अगर इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा
3: वाइफाई सिक्स सँगै पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: शून्य 42-38-88 8-8-8

0: काठमाडौँ एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोनु दुर्गुन्द नगरपालिका 5 सोनु खुम्बु
1: आदरणीय श्रोताबिन तपाईँ अहिले सुनिरहनु भएको छ सोलु एफएममा अब सुन्न सक्नुहुन्छ नेपाली सदाबहार गीतहरू
2: आत्मा

0: अत्यधिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सामानामा छौ बिजुलीको सामान लिन काठमाडौँतिर जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुपकुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुमा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुपकुमा नगरपालिका पाँच पल्लेरी सोलुखुम्बु
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रहण महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं सड़कको तत्काल मजबुतीमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
4: सन्देश मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्थितमा हुँदा अझै भए बुबा आमा

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बा भने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत संचालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फार्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
2: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश रू 150,000 150,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमश रू 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश रू 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
1: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुने इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
2: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
1: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर 98349

0: हितमाजारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग रूप पूरा मन माता के तन मन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ।
0: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
3: यौन हिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसको सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91, 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा बस्ने जस्तै लक्ष्य छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? दाजु भन त।
4: खै दिदी, के भन्नु, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: बारिशमा लग सृजना गरी धुमसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गरौं। नागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचौ र बचाऊ यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 式人生を参考にしてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विधिवत लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मुक्ति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: नेपालको पेशेन्ट होम प्रोग्रामको निम्ति एकजना महिला कर्मचारी औषधको भूमिकाले दरखास्त आह्वानित गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepal.com प्रकाशित सूचना हेर्नुमा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीको लागि 9851005556, 9841285445 र 9842847750। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलु।

I'm not

I'm not sure if you're going to be able to do it.

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दुलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: वन जंगल को छेमा घर आंगन पर निभाई होशियारी अपनाउनु जोखिम टार्ने भई पारी पारी

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।